0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फार्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरानी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाछिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
5: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
6: सधैँभरि घरमै बसेर पनि हुँदैन, यहाँ के रोजगारी पनि छैन। यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु, तर जाने गाडी, बस्ने ठाउँ केही थाहा छैन, के गर्ने होला?
7: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ? हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स, साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि। अब किन ढिला गर्ने, यात्रा तय गरौँ।
6: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टुर एन्ड ट्राभल्स प्राली, बस पार्क रोड, बाइपास नेपालगञ्ज 4 बाँकी। हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर, नासिक, मुम्बई, पुना, कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ। त्यसै गरी हरिद्वार, देहरादून, चण्डीगढ, सोलन, सिमला, डियो, कोटखाई, लेह, लद्दाख, बेंगलोर, हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरेको छ। तपाईँको यात्रा हाम्रो कर्तव्य।
7: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा, टिभी, रिलक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ।
8: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 97072779। दाङ तुलसीपुरका लागि तारा सुनार 98206640 र भारतको गोवाबाट आउन परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 7498065295 र सिर्जना परिया 96994938695। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
9: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
10: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्न भने।
9: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
5: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
11: हामी कहाँ उपलब्ध सेवाहरू मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
5: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
12: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578335952।
13: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
14: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको, घरको काम पनि कहिल्यै नसकिने भयो।
15: होइन बुढी, किन एक्लै गनगन गर्दैछौ? तिमीलाई के भयो र?
14: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो। घरको काम कहिल्यै सकिएला र साडी किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडी किन्ने भनेको तपाईँलाई केही मतलबै छैन?
15: त्यसको लागि किन चिन्ता गर्छौ? हाम्रै तुलसीपुरमा छँदैछ नि परसुन ट्रेडर्स।
16: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दान गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।
17: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल छापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
18: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
19: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
18: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाज केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
18: 10 बेड आइसीयू सेवा,
19: 10 बेड एनआईसीयू सेवा,
18: 10 बेड एसडीयू सेवा,
19: नर्मल डेलिभरी तथा सीएस सेवा,
18: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
19: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा।
18: सरल, सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्रणाली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन्दा। फोन 082-522-686 र 590-475।
20: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
21: हाम्रा सेवाहरू:
22: दन्त परीक्षण तथा परामर्श सेवा,
21: दाँतको एक्सरे,
22: दाँत सफा गर्ने,
21: दाँत निकाल्ने,
22: दाँत भर्ने,
21: दाँतको जरादेखि उपचार गर्ने,
22: कृत्रिम दाँत लगाउने,
21: बच्चाहरूको दाँतको विशेष उपचार,
22: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
21: दाँतको कस्मेटिक उपचार,
22: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
23: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98578-25188 र 98478-40188।
0: घरमा काम परेका बेला चाहिने खुकुरे खुडा खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा आँसी पनि भुतिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
1: टेन्सन नगर्न बुढी, सल्यानमा सातौं पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, ग्रासी, चुलेसी, खुर्पा, आँची, जाफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र खुकुरीको डाप बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्द रहेछ।
0: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर पाँच सल्यान रोड दाङ एसबीआई बैंकको एटीएम अगाडि प्रोपराइटर अजय दिक मोबाइल नम्बर 9846555452।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
24: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
25: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
24: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
2: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
24: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
24: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
2: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर पाँच राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
24: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98-478-4683 र 98-478-6770। सेवा गर्ने मौका दिनुहोस्।
26: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
27: के भो बोलादै, के गुनगुनाइरहेको?
26: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
27: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त? अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
26: यति सजिलै?
27: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
28: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz, सल्यान रोड, तुलसीपुर दाङ। सम्पर्क फोन नम्बर 082-5-21-847
29: र 082-5-21-880।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 6 बजेको प्रकृति समय सन्देश आफ्नो घर आँगन सफा र स्वच्छ राखौं
2: सकिन्छ आज 2083 साल असोज 23 गते शुक्रबार अक्टोबर 9 तारीक सन् 2026 नेपाल सम्मत 1146 असोज कृष्ण पक्षको चतुर्दशी तिथि आज विश्व हुलाक दिवस
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
2: बाढ़ीबाट क्षतिग्रस्त अधिकांश सड़क पुनर्निर्माण भएसँगै यातायात सहज बन्दै चाडपर्वमा हवाई भाड़ा यथावत राख्ने सहमति चाडपर्व लक्षी सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आजबाटै खुल्दै
3: हिमालयन री इन्सुरेन्स ठगी र सम्पत्ति शुद्धिकरण प्रकरणमा भट्ट गोल्छा सिलवाल सहित 20 जना विरूद्ध मुद्दा दायर कांग्रेसमा नयाँ नेतृत्वका लागि आज मतदान हुने 7,000 बढ़ीले मतदानमा सहभागी हुँदै एमाले थाई समिति बैठक आज पनि बस्दै
2: सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट ल्याउने बाटो खुल्यो विपन्नले निशुल्क उपचार प्राप्त गर्नको लागि बागमती प्रदेश सरकारद्वारा 17 अस्पतालसँग सहमति बाँदर तथा किसानका खेतीबालीमा नोक्सानी गर्ने प्राणीको व्यवस्थापनमा कानून आवश्यक
3: एलनिनोको प्रभाव डिसेम्बरमा तीव्र बन्ने राष्ट्रसंघको चेतावनी युक्रेनमा यात्रुवाहक बसमा आक्रमण हुँदा 33 जनाको मृत्यु इथियोपियामा आक्रमणको चेतावनी
2: र नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्कियो भारत 138 स्थानमा यथावत आईसीसीको आगामी बोर्ड बैठक नेपालमा गर्ने तयारी
4: रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: साझा खबरको शुरूमा क्षतिग्रस्त भएका राजमार्गहरू पुनर्सञ्चालन भएपछि अब चाडपर्व सहज हुने प्रसंग
3: भोटेकोशी त्रिशुली हिमबाड़ी र असोज दोस्रो साताको अविरल वर्षाका कारण क्षतिग्रस्त अधिकांश राजमार्ग तथा सड़क पुनः सञ्चालनमा आएका छन् आउनै लागेका ठूला चाडपर्वलाई लक्षित गर्दै सरकारले युद्धस्तरमा मरमतको काम अगाडि बढ़ाएपछि अवरूद्ध राजमार्ग तथा सड़क सञ्चालनमा आउन थालेका हुन् असोज 8 देखि 11 गतेसम्मको देशव्यापी वर्षाले देशका बाँकी भूभागमा थप क्षति पुर्याएको थियो बाढ़ी पहिरो र सड़क कटानका कारण सड़क सञ्जाल अवरूद्ध बनेपछि जावत र खाद्यान्न ढुवानीमा समेत असर परेको थियो सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यूपानेले भदौ र असोजको बाढ़ीबाट क्षतिग्रस्त अधिकांश सड़क तथा राजमार्गमा यातायात सञ्चालन भइरहेको र बाँकी रहेका सड़क तथा राजमार्गमा यातायात सञ्चालनका लागि तीव्र गतिमा काम भइरहेको समेत जानकारी दिनुभएको छ उहाँका अनुसार बाढ़ी पहिरोले क्षतिग्रस्त पृथ्वी राजमार्ग बीपी राजमार्ग कान्तिपथ अरणीको राजमार्ग त्रिभुवन राजपथ पुनः सञ्चालनमा आइसकेका छन् त्यस्तै गरी भोटेकोशी त्रिशुली हिमबाड़ीकै कारण ठप्प रहेको गल्छित पेत्रावती सड़क खण्डमा यातायात पुनः सञ्चालनमा आइसकेको छ हिमबाड़ीले रसुवा नुवाकोट धादिङ चितौन लगायतका जिल्लामा सड़क पूर्वाधारमा क्षति पुर्याएको थियो हिमबाड़ीले भोटेकोशी त्रिशुली करिडोरका मुख्य सड़क तथा पुलहरू समेत बगाएको थियो हिमबाड़ीले मुख्य पासाङ लामु राजमार्ग क्षतिग्रस्त बनाएपछि वैकल्पिक राजमार्गका मार्गका रूपमा काठमाडौँ टोखा छहरे गटखार पुल आप्रन्जा र लच्चाङ समरथली पाटी खर्क हुँदै बोक कालिका स्थान धुन्चे सड़क खण्ड मरमत गरी 4 चक्के साना सवारी साधनका लागि समेत बाटो खुला गरिएको छ हिमबारीले बगाएको गल्छी बेत्रावती खण्डमा नयाँ ट्रयाक खोलिएको र रसुवालाई पुनः सड़क सञ्जालसँग जोड्ने काम भइरहेको समेत बताइएको छ यस खण्डमा बेली ब्रिज राख्ने काम भइरहेको छ त्यसै गरी नारायणगढ़ मोगलिन सड़क खण्डमा पहिरो सफा गरेर यातायात पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ असोज दोस्रो साता रोशी खोलाको बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गका विभिन्न ठाउँमा पनि अस्थायी डाइभर्सन र वैकल्पिक ट्रयाक निर्माण गरी बाटो सञ्चालनमा ल्याउने काम अगाडि बढ़ेको छ कालीगण्डकी करिडोर अन्तर्गत नवलपरासी पूर्वको बौद्धिकाली गाउँपालिका 3 जन्ती पहिरो क्षेत्र र बागलुङको बेलबगर क्षेत्रमा सड़क खुलाएर एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको समेत सड़क विभागले जनाएको हो
2: कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि मतदान आज बिहानबाट शुरू हुने भएको छ। हिजो मतदान गर्ने तालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएका कारण आजको लागि सारिएको हो। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज बिहान 7 बजेदेखि अपरान्न 3 बजेसम्म मतदान हुनेछ। यसअघि हिजो बिहान 7 बजेदेखि मतदान हुने भनिएको थियो। मतपत्र छपाईमा भएको ढिलाइले 10 बजे त्यसपछि 1 बजे र त्यसपछि 2 बजेबाट मतदान हुने भनिएको थियो। अपरान्न 4 बजे मात्र मतपत्र छपाई भएर आएको थियो। साँझ मतदान शुरू गर्दा सुरक्षा लगायतका चुनौती हुने देखिएपछि आज बिहानका लागि मतदान सारिएको हो। कांग्रेसले यसपटक विधान संशोधन गरेर ठूलो केन्द्रीय समितिको व्यवस्था गरेको छ। उम्मेद्वारको सूची पनि ठूलो भएका कारण मतपत्र छपाईमा ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ। मतदान ढिलाइ हुनुमा राजनैतिक व्यवस्थापन गर्न जोड़िएका नेताहरूका लागि सहज बनाउन गरिएको सभापति गगन थापाले बताउनु भएको छ। यसैबीच पूर्व प्रधानमन्त्री मातहतमा पूर्व राष्ट्रपति आउनु भएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी 11 वर्षपछि पदीय जिम्मेवारी सहित एमालेको पार्टी राजनीतिमा प्रवेश गर्नुभएको छ। उहाँले हिजो एमाले वरिष्ठ नेताको शपथ लिनुभएको हो। मुलुकको सर्वोच्च पद राष्ट्रपतिमा करिब 7 वर्ष बहाल हुनुभएको भण्डारीले वरियतामा एमालेको पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पछिको वरियता रोज्नु भएको हो। दलको आबद्धता त्यागेर राष्ट्रपति उपराष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कन पाउने या नपाउने भन्ने बारेमा विवाद भइरहेको छ। तर यो नैतिक विषय भएकाले दलीय राजनीतिमा सक्रिय हुनुहुँदैन भन्ने मत व्यापक देखिन्छ। पहिले राष्ट्रपतिका रूपमा गरेका निर्णय विवादमा आउन सक्ने विश्लेषकहरू बताउँछन्। यसअघि पनि भण्डारीकै कार्यकालमा उपराष्ट्रपति भएका नन्दबहादुर पुन नेकपाको राजनीतिमा सक्रिय हुँदा पनि यही विषय उठेको थियो।
3: यसैबीच नेकपा एमालेको थाई कमिटी बैठक आज पनि बस्दैछ। हिजोको बैठकमा 4 वटा एजेण्डामा छलफल भएको थियो। हिजोको बैठकमा वरिष्ठ नेता विद्या भण्डारीलाई शपथ ग्रहण गराइएको थियो भने आज अन्य एजेण्डामाथि छलफल हुने नेताहरूले बताएका छन्। दशैंको अग्रिम टिकट खुल्न अघि नै काठमाडौँको नयाँ बस पार्कमा यात्रुको लाइन लागेको छ। सरकारले दशैंमा घर जानका लागि आजदेखि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको थियो। यातायात व्यवस्था विभाग नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदूरहरू बीच यही असोज 20 गते विभागमा बसेको बैठकले असोज 23 अर्थात आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। केही जिल्लाका यात्रु भने हिजो रातिदेखि नै टिकट लिनका लागि लाइनमा बसेका छन्। नयाँ बस पार्क सञ्चालनमा आएसँगै लोसे बहुउद्देश्यीय प्रणालीका महाप्रबन्धक पंकज मल्लले हिजो रातिदेखि नै टिकट लिनका लागि यात्रुहरू लाइनमा बसेको जानकारी दिनुभएको छ। आजदेखि अग्रिम टिकट खुला हुनेछ। यता चाडपर्वको समयमा हवाई टिकटको भाड़ा बढ़ेको गुनासो आएपछि सरकारले आन्तरिक हवाई भाड़ा घटाउन पहल गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको सक्रियतापछि आन्तरिक वायु सेवा कम्पनीहरू स्वीकृत अधिक उत्तममा भाड़ा दर भन्दा कम टिकट बिक्री गर्न सहमत भएका हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले हिजो आन्तरिक उड़ान गर्ने वायु सेवा कम्पनीका संचालक तथा प्रतिनिधिसँग गरेको छलफलमा यात्रुलाई सहज हुने गरी स्वीकृत दर भन्दा सस्तोमा टिकट उपलब्ध गराउने सहमति समेत जुटेको हो। प्राधिकरणका प्रवक्ता विक्रम राम गौतमले चाडपर्व नजिकै गर्दा हवाई टिकटको माग बढ़ेसँगै केही गन्तव्यमा भाड़ा महँगीको गुनासो यात्रुबाट आएपछि हवाई भाड़ाका विषयमा छलफल भएको बताउनु भएको छ।
2: चालू आर्थिक वर्षको बजेट सम्बन्धी सर्वोच्चमा परेको रिटुङ्गोमा लागि मात्रै सुदूरपश्चिम प्रदेश सरकारले नयाँ बजेट ल्याउने भएको छ। आर्थिक वर्ष 2082/84 बजेट 83/84 बजेट ल्याउने अन्तिम तयारीमा रहेको बेलामा सर्वोच्चले कारण देखाओ आदेश जारी गरेको थियो। सुदूरपश्चिम प्रदेश सरकारको तर्फबाट नयाँ बजेटको बचाउ गर्दै सर्वोच्चमा मुद्दा लड्नुपर्ने भएपछि सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले पदबाट राजीनामा दिनुभएको छ। उहाँले बुझाएको राजीनामा प्रदेश प्रमुख नजीर मियाले स्वीकृत समेत गरिसक्नु भएको छ।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा संरक्षणको नाममा बाँदर आतंकले किसानलाई शास्ति,
5: संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने नेपालको कानूनले संरक्षण गर्न नभनेको यो रातो बाँदर, दुम्सी, बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए।
2: कर्णालीमा वर्षौं पुरानो आयोजना अल्पत्र साग फर्काउने अभियानमा मधेस प्रदेश लगायतका खबर र कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: खुशीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर पाँच गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन डाङ, फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918।
7: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
8: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
7: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घरमाथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्का। मोबाइल नम्बर 98-417-55-65। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
9: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 MHz।
10: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
11: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना, पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
12: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
11: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
3: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा बिचौलिया भट्ट विरूद्ध छैठौं मुद्दा शीर्षकको खबर प्रकाशित छ। यसलाई सुभाष भट्टले लेख्नु भएको छ। विगतमा सत्ता चलाउनेसम्म शक्तिशाली पहुँच बनाएका बिचौलिया दीपक भट्ट विरूद्ध छैठौं मुद्दा दायर भएको छ। 5 मुद्दा अदालतमा विचाराधीन रही हाल हिरासतमा रहेका भट्टसहित बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा लगायतका 18 विरूद्ध हिजो सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। याइजी दाहालले आचरण विपरीत गतिविधि गरेको निष्कर्ष बर्खास्तीसम्मको सिफारिश शीर्षकमा नवराज मैनालीले लेख्नुभएको खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा जलवायु जन्य विपदको चपेटामा औद्योगिक क्षेत्र शीर्षकको एम बमले लेख्नुभएको खबर प्रकाशित छ। बाढ़ी पहिरोले आपूर्ति श्रृंखलाको उत्पादनदेखि वितरणसम्म प्रभावित भएको छ। क्षतिले आर्थिक वृद्धिमै असर पुग्ने विज्ञहरूले बताइरहेका छन्। त्यस्तै भित्रपृष्ठमा कोरोला नाका सोमबारदेखि केन्द्रीय सड़क सञ्जालमा जोड़िँदै शीर्षकको अर्को खबर प्रकाशित छ भने दशैंभर जुनसुकै ब्राण्डका खाली सिलिण्डर साटेर ग्यास पाइने शीर्षकको अर्को खबर छ। सरकारी निकायको समन्वयमा औद्योगिकले काठमाडौँमा उपलब्ध जुनसुकै ब्राण्डका खाली सिलिण्डर साटेर उपभोक्तालाई ग्यास दिने भएका छन्। भारतबाट नियमित आयात भइरहेको र राजमार्गमा पनि कुनै अवरोध नभएको अवस्थामा उपत्यकामा ग्यास आपूर्ति सहज हुन नसकेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा एकीकृत बिक्री केन्द्र मार्फत उपभोक्ताले जुनसुकै ब्राण्डको सिलिण्डर साटेर पनि पाउने भएका छन्। मन्त्रालयका अनुसार आयल निगम र उपत्यकाका 3 वटै जिल्लामा प्रशासन कार्यालयको समन्वयमा ग्यासको एकीकृत बिक्री केन्द्र राख्न निश्चित ठाउँ तोकिनेछन् र 1 जिल्लामा 3 भन्दा बढ़ी बिक्री केन्द्र राख्ने समेत मन्त्रालयले जनाएको छ। गोर्खापत्रको पहिलो पृष्ठ पृष्ठमा भोटेकोसी बारी आईपीयूको आकस्मिक प्रस्ताव शीर्षकको खबर प्रकाशित छ। रसुवाको भोटेकोसी बाढ़ी अन्तर्गत व्यवस्थापकीय संघको आकस्मिक विषय बनेको छ। हिमालय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको उक्त विषय छलफलका लागि नेपालले गरेको प्रस्तावलाई आईपीयूका सदस्य राष्ट्रका प्रतिनिधिको दुई तिहाई मत प्राप्त भएको खबरमा उल्लेख छ। नतिजा सुधारको संकल्प शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर प्रकाशित छ भने भित्रपृष्ठमा रसुवा बाढ़ीबाट भएको क्षतिको एकीकृत प्रतिवेदन पेश शीर्षकको खबर छ। त्यस्तै विपन्नको उपचार गर्न अस्पतालसँग सम्झौता शीर्षकमा अर्को खबर प्रकाशित छ। बागमती प्रदेश सरकारले विपन्न नागरिकको उपचारमा सहुलियत उपलब्ध गराउन चितवन सहित काठमाडौँ उपत्यका 17 अस्पतालसँग सम्झौता समेत गरेको छ। त्यस्तै स्कब टाइफस नियन्त्रण गर्न प्रदेश तथा स्थानीयसँग समन्वय शीर्षकको खबर पनि प्रकाशित छ। देशका 74 जिल्लामा स्कब टाइफस संक्रमण देखिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रोगको निगरानी तथा जनचेतनामूलक गतिविधिलाई तीव्र दिने भएको छ।
13: यसैबीच नागरिक दैनिकको पहिलो पृष्ठमा कर्णालीमा वर्षौं पुराना योजना अल्पत्र शीर्षकमा गोविन्द केसीले लेख्नु भएको छ। कर्णालीका 8 जिल्लामा सड़क तथा पुल गरी 19 योजना निर्माण ठेक्का सम्झौता भएको वर्षौं बित्दा पनि अझै अधूरा रहेका छ। वर्षौं अघि ठेक्का गरेका योजना मध्ये केहीको त कामै शुरू हुन सकेको छैन। त्यस्तै गरी मध्य प्रदेशमा साग फर्काउने अभियानमा मधेसी दलहरू मदन ठाकुरले लेख्नु भएको छ। मध्य प्रदेशमा मध्य केन्द्रित राजनैतिक दलहरूको प्रभाव र जनविश्वास खस्किँदै गएपछि युवाको नेतृत्वमा नयाँ राजनैतिक अभियान शुरू गरेका छन्। मध्य थारूहट तथा उत्पीड़ित समुदायका राजनैतिक मुद्दालाई एकीकृत गर्दै नयाँ राजनैतिक शक्ति निर्माण गर्ने उद्देश्यसहित हुंकार अभियान अर्थात थारूहट मध्य जोड्ने अभियान गठन गरिएको हो। नागरिक दैनिकमै दीपक भट्टसहित 20 विरूद्ध मुद्दा अर्को मुद्दा शीर्षकमा खबर लेखिएको छ। हिमालयन इन्सुरेन्स कम्पनीको रकम अपचलन गरी सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा विवादित व्यवसायी दीपक भट्टसहित 20 विरूद्ध मुद्दा दायर भएको छ। हिमालयन इन्सुरेन्स कम्पनीले एलेट इन्सुरेन्स ब्रोकर कम्पनीलाई व्यवसाय दिएको भनी झुटो विवरणका आधारमा रकम भुक्तानी गरेको खुलासा पनि भएको छ। नागरिक दैनिकको भित्री पृष्ठमा ईश्वर सुवेदीले नेपाली राजधानी पछाडिबाट सातौंमा विधेयकले विश्वास जोगाउला भन्ने शीर्षकमा खबर लेख्नु भएको छ। यसैबीच कारोबार दैनिकमा बिजुलीको बिल अनलाइनबाट तिर्नेको संख्या 27% मात्र भन्ने खबर पहिलो पृष्ठमा छ। नेपाल विद्युत कारोबारको संख्या र आकार बढ़दै गएको छ। हरेक वर्ष जसो अनलाइन अर्थात डिजिटल माध्यमबाट भुक्तानी गर्ने क्रम बढ़न थालेको छ तर त्यो निकै सुस्त गतिमा रहेको देखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको आर्थिक विकास औद्योगिक विस्तार र रोजगारी सिर्जनाका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी तथा सदस्यसँग राष्ट्रपतिले शीतल निवासमा यो कुरा बताउनु भएको हो। कारोबार दैनिकमा खबर छ। त्यस्तै गरी बाढ़ी पहिरोको प्रभाव ले दशैं बजारमा प्रभाव पर्ने देखिएको छ। अस्मिता भेलवासेले कारोबार दैनिकमा लेख्नु भएको छ। भदौ र असोजमा आएको बाढ़ी पहिरोका कारण यस पटकको चाडपर्वमा चाहिने सामानहरूमा मूल्यवृद्धि हुने देखिएको छ। चीन र नेपालको नाकाहरूमा देखिएको समस्याका कारण यो समस्या आएको हो। कालीगण्डकी नदी र यसले पनि कोरला नाकामा पारेको प्रभावले केही समस्या देखिएको छ। बजारमा अहिले अधिकांश लत्ता कपड़ा जुत्ता लगायतका दशैंका लागि किनमेल गर्नुपर्ने सामानहरू महँगिँदै गएको समस्या रहेको छ।
3: साझा खबरमा अब विदेशका खबर। प्रशान्त महासागरको समुद्री तहको तापक्रम असामान्य रूपमा बढ़ेसँगै एलनिनो तीव्र गतिमा अगाडि बढ़ने चेतावनी संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठनले जनाएको छ। यस पटकको एलनिनो सन् 1950 यताकै सबैभन्दा शक्तिशाली मध्ये एक हुन सक्ने समेत चेतावनी जारी गरिएको छ। डब्ल्यूएमओ का अनुसार मध्य तथा पूर्वी मध्य रेखाई प्रशान्त महासागरमा समुद्री सतहको तापक्रम जूनमा औसतभन्दा 1.6 डिग्री सेल्सियस बढ़ी रहेकोमा अगस्तमा 2.5 डिग्री सेल्सियस पुगेको थियो। युक्रेनको युद्धग्रस्त शहरमा दुईवटा बसमा आक्रमण हुँदा 33 मृत्यु भएको छ। उद्धार अधिकारीहरूका अनुसार आक्रमणमा परि अन्य 18 घाइते भएका छन्। सो क्षेत्रमा सर्वसाधारणको ज्यान दिने गरी भएको यात्रुवाहक बसलाई निशाना बनाइएको विषयमा विरोध समेत भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुन सक्ने भन्दै अमेरिकी दूतावासले आफ्नो नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। दूतावासले स्थानीय अधिकारीको निर्देशन पालना गर्न तथा सुरक्षा अवस्थाबारे विश्वसनीय सूचनामा ध्यान दिन समेत आग्रह गरेको हो।
13: साझा खबरमा अब खेल खबर। नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थानमा खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज अध्यावधि गरेको वरियता अनुसार नेपाल एक स्थान खस्किएर 178 स्थानमा पुगेको छ। दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत भने 138 स्थानमा रहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको आगामी बोर्ड बैठक नेपालमा गर्ने तयारी भएको छ। नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष रोशन सिंहले 2026 दौरानमा आईसीसीको बोर्ड बैठक नेपालमा गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ। यसैबीच अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम नेमङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत संजीव पाण्डे विरूद्ध ठगी र खेलमा मिलोमाथो सम्बन्धी मुद्दा दायर भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानका आधारमा जिल्ला अदालत ललितपुरमा हिजो मुद्दा दायर भएको हो। चारमध्ये जोशी र पाण्डे पक्राउ परिसकेका छन् भने अध्यक्ष नेमङ र राई भने फरार छन्।
3: बाँदर व्यवस्थापनमा नीति आवश्यक चुनौती र प्रभावकारिताको पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
15: डाक्टरद्वारा उपचार हुने रोगहरू
14: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
15: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
16: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 आइतबार र 2 सोमबार बेलुकासम्म।
17: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
9: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
13: हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
18: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
19: 3 तिर्नुहोस्, 7 चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: अथवा डीटीएच सेवा डिस्ट होम डिस्ट होम खुशी को कनेक्शन
1: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
2: साझा खबरमा अब बाँदर व्यवस्थापनको कुरा पछिल्लो समय बाँदर व्यवस्थापन हुन नसक्दा किसानहरूले लगाएका बाली नालीमा क्षति पुर्याउँदै बाँदरले आतंक मचाइरहेका छन् संरक्षणका नाममा बाँदर दुम्सी र बदेलहरू शिकार गर्न नदिँदा व्यवस्थापनमा समस्या भएको हो यसै विषयमा आज हामीले बाँदर विज्ञ तथा प्राणी शास्त्री डाक्टर मुकेश कुमार चालिसेसँग कुराकानी गरेका छौं
3: हिजो कृषि प्रणालीमै सबैजना आश्रित भएको हुनाले गाउँघरमै मानिसहरू रहन्थे र त्यसको लागि सुरक्षाको व्यवस्था पनि थियो युवा वयस्कहरू सबै गाउँमा हुन्थे अहिले युवा वयस्कहरू धेरै कमाउने नाममा शहर बजार अथवा विदेशतिर लागेपछि गाउँघरमा नसक्ने अबोध बालबालिकाहरू अथवा बुढाबुढी मानिसहरू रहने ती खेती प्रणाली विस्तारै संकुचन हुँदै गयो र गाउँको वरिपरि मात्रै बाँकी रह्यो अब गाउँको वरिपरि बाँकी रहँदाखेरि पिँढीमा बसेर आँगनमा बसेर पनि बुढाबुढी केटाकेटीले बाँदर आएको देख्ने भए
4: र संख्या बढेर हो कि अलिकति बढी बाँदरको संख्या बढ्यो कि
3: हो पछिल्लो खेप फेरि के भयो भन्नुहोला भने संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने नेपालको कानूनले संरक्षण गर्न नभनेको यो रातो बाँदर दुम्सी बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए गैंडा हात्तीलाई आरक्षण गर्न खोजेको हो होइन मृगहरूका विशेष जातिहरूलाई तर सबैले आरक्षणको एकहोरो भयो
4: हिजोको दिनमा बाँदरको छालादेखि बाँदरका मासुहरू औषधिको रूपमा प्रयोग हुन्थ्यो स्यालका मासुहरू होइन जिउ दुख्यो भने त्यो खानु भन्ने कुराहरू कतिपय त्यसैबाट मादल बनाउनेदेखि लिएर के अरे विभिन्न कुराहरू बनाउने अब ती सबै रोकिए अहिले
3: ती सबै रोकिए एउटा बाहिरी हावा के चल्यो भने कसैलाई छुनै हुँदैन जनावर छुनै हुँदैन त्यसले गर्दाखेरि पनि कतिपय गलत खालका अथवा हामीलाई मानिसको र प्रकृतिको दुइटैको हितमा काम नलाग्ने जनावर पनि बढे
4: अब यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द्व बढ़िरहेको छ होइन अब तपाईँ एउटा प्राणी शास्त्री भएको हिसाबले पनि अब यसलाई कम गर्नको लागि एउटा त नीति कानूनकै कुराहरू यहाँले भनेको जस्तै त्यसलाई चाहिँ खोलिदिनु पर्यो अर्को चाहिँ अब त्यसैबाट पनि त मान्छेको जीविकोपार्जनका कुराहरूसँग जोडिन्छन् होइन अब त्यसलाई चाहिँ के गरिदिनु पर्यो अब अहिले तीन तहको सरकार छ उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ
3: मलाई लाग्छ यो स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने जति नोक्सानी भएको हो त्यसको आँकडा स्थानीय सरकारले राख्ने उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने त्यहीँबाट क्षतिपूर्ति दिने कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आमदानी हुन्छ अनि अर्कोतिर फेरि यो बाँदर चाहिँ विभिन्न किसिमले प्रयोग हुन सक्छ राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा औषधिको अनुसन्धान सबै किसिमका औषधिको परीक्षण अन्तिममा फाप अफाप हेर्ने बाँदरमै हो फोहोरलाई उही मोहोर भने जस्तो यो हामीलाई दुःख दिइरहेको जनावरबाट देशले आय आर्जन गर्न सक्छ
4: अब यो आफ्नो विज्ञतालाई अब यही कुरा नीति निर्माणमा कति परामर्श गर्छन् कति बोलाउँछन् के छ
3: विज्ञता हासिल गर्नलाई आफ्नै मुठीमा राख्नको लागि हतर पत्तर कुनै पदमा राखेर ल बसिराख थन्किराख भने जस्तरी काम दिने चलन थियो भने अहिले चाहिँ नि त्यो पनि रहेन अहिले विभिन्न खालका संसदीय अभ्यासको क्रममा सबभन्दा मजाले गरिने अभ्यास भनेको गुट गुटको हिमायती भएर अचेलको चलन चल्तीको भाषामा भन्ने हो भने झोले झोले भएर पछि लाग्यो भने चाहिँ काम
4: बाँदर विज्ञ तथा प्राणीशास्त्री डाक्टर मुकेश कुमार चालिसेसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
2: बाढ़ीबाट क्षतिग्रस्त अधिकांश सड़क पुनर्निर्माण भएसँगै यातायात सहज बन्दै चाडपर्वमा हवाई भाड़ा यथावत राख्ने सहमति चाडपर्व लक्षित सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आजबाट खुल्दै
4: हिमालयन री इन्सुरेन्स ठगी र सम्पत्ति शुद्धिकरण प्रकरणमा भट्ट गोल्छा सिलवाल सहित 20 जना विरूद्ध मुद्दा दायर कांग्रेसमा नयाँ नेतृत्वका लागि आज मतदान हुने 7,000 बढ़ीले मतदानमा सहभागिता जनाउने एमाले स्थायी समिति बैठक पनि आजै
2: सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट ल्याउने बाटो खुल्यो विपन्नको निशुल्क उपचार गर्न बागमती प्रदेश सरकारद्वारा 17 अस्पतालसँग सहमति बाँदर तथा किसानका खेतीबालीमा नोक्सानी गर्ने प्राणीको व्यवस्थापनमा कानून आवश्यक रहेको विज्ञको भनाई
4: एल निनोको प्रभाव डिसेम्बरमा तीव्र बन्ने राष्ट्रसंघको चेतावनी। युक्रेनमा यात्रुवाहक बसमा बम आक्रमण हुँदा 33 जनाको मृत्यु। इथियोपियामा आक्रमणको चेतावनी।
2: र नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्कियो। भारत 138 स्थानमा यथावत। आईसीसीको आगामी बैठक नेपालमा गर्ने तयारी।
4: साझा खबरको अन्त्यमा कार्टुन हामीले fitkuli.com लिएका छौं। हिजो रहेको विश्व दृश्य दिवसको सन्दर्भ पारेर यो कार्टुन राजेश मानन्दरले कोर्नु भएको छ। यहाँ एकजना एकदमै सुन्दर देखिने व्यक्ति अपेक्षाका साथ यहाँ बसिरहेका छन्। यसो हेर्दा पाको पाको पुस्ता राजनीतिज्ञ जस्तो पनि देखिन्छ र परिवर्तन केही भएन भनेर व्यङ्ग्य गर्न खोजिएको छ। यो विश्व दृश्य दिवसको दिन त केही नयाँ देख्न पाइएला कि?
2: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: రేడియో ప్రకృతి ఎఫ్ఎం 93.4 మెగాహెర్ట్జ్.
1: के तपाई दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्.
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 BP चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ.
1: हामी कहाँ उपलब्ध सेवाहरू:
3: दाँत निकाल्ने,
1: नयाँ दाँत राख्ने,
3: झिक्न नपर्ने गरी दाँत राख्ने,
1: दाँत भर्ने, दाँत सफा गर्ने,
3: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
1: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा.
4: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 BP चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा. सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल. मोबाइल नम्बर 98560 38443 र 98105 97 72. घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ. नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
5: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि. मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीबाट ल्याएको हो. सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ.
6: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्. यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ.
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै. सञ्चालक बुद्धिराज पौडेल. मोबाइल नम्बर 98435 27695 र 98102060. एकपटक सेवा गर्ने मौका दिनुहोस्.
7: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको? घरको काम पनि कहिल्यै नसकिने भयो.
8: होइन बुढी, किन एक्लै गनगन गर्दैछौ? तिमीलाई के भयो र?
7: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो. घरको काम कहिल्यै सकिएला र साडे किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई. उता मङ्सिरमा बहिनीको पनि बिहे छ. एउटा राम्रो साडे किन्ने भनेको तपाईँलाई केही मतलबै छैन?
8: त्यसको लागि किन चिन्ता गर्छौ? हाम्रै तुलसीपुरमा छँदैछ नि पर्सुन ट्रेडर्स.
4: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ. प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दान गणेश डेरीको छेउमा. प्रोप्राइटर प्रसुन ओझा. फोन नम्बर 0825209447. सेवा गर्ने मौका दिनुहोला.
9: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ. गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ.
10: के भयो बोलादै, के गुनगुनाइरहेको?
9: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको.
10: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त. अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु.
9: यति सजिलै?
10: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ. न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै.
11: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीता घटाई भाडा चम्काउँछ अझ चिलिक्क. मात्र ₹10 र ₹20 उपलब्ध.
12: अपेक्षा तपाईँको, कर्तव्य हाम्रो. यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति FM 93.

0: 26 अक्टूबर 9 तारीख विश्व हुलाका दिवस शुक्रबार
1: दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम सल्यानको रेडियो कपुरकोट, रेडियो राप्ती, रोल्पाको रेडियो होलेरी, रूकुम पश्चिमको रेडियो नयाँ नेपाल र प्युठानको रेडियो झुलेनीबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: दाङमा 12,000 आँखाको मोतीबिन्दु शल्यक्रिया गर्न बाँकी रहेको एक तथ्याङ्क सार्वजनिक। कांग्रेस देउवा पक्ष समूहको तुलसीपुर नगर अधिवेशन शुरू।
1: आजदेखि 10 सयको अग्रिम टिकट बुकिङ खुला। कर्णाली प्रदेशमा छात्रवृद्धि करार चिकित्सक र स्वास्थ्यकर्मीद्वारा आन्दोलन फिर्ता।
0: र बाँकेमा स्थानीय रैथाने अन्न बाली लोप हुँदै दाङमा झुटो विवरण पेश गरी नागरिकता लिएको कसुरमा दुईजना विरूद्ध मुद्दा दायर।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
0: आजको परिवेशमा आज हामीले दाङबाट प्रकाशित विभिन्न दैनिक पत्रिकाले छापेका खबरहरू, विभिन्न अनलाइन संस्करणमा प्रकाशित समाचार र प्रकृति न्यूज डेस्कमा रहेका खबरहरू पनि प्रसारण गर्नेछौ। आज हामीलाई दाङबाट प्रकाशित न्यायिक बोध राष्ट्रिय दैनिक, गोरक्षा राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। हराउँदै स्थानीय बाली, आँखा उपचारमा लापरवाही, दाङमा 12,000 आँखाको मोतीबिन्दु शल्यक्रिया गर्न बाँकी, विश्व वरियतामा नेपाल 16 स्थानमा, थारू बस्तीमा सख्या पैया नाचको रौनक शुरू लगायतका खबरहरू आजको नयाँ बोध दैनिकले पहिलो पृष्ठमा छापेको छ।
1: विश्व दृष्टि दिवस आँखा स्वास्थ्य मौलिक हक होइन र नारायणपुर खानेपानीको समस्या हटाउन बबई लिफ्टिङ योजना। नेपाली कांग्रेसको 15 महाधिवेशन मतदानका लागि तयारी पूरा। जता रुख त्यतै कांग्रेस भन्ने कुरा बहकाउने कुरा मात्र हो शीर्षकमा गोरक्षा राष्ट्रिय दैनिकले समाचार छापेको छ।
0: आजको राप्ती पोस्ट राष्ट्रिय दैनिकले दलित बाल बालिकाका लागि मुख्यमन्त्रीको प्रतिबद्धता, दाङ उबासंगमा चुनावी सरगर्मी, एमाले ओडा र पालिका अधिवेशन गर्ने, देउवा पक्षधरको पालिका अधिवेशन लगायतका खबरहरू पहिलो पृष्ठमा छापेको छ। दाङमा आँखा उपचारमा लापरवाही भएको सरकारवालाहरूले बताएका छन्। जिल्लामा अत्याधुनिक आँखा अस्पताल तथा आँखा उपचार केन्द्र हुँदाहुँदै पनि सर्वसाधारण नागरिकहरूले आँखा उपचारमा लापरवाही गरेको पाइएको छ। राप्ती आँखा अस्पताल, तुलसीपुर र लमई आँखा अस्पताल गरी 2 अस्पताल र तुलसीपुर मातहतका 6 र लमई आँखा अस्पताल मातहतका 5 गरी 11 आँखा उपचार केन्द्र समेत रहेको दाङमा आँखा सम्बन्धी थुप्रै समस्या रहेको समेत पाइएको छ। आँखामा समस्या बोकेर बसिरहने प्रवृत्तिले अन्धोपन बढ़िरहेको राप्ती आँखा अस्पताल तुलसीपुरले जनाएको छ। विश्व दृष्टि दिवसका अवसरमा हिजो आँखा अस्पताल र च्याचोरमा आयोजित कार्यक्रममा अस्पतालका अनुगमन तथा मूल्यांकन अधिकारी शालिकराम गौतमले धेरै जसोले आँखा सम्बन्धी रोग लुकाएर बसेको बताउनु भएको छ। जिल्लामै 2 अस्पताल र 11 आँखा उपचार केन्द्र हुँदाहुँदै पनि आँखाको समस्या पालेर बस्ने अवस्थाले आँखा स्वास्थ्य समस्याका विषयमा सचेतना नपुगेको भन्दै चिन्ता समेत व्यक्त गर्नुभएको छ। पछिल्लो तथ्याङ्क अनुसार दाङमा 3 मिटर भन्दा कम दूरीमा देख्न नसक्नेहरू 1,253 जना रहेका तथ्याङ्क पनि सार्वजनिक गरिएको छ। यस्तै गरी राप्ती आँखा अस्पतालका अनुसार 6 मिटर भन्दा कम दूरीमा देख्न नसक्ने दाङमा 2,000 भन्दा बढ़िरहेका छन्। यस्तै गरी दाङमा कुल 12,535 जनामा यो खालको अन्धोपन रहेको समेत पाइएको छ, जुन शल्यक्रिया गरेर दृष्टि फर्काउन सकिने अवस्था रहेको पनि अस्पताल तथा मूल्यांकन अधिकृत गौतमले जानकारी दिनुभएको छ। अस्पतालका अनुसार विभिन्न खालका अन्धोपन दाङका 10 वटै पालिका र 100

0: ओडामा समस्या रहेको पनि पाइएको छ। आँखा उपचारमा लापरवाही, दाङमा 12,000 आँखाको मोतीबिन्दु शल्यक्रिया गर्न बाँकी, आजको इग्बुत दैनिक सहित अन्य पत्र पत्रिकाले पनि यो खबर छापेका छन्।
1: जनसंख्या वृद्धिसँगै देखिएको खानेपानीको संकट समाधानका लागि नारायणपुर खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाले बबई लिफ्टिङ योजना अघि बढ़ाएको छ। नारायणपुर क्षेत्रमा दीर्घकालीन रूपमा खानेपानीको समस्या समाधान गर्ने गरी संस्थाले बबईको पानी लिफ्टिङ गरेर वितरण गर्ने गरी योजना अघि बढ़ाउन थालेको छ। घोराई उपमहानगरपालिका 5 वडाका करिब 4,200 उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको संस्थाले करिब 12,000 नागरिकसम्मलाई पानी पुर्याउने उद्देश्य अनुरूप करिब 49,08,09,521 रूपियाँ 35 पैसाको लागतमा बबई लिफ्टिङ योजना अघि बढ़ाउन थालेको नारायणपुर खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाका अध्यक्ष कुलप्रसाद रजौरे श्रवणले जानकारी दिनुभएको छ। अध्यक्ष रजौरेका अनुसार बबई लिफ्टिङ योजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार भएर टेण्डरको तयारी समेत भइसकेको छ। नारायणपुर खानेपानी समस्या हटाउन बबई लिफ्टिङ योजना, गोरक्षी राष्ट्रिय दैनिकले समाचार छापेको छ।
0: दाङको राजपुर गाउँपालिकाका 2 जना विरूद्ध झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएको कसुरमा दाङ जिल्ला अदालतमा अभियोगको पत्र दर्ता गरिएको छ। जिल्ला प्रशासन कार्यालय घोराई दाङको जाहेरी प्रतिवेदनका आधारमा राजपुर गाउँपालिका वडा नम्बर 3 बसन्तपुर बस्ने 45 वर्षीय श्याम कुमारी यादव र उहाँका श्रीमान 50 वर्षीय कृष्ण बहादुर अहिर विरूद्ध नागरिकता सम्बन्धी कसुर मुद्दा दर्ता गरिएको हो। उनीहरू दुवै जनालाई दाङ जिल्ला अदालतका न्यायाधीश महेश खनालको इजलासले 20,000 धरोटीमा छाड्न आदेश समेत गरेको थियो। श्याम कुमारी यादवकी आमा बाबु अहिरनीका पहिलो श्रीमान बुधराम अहिरको 2027 साल असार 12 गते निधन भएको थियो। त्यसपछि उहाँका आमाले राजपुर गाउँपालिका 3 खदरिया निवासी बडेलाल अहिरसँग 2033 सालतिर विवाह गर्नुभएको थियो। त्यसपछि 2038 साल भदौ 25 गते श्याम कुमारीको जन्म भएको थियो। तर नागरिकता लिने क्रममा निज श्याम कुमारी यादवले ज्यान निधन भइसकेका बुधराम अहिरलाई नै आफ्नो बुबा देखाएर झुट्टा विवरण सहित कागजात पेश गरेको आरोप लागेको छ। दाङमा अर्कै व्यक्तिलाई बुबा देखाई नागरिकता, लाइफ दाङमा यो खबर प्रकाशित भएको छ।
1: बाँकेका किसान छिटो र बढ़ी उत्पादनको खोजीमा भौतारिँदा स्थानीय बालीका धेरै जात हराउन थालेका छन्। कोहलपुर नगरपालिकाको मैट हवामा भइरहेको 2 दिने 16 राष्ट्रिय जीन बैंक स्थापना दिवसमा किसानसँग रैथाने तथा स्थानीय बाली बिउ तिनका विशेष गुण संरक्षण र उपयोगिताका बारेमा छलफल गरिएको हो। कोहलपुरका किसान तथा सामुदायिक जीन बैंक गाबर भ्यालीका अध्यक्ष पुरमल बस्नेतले अहिले छिटो उत्पादन हुने बाली खोज्ने गरेको उल्लेख गर्दै आफ्नै ठाउँमा पुस्तौदेखि प्रयोग हुँदै आएका बिउ हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभएको रैथाने बालीका धेरै बिउ र जात नष्ट भइसकेका छन्। बाँकी बिउलाई जोगाउन पनि वास्तवमै चुनौतीपूर्ण छ। बस्नेतले स्थानीय बिउ जोगाउने काम अनुसन्धान संस्था वा सरकारी निकायको मात्र जिम्मेवारी नभएको उल्लेख गर्नुभएको छ। हराउँदै स्थानीय बाली, नयाँ युगबोक दैनिकमा समाचार छापिएको छ।
0: दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि असोज 24 गते निर्वाचन हुने भएपछि जिल्लाको व्यावसायिक क्षेत्रमा चुनावी सरगर्मी बढ़ेको छ। निर्वाचनको मिति नजिकै गर्दा संघको अध्यक्ष पदका 3 जना उम्मेद्वार नेतृत्व सहितको प्यानल लिएर चुनावी प्रचार प्रसारमा व्यस्त देखिएका छन्। 3 वटै प्यानलले आफ्नो तर्फबाट प्रतिबद्धता पत्र समेत सार्वजनिक गरिसकेका छन्। घोराई लगायत समग्र दाङको आर्थिक विकास लगायतका विषयमा प्यानलका तर्फबाट टीम बनाएर चुनावी मैदानमा होमिएका छन्, जसमा ध्रुव कुमार गहतराजको साझा व्यावसायिक प्यानल चुनावी मैदानमा रहेको छ भने नरेश कुमार श्रेष्ठको नेतृत्वको प्रजातान्त्रिक व्यावसायिक प्यानल चुनावी मैदानमा रहेको छ। यस्तै गरी अनिल आचार्यको स्वतन्त्र टीम पनि चुनावी मैदानमा रहेको छ। 3 वटै उम्मेद्वारको टीमले आफ्नो प्यानल सहित मतदातासँग भेटघाट, छलफल र घर दैलो अभियानलाई तीव्र बनाएका छन्। दाङ उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी, आजको राप्तीपुष्ट राष्ट्रिय दैनिकमा यो खबर प्रकाशित भएको छ।
1: आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङको आयोजना तथा देउखुरी उद्योग वाणिज्य संघ लमै दाङको समन्वयमा आर्थिक ऐन 2083 ले प्रदान गरेका छूट सुविधा तथा कर सम्बन्धी विभिन्न विषयमा करदाता शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम लमैमा सम्पन्न भएको छ। कार्यक्रममा आर्थिक ऐन 2083 ले व्यवसायी तथा करदाताका लागि व्यवस्था गरेका विभिन्न छूट तथा सुविधा, कर तिर्ने प्रक्रिया, कर सम्बन्धी दायित्व, व्यवसाय सञ्चालनका क्रममा पालना गर्नुपर्ने कानूनी तथा प्रशासनिक व्यवस्था लगायतका विषयमा जानकारी गराइएको थियो। कर अधिकृत रेग्मीले व्यवसायीले आफ्नो व्यवसायको प्रकृति अनुसार राज्यलाई बुझाउनु पर्ने कर, कर विवरण पेश गर्ने प्रक्रिया, कर सम्बन्धी कानूनी प्रावधान तथा आर्थिक ऐनले उपलब्ध गराएका छूट र सुविधाका विषयमा जानकारी गराउनु भएको थियो। उहाँले व्यवसायहरूले समयमै कर विवरण पेश गर्ने, आवश्यक कागजात तथा अभिलेख व्यवस्थित राख्ने र कर सम्बन्धी दायित्व पूरा गर्ने विषयमा पनि सचेत हुनुपर्ने बताउनु भएको थियो। कर छूट सुविधाबारे व्यवसायलाई प्रशिक्षण शीर्षकमा नयाँ युवक राष्ट्रिय दैनिकले समाचार छापेको छ।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दलित बालिकाले उठाएका शिक्षा, स्वास्थ्य, सुरक्षा, समानता र नेतृत्व विकासका सवाल सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। दलित महिला संघ दाङको सहजीकरणमा दलित बालिकाले तयार पारेको 10 बुँदे मागपत्र बुझ्दै मुख्यमन्त्री आचार्यले समाजमा विद्यमान विभेद र विकृति अन्त्यका लागि युवाको सक्रिय सहभागिता रहेकोमा जोड़ दिनुभएको हो। उहाँले बाल विवाह न्यूनीकरणका लागि किशोर किशोरीलाई नै अभियानमा जोड़नुपर्नेमा जोड़ दिनुभएको हो। बाल विवाहले शिक्षा, स्वास्थ्य र भविष्यमा पार्ने असरबारे उनीहरूले परिवार, साथीभाइ र समुदायमा सचेतना फैलाउनु पर्नेमा उहाँको जोड़ थियो। साथै मुख्यमन्त्री आचार्यले जातीय विभेद र छुवाछूतलाई गम्भीर सामाजिक अपराधका रूपमा व्याख्या गर्दै पीड़ितले निर्धक्क भएर उजुरी गर्नुपर्नेमा जोड़ दिनुभएको छ। आजका पत्र पत्रिकाले यो खबर छापेका छन्।
1: नेपाली कांग्रेस नियमित महाधिवेशन पछिदर देउबा समूहले तुलसीपुर नगर अधिवेशन बिहिबारदेखि शुरू गरेको छ। ज्येष्ठ सदस्य भरतराज आचार्यको सभापतित्व तथा महाधिवेशन लुम्बिनी प्रदेश संयोजक एवं नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गेन्द्र गिरीको प्रमुख आतिथ्यतामा नगर अधिवेशन शुरू भएको हो। अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि गिरीले भीड़ले मात्रै कांग्रेस नचल्ने बताउनु भएको छ। उहाँले संख्यामा थोरै भए पनि जागरिला नेता कार्यकर्ता नियमित महाधिवेशनको पक्षमा एकै ठाउँमा रहेको बताउनुभयो। विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस पदाधिकारीप्रति लक्षित गर्दै गिरीले कहीँ नभएको जात्रा कांग्रेसमा भएको टिप्पणी गर्नुभएको छ। उहाँले कांग्रेसको विधानमा वरिष्ठ उपसभापति पद नै नभएको दावी गर्दै भागवण्डा नमिलेपछि उक्त पद सिर्जना गरेको दावी गर्नुभएको छ। गिरीले संख्यामा थोरै भए पनि आत्तिनु नपर्ने अवस्था रहेको भन्दै इमानदारी सत्यका साथ संगठन लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ। बिहिबारदेखि शुरू भएको तुलसीपुर नगर अधिवेशनको बन्द सत्रबाट नयाँ नगर कार्यसमिति चयन गरिँदैछ। देउबा समूहको तुलसीपुर नगर अधिवेशन शीर्षकमा नयाँ युगबोध राष्ट्रिय दैनिकले समाचार छापेको छ।
0: आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुल्ला लगायतका खबरहरू बाँकी नै छन्। आजको परिवेश सुन्दै गर्नुहोला।
2: किसानहरूका लागि खुशीको खबर,
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैंसी, बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
2: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
0: यो छोटो विश्रामपछि आजको परिवेशमा तपाईलाई फेरि स्वागत छ। अब बाँकी खबर। प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने माग राख्दै गत असोज 16 गतेदेखि आन्दोलनरत कर्णाली प्रदेशका छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मीले हाललाई आन्दोलन स्थगित गरेको जनाएका छन्। प्रदेश सरकारले प्रोत्साहन भत्ताका लागि बजेट व्यवस्थापन गरी प्रक्रिया अघि बढ़ाएपछि तत्कालका लागि आन्दोलन स्थगित गरिएको छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मी संघर्ष समितिले जनाएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 स्वीकृति वार्षिक बजेट तथा कार्यक्रममा छात्रवृत्ति करारमा कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकका लागि विशेष प्रोत्साहन भत्ता बापत 70 लाख बजेट विनियोजन भएको जनाएको छ। कान्तिपुर.com अनलाइनमा सरिता चलाउनेले लेखेको खबर प्रकाशित भएको छ।
1: शान्तिनगर गाउँपालिकाका विभिन्न स्थानमा छाडा कुकुरको संख्या बढ्दै गएपछि स्थानीयवासीले यसको तत्काल नियन्त्रण तथा व्यवस्थापन गर्न गाउँपालिकाको ध्यान आकर्षण गराउनु भएको छ। स्थानीय अशोक भण्डारीका अनुसार पछिल्लो समय गाउँपालिकाका विभिन्न क्षेत्रमा छाडा कुकुरको संख्या बढ्दै गएको छ। सड़क तथा बस्ती क्षेत्रमा समूहमा कुकुरहरू घुम्न थालेपछि स्थानीयमा त्रास बढ़ेको उहाँले बताउनुभयो। छाडा कुकुरलाई समयमै नियन्त्रण तथा व्यवस्थापन नगर्ने हो भने भविष्यमा अप्रिय घटना हुन सक्ने भन्दै भण्डारीले स्थानीय सरकारलाई गम्भीर भएर आवश्यक कदम चाल्न आग्रह गर्नुभएको छ। छाडा कुकुर नियन्त्रण गर्न स्थानीयको माग नयाँ युगबोध राष्ट्रिय दैनिकमा समाचार छापिएको छ।
0: नेपालीहरूको महान चाड दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय रोल्पाले जिल्लाका प्रमुख बजार तथा यात्रुको बढ़ी भीड़भाड़ हुने क्षेत्रमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएको छ। थबाङ, बागमारा, घरतीगाउँ, जुगार, होलेरी, लिबाङ र सुलीचोरमा यात्रु सहायता कक्ष सञ्चालन गरिने प्रहरीले जनाएको हो। चाड़ पर्वका बेला यात्रुको चाप बढ़ने भएकाले यात्रुलाई आवश्यक सहयोग, सुरक्षित यात्रा तथा सूचना उपलब्ध गराउन सहायता कक्ष स्थापना गर्न लागि एको हो। चाड पर्वका समयमा हुन सक्ने ठगी, चोरी, लुटपाट जस्ता विभिन्न अपराधिक गतिविधिबाट नागरिकलाई सुरक्षित रहनको निम्ति यात्रु सहायता कक्ष स्थापना गर्न लागि एको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। रेडियो मालासिरी अनलाइन संस्करणमा यो खबर प्रकाशित भएको छ।

0: दशैंमा घर जानेहरूका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ। टिकट छिटो पाउने आशमा युवाहरू गए रातिदेखि नै नयाँ बस पार्कको टिकट काउन्टर अगाडि लाइन बसेका थिए। यातायात व्यवस्था विभाग नेपाल परिवहन र यातायात व्यवसायी तथा मजदूर बीच यही असोज 20 गते मंगलबार विभागमा बसेको बैठकले असोज 23 गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। केही जिल्लामा यात्रु भने बिहिबार रातिदेखि नै टिकट लिन लाइनमा बसेका छन्। नयाँ बस पार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रणालीका महाप्रबन्धक पंकज मल्लका अनुसार सुदूरपश्चिमका जिल्लाहरूका यात्रुहरू बिहिबार राति 9 बजेदेखि नै टिकट काउन्टर अगाडि लाइन लागेका थिए। दशैंको अग्रिम टिकट बुकिङका लागि लोत्से बहुउद्देश्यीय प्रणालीले नयाँ बस पार्क क्षेत्रमा 15 काउन्टर थप गरेको र आवश्यक सुरक्षा प्रबन्ध मिलाउने जनाएको छ। आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुहरू लाइनमा, शीर्षकमा अनलाइन खबरले समाचार छापेको छ।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ। हिजो मतदान गर्ने भनिएको भए तापनि तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान 7 बजेबाट मतदान शुरू हुने जानकारी दिनुभएको छ। समितिका संयोजक वरिष्ठ अधिवक्ता खड्काले आवश्यक तयारी सबै पूरा भएको समेत जानकारी दिँदै आज बिहानदेखि मतदान शुरू हुने बताउनु भएको हो। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले पनि पत्रकार सम्मेलन गर्दै खराब मौसम र प्राविधिक कारणसँगै ढिला मतदान शुरू गर्दा रातिको समयमा मतदातालाई कठिन हुने भएकाले आज बिहानै 7 बजेदेखि नै मतदान गर्ने समय तालिका भएको समेत जानकारी दिनुभएको छ। एकजनाले 23 मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था छ। मतदान स्थल निर्माण स्थलमा सहभागीहरूले दिएको जानकारी अनुसार एकजनालाई मतदान गर्न करिब आधा घण्टा लाग्ने अनुमान गरिएको छ। निर्वाचन समितिले मतदानका लागि प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभागृह र खुल्ला मञ्चमा बुथहरू स्थापना समेत गरेको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका मतदाताहरूले मतदान गर्नेछन्। यसरी नै छुट्टा छुट्टै मतदान गर्ने व्यवस्थापन मिलाइएको पनि निर्वाचन समितिले जनाएको छ। अनलाइन खबरमा यो खबर प्रकाशित भएको छ।
0: गैराती गण्डकी र बागमती प्रदेशका पहाड़ी केही ठाउँमा हल्का वर्षा भएको छ। साथै पश्चिमी एक दुई ठाउँमा पनि छिटपुट पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकीका एक दुई ठाउँमा छिटपुट बाहेक देशका अरू ठाउँमा पानी परेको छैन। आज दिउँसो कोशी बागमती र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा कोशी प्रदेशको तराईका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महासंघले जनाएको छ। उज्यालो अनलाइनमा खबर छापिएको छ।
1: र रूकुम पश्चिमको शीतल पोखरी झुलखेत चुनबाङ सड़क खण्ड स्तर उन्नति गरी कालोपत्री गर्ने कार्यलाई अगाडि बढ़ाइएको छ। मुसिकोट नगरपालिका छ झुलखेतमा हिजो आयोजित कार्यक्रममा कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्का रोकाले रिबन काटेर सड़क निर्माण कार्यको शुभारम्भ गर्नुभएको हो। कार्यक्रममा प्रतिनिधि सभा सदस्य गोपाल शर्मा, प्रदेश सांसद एवं पूर्व मन्त्री महेन्द्र केसी पारसमणि, जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, मुसिकोट नगरपालिकाका नगर प्रमुख, उपप्रमुख तथा स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। शीतल पोखरी झुलखेत चुनबाङ सड़क कालोपत्रीको काम शुरू, घनश्याम खड्काले लेखेको खबर कखरा अनलाइनमा प्रकाशित भएको छ। यस्तै गरी रूकुम पश्चिमकै अर्को खबरमा मुसिकोट नगरपालिका 3 र 13 जोड्ने छेडा बगरमा निर्माणाधीन पक्की पुलको कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्का रोका र मन्त्रालयका सचिव अर्जुन कुमार बमले स्थलगत निरीक्षण गर्नुभएको छ। कखरा अनलाइनमा यो खबर प्रकाशित भएको छ। यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी विश्वनाथ केसीसँगै म लक्ष्मण विश्वकर्मा पनि बिदा हुन्छौं। नमस्कार।

0: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
1: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
1: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
0: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ति प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
1: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847446683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
2: ओहो, ल पढ्नुहोस् त यो खबर। आज पनि रुख काटेछ होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला? खै
3: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
2: त्यही त, खै यिनलाई चेत किन नआउला?
3: जताभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
4: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र सडे गलेका खाने कुराहरू नखाऊ
2: सहयोगी बचत तथा ऋण सरकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना
3: बचत गर्न सिकौ साथी फजुल खर्च रोकौ
4: यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ
2: मिति 2083 असोज 24 गते
4: समय बिहान 11 बजे
2: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर बासदान
4: नोट 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई भोला पर्खाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ
3: जम्मा गरे पाउँछ ब्याज बचत बन्दै जान्छ उद्यम गर्न चाहे मात्र तुरुन्तै
4: अध्यक्ष तिलाराम विष्ट सचिव दुर्गा प्रसाद शर्मा
2: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर पाँच दान
5: सधैँभरि घरमै बसेर पनि हुँदैन यहाँ केही रोजगारी पनि छैन यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु तर जाने गाडी बस्ने ठाउँ केही थाहा छैन के गर्ने होला
2: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि अब किन ढिला गर्ने यात्रा तय गरौ
5: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टुर एन्ड ट्राभल्स प्राली बस पार्क रोड बाइपास नेपालगञ्ज 4 बाँकी हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर नासिक मुम्बई पुना कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ त्यसै गरी हरिद्वार देहरादून चण्डीगढ सोलन सिमला डियो कोटखाई लेह लद्दाख बेंगलोर हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरेको छ तपाईँको यात्रा हाम्रो कर्तव्य
2: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा टिभी रिलक्स रूम तथा साधा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ
6: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 97072279 दाङ तुलसीपुरका लागि तारा सुनार 98206640 र भारतको गोवाबाट आउन परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 7498065295 र सिर्जना परियार 96994383695 एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला
7: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं
8: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808864071
9: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
10: हाम्रा सेवाहरू
11: दन्त परीक्षण तथा परामर्श सेवा
10: दाँतको एक्सरे
11: दाँत सफा गर्ने
10: दाँत निकाल्ने
11: दाँत भर्ने
10: दाँतको जरादेखि उपचार गर्ने
11: कृत्रिम दाँत लगाउने
10: बच्चाहरूको दाँतको विशेष उपचार
11: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
10: दाँतको कस्मेटिक उपचार
11: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
12: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848740188
2: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला? म त हैरान भइसके।
13: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
2: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू फिंगर प्रिन्ट, हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847833923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
14: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 MHz।
1: घरमा काम परेका बेला चाहिने खुकुरे खुडा खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा आँसी पनि भुतिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
2: टेन्सन नगर्न बुढी, सल्यानमा सातौं पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, ग्रासी, चुलेसी, खुर्पा, आँची, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र खुकुरीको डाप बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी, सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्द रहेछ।
1: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दाङ SBI बैंकको ATM अगाडि। प्रोपराइटर अजय दिक, मोबाइल नम्बर 9846655452।
3: खुसीको खबर,
4: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ,
6: मोबाइल नम्बर 9680719194 र 9822186576।
7: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
8: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीता घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
2: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
9: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
10: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ।
9: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति FM 93.4 MHz। तपाईँ सँगसँगै

0: Radio Barkati FM Timambutukma.
1: कुनै पनि पिस्तानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
2: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
1: सम्पर्क पवन तेल मिल, तुलसीपुर नौ पुलचोक बेलुवा जाने बाटो बाह्रघरमाथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 9847055065। सधैं सेवा गर्ने मौका दिनुहोस्।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दान।
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 97487060011 र 98578740601।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना।
4: डाक्टर द्वारा उपचार हुने रोगहरू
3: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
4: वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
5: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
6: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
7: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 0825218847
8: र 0825218780।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन

0: नमस्कार, बिहान 8 बजेको प्रकृति खबरमा पावला स्वान विश्वकर्माको तपाईँलाई हार्दिक स्वागत छ। तपाईँ यतिबेला हामीलाई दाङ्ग्रा आसपासका जिल्लामा 93.4 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभरकै साथ सुनिरहनु भएको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट। दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन भोलि हुँदै उम्मेद्वारहरू प्रचार प्रसारमा व्यस्त। कांग्रेसको नयाँ नेतृत्वका लागि आज बिहानदेखि मतदान शुरू। देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह। र विदेश खबरमा युक्रेनको पूर्वी शहरमा रूसको आक्रमण। खेल खबरमा एन्फा भ्रष्टाचार प्रकरणमा अध्यक्ष नेमाङ सहित 4 जना विरूद्ध कैद र 93 लाख बिगो माग दाबी। अब खबर विस्तारमा। दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भोलि 24 गते निर्वाचन हुँदैछ। निर्वाचनको समय नजिकै गर्दा उम्मेद्वारहरू भने चुनावी प्रचार प्रसारको तीव्र सँगसँगै व्यस्त देखिएका छन्। उम्मेद्वारहरू मतदाताहरूसँग भेटघाट गर्ने र भोट माग्ने कार्यमा व्यस्त भएको बताइएको छ। निर्वाचनको मिति नजिकै जाँदा अध्यक्ष पदका 3 जना उम्मेद्वारहरू प्यानल सहित घरदैलो अभियानमा जुटेका छन्। 3 वटै प्यानलले आफ्नो तर्फबाट प्रतिबद्धता पत्र समेत सार्वजनिक गरिसकेका छन्। घोराई लगायत समग्र दाङको आर्थिक विकास लगायतका विषयमा उनीहरूले जोड़ दिएका छन्। संघको अध्यक्ष पदका लागि 3 जनाको उम्मेद्वारी परेको छ। उनीहरू चुनावी मैदानमा छन्। जस अन्तर्गत ध्रुव कुमार गहतराज नेतृत्वको साझा व्यावसायिक प्यानल चुनावी मैदानमा उत्रिएको छ। यस्तै नरेश कुमार श्रेष्ठको प्रजातान्त्रिक व्यावसायिक प्यानल चुनावी मैदानमा छ भने स्वतन्त्रबाट अनिल आचार्यको टीम चुनावी मैदानमा रहेको छ। 3 जना उम्मेद्वार नेतृत्वको प्यानल चुनावी प्रचार प्रसारमा व्यस्त समेत देखिएको छ। यसअघि असोज 11 गते हुने भनिएको निर्वाचन स्थगित भएको थियो। भोलि हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको पनि निर्वाचन समितिले जानकारी दिएको छ। दाङको तुलसीपुरबाट सञ्चालनमा रहेको सामुदायिक रेडियो प्रकृति एफएम स्थापनाको 16 वर्ष पूरा भएको छ। प्राकृतिक स्रोत व्यवस्थापन समाज नेपालद्वारा सञ्चालित रेडियो प्रकृति एफएम हिजोबाट 16 वर्ष पूरा गरी 17 वर्षमा प्रवेश गरेको हो। स्थापना कालदेखि वन वातावरण तथा जलवायु परिवर्तनलाई प्राथमिकता दिँदै आएको रेडियोले 2067 साल असोज 22 गतेदेखि प्रसारण शुरू गरेको थियो। नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 500 वाट क्षमता रहेको र सत्य तथ्य समाचार बहस कार्यक्रम तथा सन्देशमूलक सूचना र मनोरञ्जन लगायतका विविध कार्यक्रम उत्पादन र प्रसारण गर्दै आइरहेको थियो। दिवसका अवसरमा रेडियो सञ्चालक समितिका अध्यक्ष नारायण खनालले सम्पूर्ण विज्ञापनदाता श्रोता र शुभेच्छुकहरूमा आभार प्रकट गर्दै शुभकामना व्यक्त गर्नुभएको छ।
1: विशेष शुभ अवसरमा हाम्रा शुभ चिन्तक विज्ञापनदाता रेडियो प्रति माया गर्ने हाम्रा श्रोता जनहरूमा हाम्रो रेडियो सञ्चालक सम्पूर्ण टिमहरूको तर्फबाट यहाँहरू प्रति आभार पनि व्यक्त गर्न चाहन्छु। साथै हाम्रो रेडियो आज जनसमुदायको घर घरमा यहाँहरूको बीचको आवाजलाई, दुःख सुखको आवाजलाई जहिले पनि बुलन्द गर्ने गरिरहेको कुरा यहाँहरूको बीचमा राख्न चाहन्छु। यहाँहरूको आज रेडियो यस समुदाय रेडियोमा हाम्रो तर्फबाट हाम्रा यहाँहरूका सम्पूर्ण कर्मचारी विगतमा देखियो अहिलेसम्मका सम्पूर्ण भाइ बहिनीहरू प्रति पनि शुभकामना दिन चाहन्छु। यहाँहरूको भूमिका रहिरहनेछ। यसै गरी हाम्रो रेडियो सञ्चालनको क्रममा केही कुराहरूमा हामी अझ सशक्त तरिकाले आधुनिकरण गर्दै अगाडि बढ्ने कुराहरू पनि यहाँहरूको बीचमा राख्न चाहन्छु। फेरि पनि रेडियो प्रकृति हाम्रो प्रकृतिसँगसित नजिक रहेको हुनाले प्रकृति भित्रमा भएका विभिन्न खालका चाहिँ गतिविधिहरूलाई दिनदिनै हाम्रो रेडियोले प्रचार प्रसारण गर्दै आएको छ र आगामी दिनहरूमा सशक्त ढंगले प्रचार गर्ने कुराहरू पनि यहाँहरूको बीचमा राख्न, रेडियोलाई यहाँसम्म पुर्याउन यहाँहरूको योगदान रह्यो। यसप्रति पनि रेडियो प्रकृतिको तर्फबाट म अध्यक्षको हैसियतले यहाँहरूप्रति आभार एवं बधाई व्यक्त गर्न चाहन्छु। यहाँहरूको सहयोगको अपेक्षा पनि चाहन्छु। सबैको रहिरहोस्, हाम्रो रेडियोप्रति यहाँहरूको माया ममता सबैको रहिरहोस् भन्ने पनि यहाँहरूप्रति आशा व्यक्त गर्न चाहन्छु।
0: साथै रेडियोले दिवसको अवसर पारेर आउँदो असोज 28 गते कार्यक्रम गर्ने भएको छ। रेडियोले स्थापना दिवस र नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने तय भएको रेडियोले जनाएको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष समूहले अधिवेशनहरूलाई अगाडि बढ़ाएको छ। सोही अन्तर्गत देउवा पक्ष समूहले तुलसीपुरमा नगर अधिवेशन शुरू गरेको छ। ज्येष्ठ सदस्य भरतराज आचार्यको सभापतित्व तथा महाधिवेशन लुम्बिनी प्रदेश संयोजक एवं नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गिहेन्द्र गिरीको प्रमुख अध्यक्षतामा हिजो नगर अधिवेशन शुरू भएको हो। नगर अधिवेशनले तुलसीपुर नगर कार्य समिति चयन गर्नेछ। पश्चिम दाङको शान्तिनगर गाउँपालिकाका विभिन्न स्थानमा छाडा कुकुरहरूको संख्या बढ़दै गएपछि स्थानीयवासीले यसको तत्काल नियन्त्रण र व्यवस्थापन गर्न गाउँपालिकाको ध्यान आकर्षण गराएका छन्। स्थानीय अशोक भण्डारीका अनुसार पछिल्लो समय गाउँपालिकाका विभिन्न क्षेत्रमा छाडा कुकुरको संख्या बढ़दै गएको छ। सड़क तथा बस्ती क्षेत्रमा समूहमा कुकुरहरू हिडुल गर्न थालेको र नागरिकहरूलाई समेत टोक्ने डर फैलिएको बताइएको छ। तपाई अहिले बिहान 8 बजेको प्रकृति खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ, रेडियो सुन्दै गर्नुहोला।
2: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
3: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
4: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
5: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
3: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
2: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 082-520-601, मोबाइल 97-487-07-11 र 98-10-87-31-80।
6: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
7: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
8: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
9: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
8: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98-435-27-695 र 98-10-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: विश्रामपछि प्रकृति खबरमा तपाईलाई फेरि स्वागत छ। अब बाँकी खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहानैदेखि मतदान प्रक्रिया शुरू भएको छ। हिजो गर्ने भनिएको मतदान आजका लागि सारिएको हो। आज बिहानैदेखि मतदाता लाइनमा लागेका छन्। बिहान केही बेर अघिदेखि मतदान प्रक्रिया शुरू भएको बताइएको छ, तर मतदाताहरू भने बिहानैदेखि लाइनमा बसेका छन्। खराब मौसम र प्राविधिक कारणसँगै ढिला मतदान शुरू गर्दा रातिमा मतदातालाई कठिन हुने भएकाले हिजो गर्ने भनिएको मतदान स्थगित गरिएको थियो। साथै आज बिहान 7 बजेदेखि दिउँसो 3 बजेसम्म मतदान जारी रहने बताइएको छ। महाधिवेशन प्रतिनिधिको संख्या 7,370 रहेको पनि निर्वाचन समितिले जानकारी दिएको छ। यसैबीच पार्टी सभापति गगन थापाले महाधिवेशन अन्तर्गत मतदान प्रक्रिया शुरू भएको भन्दै मर्यादित संयमित र उत्साहपूर्ण ढंगले सहभागिता जनाउन मतदाताहरूलाई आग्रह गर्नुभएको छ। पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भएको बताइएको छ। साथै केही स्थानमा असिना पानीसहित हिमपातको समेत भएको बताइएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा कोशी प्रदेशका तराईका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। हाल देशका पहाड़ी र हिमाली भूभाग, मधेसी प्रदेश र कोशी प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेश तराई क्षेत्रका साधारणतया मौसम बदलिरहने पनि बताइएको छ। यस्तै अन्य क्षेत्रमा पनि आंशिक रूपमा मौसम बदलिरहने बताइएको छ। यस्तै विभिन्न ठाउँमा वर्षा भइरहेको हुँदा सतर्कता अपनाउन पनि मौसमविदहरूले आग्रह गरेका छन्। काठमाडौँको बुढा नीलकण्ठबाट 21 किलो सुन बरामद भएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो ठूलो परिमाणमा सुन बरामद गरेको हो। प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा 3 जनालाई पक्राउ गरी अनुसन्धान समेत गरिरहेको छ। प्रकृति खबरमा अब विदेशको खबर। युक्रेनको पूर्वी क्रामतोर्स्क शहरमा यात्रुवाहक 2 बसमा रूसी ग्लाइड बम आक्रमण हुँदा 30 नागरिकको ज्यान गएको बताइएको छ। युक्रेनी अधिकारीका अनुसार क्रामतोर्स्क समुदायकै बिलेङ्के गाउँमा थप 3 पनि ज्यान गएको छ। आक्रमणमा 18 घाइते भएको पनि बताइएको छ। साथै रूसी सेनाले सबैभन्दा धेरै सर्वसाधारण नागरिकको ज्यान जाने गरी आक्रमण गरेको पनि बताइएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि डोनबासको सम्पूर्ण औद्योगिक क्षेत्र कब्जा गर्ने प्रयास भइरहेको पनि आरोप लागेको छ। यता युक्रेन राष्ट्रपति भ्लादिमिर जेलेन्सकीले आक्रमणको कड़ा जवाफ दिने समेत चेतावनी दिनुभएको छ। र खेल खबरमा अखिल नेपाल फुटबल संघ एन्फामा भएको आर्थिक अनियमितता, खेल मिलेमतो, म्याच फिक्सिङ तथा ठगी प्रकरणको अनुसन्धानपछि नेपाल परिवारको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले जिल्ला अदालत ललितपुरमा अभियोग पत्र दर्ता गराएको छ। अभियोग पत्रमा एन्फाका अध्यक्ष पंकज विक्रम निङमाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत संजीव पाण्डेलाई मुख्य प्रतिवादी बनाइएको छ। प्रतिवादी मध्ये कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे परेरी हिरासतमा रहेका छन् भने अध्यक्ष नेम्बाङ र महासचिव राई फरारको सूचीमा रहेका छन्। यिनै खबरहरूसँगै हामी प्रकृति खबरको पुच्छारमा आइपुगेका छौं। विदा हुन अघि अहिले प्रसारण गरिएका प्रमुख खबर शीर्षकहरू फेरि एकपटक। दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन भोलि हुँदै उम्मेद्वारहरू चुनावी प्रचार प्रसारमा व्यस्त। कांग्रेसको नयाँ नेतृत्वका लागि आज बिहानैदेखि मतदान प्रक्रिया शुरू। देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना। र विदेश खबरमा युक्रेनको पूर्वी शहरमा रूसको आक्रमण। खेल खबरमा एन्फा भ्रष्टाचार प्रकरणमा अध्यक्ष सहित 4 विरूद्ध कैद र 93 लाख बिगो माग दाबी। हवस् त बिहान 8 बजेको प्रकृति खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक रोमा पुनलाई धन्यवाद दिँदै म लक्ष्मण विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: मेरा त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
2: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
1: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
2: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904001 मोबाइल नम्बर 97487-060-11 र 98578-40601
2: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
6: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
2: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
7: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एण्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847873923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
7: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
2: खुशीको खबर तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 082-5230032 र मोबाइल नम्बर 9812-91918
8: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दीदाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
3: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
4: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
3: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
4: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
3: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
4: प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847-44-6683 र 9847-64-7670 सेवा गर्ने मौका दिनुहोस्
9: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
2: हाम्रा सेवाहरू नसा तथा हाडजोर्नी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
10: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर रहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
11: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
9: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दान, फोन नम्बर 082-5206-1, मोबाइल 97-487-07-11 र 98-10-87-31-80।
12: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
13: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
14: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: लुगा लगाऊ, गाड़ी चढ़ने ठाउँसम्म जाऊ, गाड़ी चढ़ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भो बोलादै के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
3: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
4: किन पिर गरेकी नानी, जाउँ ल मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
5: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
6: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
5: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 98578720300।
6: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
7: होइन कालो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु रे बाबु, डाक दुखेर मर्न लागिसके मात्र कहीँ गएछ भन्नु भने।
7: किन पिर गर्नुहुन्छ कालो बा, म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
8: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने।

0: 978 3952
1: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
2: मेरी आमोइनी घट बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
3: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
2: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
3: यसका बाजे लाटाले हाँडेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा।
4: हामी कहाँ सार, सिसौ, अस्ना, सालको चौका, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
5: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरा चोक डाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558723894, 9478714894।
6: खुसीको खबर।
7: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9680719194 र 9822156576।
5: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
9: किसानहरूका लागि खुसीको खबर।
10: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
9: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857723971।
11: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
12: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
13: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
12: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435-27695 र 9910-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: माटोले खोजेको, किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं।
15: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं।
16: पाइने स्थान, विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
17: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808-64-0171।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिस्तानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, त्रोसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज,
6: तपाई सँगसँगै

0: मानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
2: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनाश भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
0: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
2: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
0: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
1: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 082-521-904।
3: सधैँभरि घरमै बसेर पनि हुँदैन, यहाँ केही रोजगारी पनि छैन। यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु, तर जाने गाडी, बस्ने ठाउँ केही थाहा छैन, के गर्ने होला?
4: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ? हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स, साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि। अब किन ढिला गर्ने? यात्रा तय गरौ।
3: हाम्रा सेवाहरू: श्री परिवर्तन ओमकार टुर एन्ड ट्राभल्स प्राली, बस पार्क रोड, बाइपास नेपालगञ्ज 4 बाँके। हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर, नासिक, मुम्बई, पुना, कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ। त्यसै गरी हरिद्वार, देहरादून, चण्डीगढ, सोलन, सिमला, डियो, कोटखाई, लेह, लद्दाख, बेंगलोर, हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरिएको छ। तपाईँको यात्रा हाम्रो कर्तव्य।
4: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा, टीभी, रिलक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ।
5: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 97072279। दाङ तुलसीपुरका लागि तारा सुनार 98-20-76-96 र भारतको गोवाबाट आउन परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 74-98-065-295 र सिर्जना परिया 96-994-38-695। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको, घरको काम पनि कहिल्यै नसकिने भयो।
3: होइन बुढी, किन एक्लै गनगन गर्दैछौ? तिमीलाई के भयो र?
6: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो। घरको काम कहिल्यै सकिएला र साडी किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडी किन्ने भनेको तपाईँलाई केही मतलबै छैन?
3: त्यसको लागि किन चिन्ता गर्छौ? हाम्रै तुलसीपुरमा छँदैछ नि परसुन ट्रेडर्स।
7: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।
8: ओहो, ल पढ्नुहोस् त यो खबर। आज पनि रुख काटेछु। होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
9: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिएन रुख नभएपछि।
8: त्यही त खै, यिनलाई चेत किन नआओला।
9: जताभावी रुख नकाटौं, वातावरणलाई स्वच्छ राखौं।
10: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: बिहान 9 बजेको प्रकृति समय सन्देश, धुलो र धुवाबाट सधैँ बचौं।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टा समय लाग्ने। दशैंको लागि गाड़ीको अग्रिम टिकट बुकिङ खुला। बिहानैदेखि बस पार्कमा चहल पहल। यात्रुको सुरक्षामा विशेष निगरानी। म्याग्दीका 6 वटै पालिका विपद संकटग्रस्त क्षेत्र घोषित। बेनी जोमसम कोर्ला सड़क अन्तर्गत पोखरी बगर पुल 11 दिनपछि सञ्चालन। मौसममा भोलिदेखि सुधार हुने। साउदी विमानस्थलमा हुथी आक्रमणको जोखिम पछि भारतीय दूतावासको सतर्कता। एयर इण्डियाद्वारा रियादका लागि भोलिसम्मका उडान रद्द। र एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा। नेपाल खबरमा अब पूरा खबर। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ। आज बिहान 7 बजेदेखि मतदान शुरू हुने भनिए पनि 1 घण्टा ढिला गरी शुरू भएको हो। कास्कीका 81 वर्षीय शोभाचन्द्र बरालले मत हालेर मतदानको शुरूआत गरेको निर्वाचन समितिले जनाएको छ। एकजना प्रतिनिधिले 23 वटा मतपत्रमा मतदान गर्नुपर्नेछ। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टा समय लाग्ने अनुमान छ। कांग्रेसका 7,317 जना प्रतिनिधिले मतदान गर्नेछन्। मतदानका लागि खुला मंच, राष्ट्रिय सभा गृह र प्रज्ञा भवन गरी 3 वटा केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे उम्मेद्वार छन्। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ। 2-3 दिनसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको कांग्रेसको निर्वाचन समितिले जनाएको छ। दशैं मनाउन घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातको टिकट बुकिङ खुल्ला भएको छ। अग्रिम टिकट बुकिङ खुलेसँगै काठमाडौँ उपत्यका बस पार्कमा घर फर्किने यात्रुको चहल पहल बढ़न थालेको छ। टिकट लिन यात्रुहरू आज बिहानैदेखि बस पार्क पुग्न थालेका छन् भने केही यात्रु त रातिदेखि नै लाइनमा बसेका छन्। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यका विभिन्न 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ। लामो तथा मध्यम दूरीका गाड़ीका लागि यात्रुको चाप अनुसार रिजर्भमा सञ्चालन गर्न पर्सि आइतबार घटस्थापनादेखि पूर्णिमासम्म रूट पर्मिट समेत खुला गरेको छ। यस्तै नारायणगढ़ मुगलिन सड़क खण्डमा घटस्थापनादेखि ठूला अत्यावश्यक वस्तु बोकेका बाहेक अरू मालवाहक गाड़ी चलाउन रोक लगाएको छ। सरकारले म्याग्दीका 6 वटै पालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं विज्ञान प्रविधि तथा नवप्रवर्तन मंत्री महावीर पुनले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी बेनी नगरपालिका सहित अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धौलागिरी गाउँपालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी दिनुभएको छ। मन्त्री पुनका अनुसार गण्डकी प्रदेशका म्याग्दी, गोर्खा, मनाङ, बागलुङ, पर्वत र नवलपरासी, बर्दघाट, सुस्ता, पूर्वका विभिन्न पालिका तथा वडा समेत गरी 20 वटा तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। असोज 8-11 गतेसम्मको निरन्तरको वर्षापछि आएको बाढ़ी पहिरोले म्याग्दीमा 7 जनाको ज्यान जानका साथै 2 जना अझै बेपत्ता भएका छन्। यस्तै म्याग्दीको बेनी जोमसम कोर्ला सड़क अन्तर्गत काली गण्डकी नदीको बाढ़ीले बगाएको पोखरे बगर पुलको पहुँच मार्ग 11 दिनपछि जोड़िएको छ। पहुँच मार्ग जोड़िएसँगै हिजो बेलुकादेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका गाड़ी सञ्चालनमा आएका छन्। आज कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै हिमाली तथा पहाड़ी केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य प्रदेश सहित कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्यतया बदली हुने तथा अरू तराई क्षेत्रमा आंशिक बदली हुने अनुमान छ। मध्य प्रदेश सहित कोशी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका पहाड़ी क्षेत्रमा आज वर्षाको सम्भावना रहे पनि भोलिदेखि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदको भनाई छ। भोलिदेखि मौसम क्रमशः सुधार हुँदै जाने अनुमान छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: खुशीको खबर।
3: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: हाम्रा सेवाहरू:
3: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
4: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
3: सबै प्रकारका चश्मा र लेन्सको सुविधा,
4: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
3: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
4: थप जानकारीको लागि
3: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
4: मोबाइल नम्बर 9880791094 र 9822856576।
1: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
5: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
6: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
7: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
8: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
7: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720378।
8: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
2: मध्य खर्चतर्फ 86.14% र पुँजीगत खर्चतर्फ 13.86% रकम छुट्याएको हो। प्रस्तावित कुल बजेट मध्ये 15,24,27,00,000 रूपियाँ आन्तरिक स्रोतबाट र 15,62,84,00,000 रूपियाँ नेपाल सरकारबाट बिहोर्ने अनुमान छ। चालू आर्थिक वर्षमा सरकारले त्रिवीलाई 7,31,06,00,000 रूपियाँ भन्दा बढ़ी अनुदान उपलब्ध गराएको छ। यो अघिल्लो वर्षको तुलनामा 4,80,00,000 रूपियाँ कम हो। अब विदेशको खबर। साउदी अरबका विमानस्थलमा हुती विद्रोहीको आक्रमण भइरहेको भन्दै भारतले त्यहाँ रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। रियादमा रहेको भारतीय दूतावासले सूचना निकालेर आवश्यक परे घरभित्रै बस्न र स्थानीय अधिकारीहरूले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरेको बीबीसी हिन्दीले जनाएको छ। दूतावासले पछिल्लो घटनाक्रमसँग सम्बन्धित भिडियो तथा समाचार सामाजिक सञ्जालमा प्रसारण वा फेरि पोस्ट नगर्न पनि भारतीय नागरिकहरूलाई सचेत गराएको छ। दूतावासका अनुसार रियादको भारतीय दूतावास, जेद्दामा रहेका वाणिज्य दूतावास तथा भिसा सेवा प्रदायक कम्पनी मार्फत दिइने सेवा सामान्य रूपमा सञ्चालन भइरहेका छन्। यस्तै एयर इण्डियाले साउदी अरबको रियादका लागि आफ्ना सबै उडान भोलिसम्मका लागि रद्द गरेको जनाएको छ। अब खेल खबर। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले खेल मिलेमत्व तथा ठगी सम्बन्धी कसुरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ एन्फाका निलम्बित अध्यक्ष पंकज विक्रम नेमुवाङ सहित 4 जना विरूद्ध मुद्दा चलाउन सिफारिश गरेको छ। सिफारिशसँगै अध्यक्ष नेमुवाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन्। सीआईबीले एन्फाका अध्यक्ष नेमुवाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल संजीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा अघि बढ़ाउन सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टा समय लाग्ने, दशैंको लागि गाड़ीको अग्रिम टिकट बुकिङ खुल्ला, बिहानदेखि बस पार्कमा यात्रुको चहल पहल, सुरक्षामा विशेष निगरानी, म्याग्दीका 6 पालिका विपद संकटग्रस्त क्षेत्र घोषित, बेनी जोमसम कोर्ला सड़क अन्तर्गत पोखरे बगर पुल 11 दिनपछि सञ्चालन, भोलिदेखि मौसममा क्रमिक सुधार हुने, साउदी विमानस्थलमा हुती आक्रमणको जोखिमपछि भारतीय दूतावासको सतर्कता, एयर इण्डियाद्वारा रियादका लागि भोलिसम्मका उडान रद्द, र एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा।

0: आया त म कै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
2: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01 मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601
5: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सिसिटिभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
6: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
5: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
7: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एण्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
5: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98-478-33923 र 97-492-65913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
7: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
5: खुशीको खबर तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918
8: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दीता घटाई भाडा चम्काउँछ अझ चिलिक्क मात्र रु 10 र रु 20 उपलब्ध
9: होइन काइलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
10: अब के हुनु रे बाबु दाँत दुखेर मर्न लागिसके म त कुनै गैस हुन्छ भन्नु भने
9: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि
5: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेकजाँच भइरहेको छ
11: हामी कहाँ उपलब्ध सेवाहरू मुखको शल्यक्रिया दाँत सफा गर्ने टल्काउने दाँतमा रङ भर्ने चाँदी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बाङ्गुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
5: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
12: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै सम्पर्क मोबाइल नम्बर 98-631-17-600 र 98-578-35-952
13: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा
1: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
3: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
3: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
3: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
14: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्टका लागि आकर्षक, टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ।
15: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
14: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857820756।

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4।

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
2: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
3: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
4: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
3: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720308।
4: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
5: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
6: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
5: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
6: यसका बाजे लाटाले ह्यान्डल बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुचुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
4: हामी कहाँ साल चिसो असना सासु चौक झाल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
7: कञ्चनजङ्घा श्रमिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरासो डाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 98578823894 98478814894।
8: किसानहरूका लागि खुसीको खबर,
9: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
8: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98578723971।
10: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
11: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
12: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
9: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98435-27695 र 98-10-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
13: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं।
14: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं।
15: पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
16: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 98088-64-071।
17: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
1: डाक्टरद्वारा उपचार हुने रोगहरू
17: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
1: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
18: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
19: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैँ प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209525, मोबाइल 98578209525।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
5: सधैँभरि गर्मी बसेर पनि हुँदैन, यहाँ केही रोजगारी पनि छैन। यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु, तर जाने गाडी बस्ने ठाउँ केही थाहा छैन, के गर्ने होला?
6: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ? हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स, साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि। अब किन ढिला गर्ने, यात्रा तय गरौ।
5: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टुर एन्ड ट्राभल्स, प्राली बस पार्क रोड, बाइपास नेपालगञ्ज 4, बाँकी। हामी कहाँ नेपालदेखि

0: टाढाबाट आउन परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 7498065295 र सिर्जना परिया 96994938695 एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको, घरको काम पनि कहिल्यै नसकिने भयो।
2: होइन बुढी, किन एक्लै गनगन गर्दैछौ? तिमीलाई के भयो र?
1: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो। घरको काम कहिल्यै सकिएला र साडी किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडी किन्ने भनेको तपाईँलाई केही मतलबै छैन?
2: त्यसको लागि किन चिन्ता गर्छौ? हाम्रै तुलसीपुरमा छँदैछ नि परसुन ट्रेडर्स।
3: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
4: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

0: എന്റെ ഇംഗ്ലീഷ്
1: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेट-सिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
2: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा
3: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती ल्याब केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
2: 10 बेड आईसीयू सेवा,
3: 10 बेड एनआईसीयू सेवा,
2: 10 बेड एसडीयू सेवा,
3: नर्मल डेलिभरी तथा सीएस सेवा,
2: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
3: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
2: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती ल्याब केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन्दा। फोन 082-522-686 र 590-475।
4: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
6: दन्त परीक्षण तथा परामर्श सेवा,
5: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
5: दाँत निकाल्ने,
6: दाँत भर्ने,
5: दाँतको जरादेखि उपचार गर्ने,
6: कृत्रिम दाँत लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
6: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
5: दाँतको कस्मेटिक उपचार,
6: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
7: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98-578-25-188 र 98-478-40-188।
8: खुसीको खबर:
9: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 98-680-79-194 र 98-22-81-56-76।
8: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
0: घरमा काम परेका बेला चाहिने खुकुरे खुडा खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा आँसी पनि भुतिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
10: टेन्सन नगर्न बुढी, सल्यानमा सातौं पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुल्सीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, गरासी, चुलेसी, खुर्पा, आँसी, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र खुकुरीको डाँफ बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ।
0: कल्याणी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दाङ एसबीआई बैंकको एटीएम अगाडि। प्रोपराइटर अजय दिक। मोबाइल नम्बर 9846555452।
11: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीता घटाइ भाडा चम्काउँछ अझ चिलिक्क। मात्र रु 10 र रु 20 मा उपलब्ध।
12: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
13: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
12: हामी कहाँ उपलब्ध सेवाहरू?
14: दाँत निकाल्ने,
12: नयाँ दाँत राख्ने,
14: झिक्न नपर्ने गरी दाँत राख्ने,
12: दाँत भर्ने, दाँत सफा गर्ने,
14: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
12: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
10: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856383443 र 9810857772।
15: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
16: हाम्रा सेवाहरू: नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
17: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
18: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
16: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
15: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ। फोन नम्बर 0825206001, मोबाइल 9747807011 र 9810871380।
19: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
20: सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
21: बचत गर्न सिकौ साथी, हजुर खर्च रोकौ।
22: यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
20: मिति 2083 असोज 24 गते।
22: समय बिहान 11 बजे।
20: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर 5 दाङ।
22: नोट: 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई गोला प्रथाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ।
21: जम्मा गरे पाउँछ ब्याज, बचत बढ्दै जान्छ, उद्यम गर्न चाहे
22: अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
20: एवं सहयोगी बचत तथा

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौ र बचाऊ
2: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको घरको काम पनि कहिल्यै नसकिने भयो
3: हैन बुढी किन एक्लै गनगन गर्दै छौ तिमीलाई के भयो र
2: किन गनगन नगर्नु त बुढा चाट पर्व पनि आइसक्यो घरको काम कहिल्यै सकिएला र साडी किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई उता मङ्सिरमा बहिनीको पनि बिहे छ एउटा राम्रो साडी किन्ने भनेको तपाईलाई केही मतलबै छैन
3: त्यसको लागि किन चिन्ता गर्छौ हाम्रै तुलसीपुरमा छँदैछ नि परसुन ट्रेडर्स
4: हजुर हामी कहाँ विभिन्न डिजाइनका साडी धोती ब्लाउज कुर्ता सुरुवाल स्कूल ड्रेस लगायत काँचो कपडाहरू सुपत मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्रचोक दान गणेश डेरीको छेउमा प्रोप्राइटर प्रसुन ओझा फोन नम्बर 082-520-947 सेवा गर्ने मौका दिनुहोला
5: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
6: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
5: हामी कहाँ उपलब्ध सेवाहरू
7: दाँत निकाल्ने
5: नयाँ दाँत राख्ने
7: झिक्न नपर्ने गरी दाँत राख्ने
5: दाँत भर्ने दाँत सफा गर्ने
7: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने
5: गिजा सुन्निने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
4: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 98560-38443 र 98-10-85-97-72
8: अब यो झ्याल दोका अनि चौकस कहाँबाट ल्याउँछस् त
9: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
8: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
9: यसका बाजे लाटाले हानेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो त यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भटकट कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
10: हामी कहाँ साल सिसौ असना सालको चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
11: कञ्चनजङ्घा श्रमिल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरासोक डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 98578-23894 98478-23894
12: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सिसिटिभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
3: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
12: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
13: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सिसिटिभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
12: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847833923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
13: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
12: खुशीको खबर। तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन दाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
14: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनि जिद्दीता घटाई भाडा चम्काउँछ अझ चिलिक्क, मात्र रुदर र रुबिसमा उपलब्ध।
15: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
16: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ज।
1: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
3: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्टका लागि आकर्षक टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ।
4: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857820756।
5: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
6: के भो बोलादै, के गुनगुनाइरहेको?
5: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
6: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
5: यति सजिलै?
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
7: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
8: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
9: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
10: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
9: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर, दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
10: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
11: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू: नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
12: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, र सूची तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
13: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
11: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ। फोन नम्बर 0825206001, मोबाइल 9747070711 र 9810871380।
14: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
11: खुशीको खबर:
2: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
15: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक,
2: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
15: थप जानकारीको लागि
2: नवज्योति आँखा उपचार केन्द्र, तुलसीपुर उपमहानगरपालिका 6 दाङ, उच्च अदालतको उत्तर तर्फ।
15: मोबाइल नम्बर 9680719194 र 9822156576।
16: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
17: किसानहरूका लागि खुसीको खबर,
18: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिक्प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
17: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971।
19: सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
20: बचत गर्न सिकौ साथी, खर्चुल खर्च रोकौ।
21: यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति, स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
19: मिति 2083 असोज 24 गते,
21: समय बिहान 11 बजे,
19: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर पास दाङ।
21: नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेष सदस्य ज्यूहरूलाई गोला पर्खाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ।
20: जम्मा गरे पाउँछ ब्याज, बचत बाँच्दै जान्छ, उद्यम गर्न चाहे मान्दा तुरुन्तै।
21: अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
19: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर 5 दाङ।
22: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
23: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
24: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
18: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
25: माटोले खोजेको, किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ।
26: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ।
27: पाइने स्थान, विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू,
28: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा, मोबाइल नम्बर 9808864071।
29: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
30: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कुनै गएसन्छ भन्नु भने
29: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
0: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
1: हामी कहाँ उपलब्ध सेवाहरू?
3: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
0: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
1: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
4: सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
4: तपाई सँगसँगै

0: കൊല്ലുക പശുവിന്റെ ഇഞ്ച ഏരിയ വർക്കത്തിൽ ഏറ്റവും തുണ്ണ
1: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
2: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
1: सम्पर्क पवन तेल मिल, त्रोसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
3: सधैँभरि गर्मी बसेर पनि हुँदैन, यहाँ केही रोजगारी पनि छैन। यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु, तर जाने गाडी बस्ने ठाउँ केही थाहा छैन, के गर्ने होला?
4: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ? हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स। साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि। अब किन ढिला गर्ने, यात्रा तय गरौ।
3: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टुर एन्ड ट्राभल्स प्राली, बस पार्क रोड, बाइपास नेपालगञ्ज 4 बाँकी। हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर, नासिक, मुम्बई, पुना, कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ। त्यसै गरी हरिद्वार, डेहरादून, चण्डीगढ, सोलन, सिमला, डियो, कोटखाई, लेह, लद्दाख, बेंगलोर, हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरेको छ। तपाईँको यात्रा हाम्रो कर्तव्य।
4: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा, टीभी, डिलक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ।
5: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 97072279। दाङ तुल्सीपुरका लागि तारा सुनार 98206640। र भारतको गोवाबाट आउन परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 74980652595 र सिर्जना परिया 96994383695। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोर झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023535942 023535942।
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तिला केयर हस्पिटलमा।
8: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तिला केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
7: 10 बेड आईसीयू सेवा
8: 10 बेड एनआईसीयू सेवा
7: 10 बेड एसडीयू सेवा
8: नर्मल डेलिभरी तथा सीएस सेवा
7: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
7: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता राप्तीला केयर हस्पिटल प्रणाली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान फोन 082-522-686 र 590-475
9: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
7: हाम्रा सेवाहरू
10: दन्त परीक्षण तथा परामर्श सेवा
7: दाँतको एक्सरे
10: दाँत सफा गर्ने
7: दाँत निकाल्ने
10: दाँत भर्ने
7: दाँतको जरादेखि उपचार गर्ने
10: कृत्रिम दाँत लगाउने
7: बच्चाहरूको दाँतको विशेष उपचार
10: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
7: दाँतको कस्मेटिक उपचार
10: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
11: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 98578-25188 र 98478-40188
12: घरमा काम परेका बेला चाहिने खुकुरे खुडा खुर्पा पनि छैनन् अलिकति भएका खुर्पासी पनि भुत्तिएर कामै नलाग्ने भएका छन् बुढालाई भने मतलबै छैन
1: टेन्सन नगर्न बुढी सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि त्यहाँ त विभिन्न डिजाइनका खुकुरी कुडा ग्रासी चुलेसी खुर्पा आँसी जाँफे माछा हात्ती गैडा कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ त्यति मात्रै कहाँ हो र खुकुरीको दाँत बनाउने कैचीमा धार लगाउने टाँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ
12: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दाङ एसबीआई बैंकको एटीएम अगाडि प्रोपराइटर अजय दिक मोबाइल नम्बर 98476-55452
13: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
14: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
15: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
9: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
15: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401 मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601
16: सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना
17: बचत गर्न सिकौ साथी खर्चुल खर्च रोकौ
18: यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तफसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ
16: मिति 2083 असोज 24 गते
18: समय बिहान 11 बजे
16: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर 5 दान
18: नोट 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई भोला पर्खाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ
17: जम्मा गरे पाउँछ ब्याज बचत बढ्दै जान्छ उद्यम गर्न चाहे
18: अध्यक्ष दिलाराम विष्ट सचिव दुर्गा प्रसाद शर्मा
16: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर 5 दाङ
19: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
10: डाक्टर द्वारा उपचार हुने रोगहरू
19: छारे रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
10: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
16: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
12: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।

0: तमकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: बिहान 11 बजेको प्रकृति समय सन्देश, रुख रोपौं वन जोगाऊ।
2: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं।
3: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू, तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा, मोबाइल नम्बर 9808864071।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 9745806011 र 9855740601।
6: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ, साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
6: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 9847055565। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
7: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
8: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
9: डाक्टरद्वारा उपचार हुने रोगहरू,
8: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
9: बालो बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
10: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
11: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
10: सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
12: बचत गर्न सिकौ साथी, फजुल खर्च रोकौ।
13: यसै संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
10: मिति 2083 असोज 24 गते।
13: समय बिहान 11 बजे।
10: स्थान बीएसएस पार्टी प्यालेस, तुलसीपुर 5 दाङ।
13: नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई भोला प्रथाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ।
12: जम्मा गरे पाउँछ ब्याज, बचत बढ्दै जान्छ, उद्यम गर्न चाहिँ माग्दा तुरुन्तै।
13: अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
10: एवं सहयोगी बचत तथा

0: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
1: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
0: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।

0: प्रकृति एफएम 93.4 MHz।
1: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: के तपाई दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
4: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
3: हामी कहाँ उपलब्ध सेवाहरू?
5: दाँत निकाल्ने,
3: नयाँ दाँत राख्ने,
5: झिक्न नपर्ने गरी दाँत राख्ने,
3: दाँत भर्ने, दाँत सफा गर्ने,
5: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
3: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
6: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 98560 38443 र 98105 97 72।
7: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको, घरको काम पनि कहिल्यै नसकिने भयो।
8: होइन बुढी, किन एक्लै गनगन गर्दैछौ? तिमीलाई के भयो र?
7: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो। घरको काम कहिल्यै सकिएला र साडी किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडी किन्ने भनेको तपाईँलाई केही मतलबै छैन?
8: त्यसको लागि किन चिन्ता गर्छौ? हाम्रै तुलसीपुरमा छँदैछ नि पर्सुन ट्रेडर्स।
9: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दान गणेश डेरीको छेउमा, प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 0825209947। सेवा गर्ने मौका दिनुहोला।
10: घरमा काम परेका बेला चाहिने खुकुरे खुडा खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा हाँसी पनि भुतिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
6: टेन्सन नगर्न बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा, सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, ग्रासी, चुलेसी, खुर्पा, आँसी, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र, खुकुरीको डाफ बनाउने, कैसीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ।
10: कल्याणी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दाङ, एसबीआई बैंकको एटीएम अगाडि, प्रोपराइटर अजय धिक, मोबाइल नम्बर 98465 55452।
11: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
12: डाक्टरद्वारा उपचार हुने रोगहरू,
11: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
12: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
13: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
10: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।

0: तमकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: दिउँसो 3 बजेको प्रकृति समय सन्देश। धुम्रपान र मध्यपान जस्ता कुलत आजैदेखि छाडौ।
2: सीधा कुरा, प्रश्न विचार,
3: उज्यालो रेडियो नेटवर्क।
4: अहिले दिउँसोको 3 बज्यो।
5: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
6: राष्ट्रको शान किसान।
5: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काठमाडौँको बुढा नीलकण्ठमा बरामद भएको सुनको बजार मूल्य 54,60,00,000 रूपियाँ भन्दा धेरै। गिरोहले घर भाडामा लिएर अवैध धन्दा गर्दै आएको भेटियो। 70% नेपालीलाई आवास खर्च धान्न नै कठिनाई। शिक्षकलाई गाड़ी किन्न ब्याजमा सहुलियत दिने तयारी। कोरला नाकाबाट 11 दिनमा 543 टन फलफूल भित्रियो। बेनी जोमसोम कोरला सड़क अवरूद्ध हुँदा गन्तव्यमा पुर्याउन भने समस्या। भारतमा सीपीएजीको आह्वानमा भोलि हुने प्रदर्शन अघि नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तैनाथ। निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग। र म्याराडोनाको मृत्यु सम्बन्धी मुद्दामा अभियोजकहरूद्वारा 12 वर्षसम्मको सजाय माग। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका 2 माथिल्लो भंगालमा हिजो बरामद भएको झण्डै 22 किलो सुनको बजार मूल्य 54,60,07,320 रूपियाँ 4 पैसा बराबर रहेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चीनको ग्वानझाउमा बस्ने झेन जिया ले विच्याट मार्फत नेपालमा रहेका आफ्ना समूहका चिनिया नागरिकलाई सुन प्रशोधन गर्ने, तयार पार्ने र तोकिएको ठाउँमा पुर्याउने निर्देशन समेत दिने गरेका थिए। कार्यालयले हिजो 21 किलो 750.68 ग्राम सुन बरामद भएको विषयमा आज पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा जानकारी गराएको हो। सुन सहित 3 जना चिनिया नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा 27 वर्षीय हान फेई, 37 वर्षीय वाङ झियानझिङ र 47 वर्षीय झौ लोङकुइङ रहेका छन्। नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघबाट परीक्षण तथा प्रमाणीकरण गरिए अनुसार यो सुनको मूल्य 54,60,07,000 रूपियाँ बराबर छ। कार्यालयले चिनिया नागरिकले भाड़ामा लिएको घरमा छापा मारेर सुन बरामद गरेको थियो। घर चिनिया नागरिक सुक्यानले मासिक 3,30,000 रूपियाँ भाड़ा तिर्ने गरी लिएको अनुसन्धानबाट खुलेको छ। उनले 4 महिनाका लागि अग्रिम 13,20,000 रूपियाँ भुक्तानी समेत गरेका थिए। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समिति चयनका लागि अहिले मतदान चलिरहेको छ। बिहान 8 बजेदेखि मतदान शुरू भएको हो। यसअघि बिहान 7 बजेदेखि मतदान शुरू गर्ने र अहिले 3 बजेसम्म सकिने भनिए पनि ढिलो मतदान शुरू भएको र मत खसाल्न प्रतिनिधिलाई समय लागेकोले लम्बिएको छ। मतदानको समय बेलुका 5 बजेसम्मका लागि थप गरेको निर्वाचन समितिले जनाएको छ। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टाको समय लागेको छ। एकजनाले 23 जनालाई मतदान गर्नुपर्छ। 7,317 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। मतदानका लागि खुला मंच, राष्ट्रिय सभागृह र प्रज्ञा भवन गरी 3 वटा केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे उम्मेद्वार हुनुहुन्छ। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ। यसैबीच नेपाली कांग्रेसको सभापतिका उम्मेद्वार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र सहभागी भएर पनि पराजित भएकाहरूलाई समेट अघि बढ़ने बताउनु भएको छ। महाधिवेशन मतदान स्थलमा पत्रकार संघको कुराकानीमा उहाँले कांग्रेसभित्र देखिएको राजनैतिक असन्तुष्टिलाई सम्बोधन गर्ने र पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको हो। नेपालमा आवास सम्बन्धी खर्च धान्न 70% नेपालीलाई कठिनाई हुने गरेको एक अध्ययनले देखाएको छ। हेबिट्याट फर ह्युमानिटी इन्टरनेशनलले सार्वजनिक गरेको होम एट व्हाट कस्ट ग्लोबल हाउसिङ रिसर्च 2026 प्रतिवेदन अनुसार आवासको बढ़दो लागतसँगै सुरक्षित बसोबास, विपद जोखिम र आवासीय सुरक्षाको विषय नेपाली परिवारको लागि चुनौती बन्दै गएको हो। प्रतिवेदनका अनुसार नेपालमा 70% उत्तरदाताले आफूलाई आवास सम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने गरेको बताएका छन्। 22 देशमा गरिएको सर्वेक्षणमा यस्तो समस्या भोग्नेको विश्वव्यापी औसत भने 34% मात्रै रहेको छ। त्यस्तै 70% नेपालीले कुनै अप्रत्याशित समस्या आए आफू बसिरहेको आवास गुम्न सक्ने चिन्ता व्यक्त गरेका छन्। विश्वव्यापी रूपमा यस्तो चिन्ता व्यक्त गर्नेको अनुपात 48% रहेको छ। आवास सम्बन्धी आर्थिक दबावले नेपाली परिवारको स्वास्थ्य, पारिवारिक जीवन र भविष्यको योजना समेत प्रभावित गरिरहेको प्रतिवेदनमा उल्लेख छ। अध्ययनका लागि नेपालमा 1,400 जनालाई सर्वेक्षणमा सहभागी गराइएको थियो। नेपाल सहित विश्वका 22 देशमा कुल 30,758 जना सर्वेक्षणमा सहभागी थिए। प्रतिवेदनले नेपालमा आवासको समस्या घर निर्माणका विषयमा मात्र सीमित नभएको उल्लेख गरेको छ। आवासको लागत, सुरक्षित जग्गा तथा स्वामित्व, जलवायु र विपदको जोखिम, सुरक्षित तथा दिगो संरचना र किफायती आवासको उपलब्धतालाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्नेमा अध्ययनको निष्कर्ष रहेको छ। शिक्षकलाई गाड़ी खरिदमा ब्याज सहुलियत दिने व्यवस्था सहितको शिक्षा 11 संशोधन नियमावली 2083 सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ। प्रस्तावित व्यवस्था अनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले 50 लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले 40 लाख रूपियाँसम्मको गाड़ी खरिद गर्न सक्नेछन्। त्यसैगरी माध्यमिक तृतीय श्रेणी निम्न माध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले 4 लाखसम्मको दुई पाङ्रे गाड़ी खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार गाड़ी खरिदका लागि बैंक मार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको 80% सम्मको किस्ताको ब्याज सरकारले सहुलियत स्वरूप बेहोर्ने व्यवस्था नियमावलीमा गरिएको छ। शिक्षकले बाँकी 20% रकम आफै व्यवस्थापन गरी गाड़ी खरिद गर्न सक्नेछन्। शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले बेहोर्ने व्यवस्था गरिएको हो। चीनबाट 11 दिनको अवधिमा 543 टन फलफूल आयात भएको छ। नेपाल चीन उत्तरी कोरला नाकाबाट फलफूल आयात भएको हो। कोरला लोमानथाङ 4 नेहेचुङ क्वारेन्टाइन कार्यालयका अनुसार ठूलो वर्षा र हिमपातपछि कोरला नाकाबाट चिनिया फलफूल भित्रिएको हो। क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक वन्दना गर्ती मगरका अनुसार पछिल्लो 11 दिनमा कोरला नाका हुँदै सबैभन्दा धेरै स्याउ अनि आँप र ड्रागन फ्रूट्स नेपाल भित्रिएको छ। गएको असोज 11 बाढ़ी पहिरोले बेनी जोमसोम कोरला सड़क पूर्ण रूपमा अवरूद्ध हुँदा कोरला नाकाबाट नेपाल भित्रिएका चिनिया फलफूल जन्ने मालवस्तु गन्तव्यसम्म पुर्याउन भने समस्या भएको छ। आयात भएका चिनिया फलफूल जन्ने वस्तु लामो समयसम्म कन्टेनरभित्र गुम्सिएर सड्ने र बिग्रने जोखिम बढ़ेको छ। मुस्ताङको जोमसोममा झण्डै 24,50,000 रूपियाँ बराबरको ड्रागन फ्रूट गन्तव्यमा पुर्याउन नसकेपछि स्थानीय बासिन्दालाई वितरण गरेको कम्पनीका प्रतिनिधि सुभाष सुनवारले जानकारी दिनुभयो। सडेर खेर फाल्नुभन्दा स्थानीय बासिन्दालाई वितरण गरेको उहाँले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी ग लाइन तुलसीपुर दान फोन नम्बर 0825206001 मोबाइल 97487011 र 98107381।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
6: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनले जिद्दीता घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
8: सम्बन्धित ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रस्तुत विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। कास्कीको पोखरामा आज बिहान भएको स्कूल बस दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ। दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन, कारण पहिचान गर्न र आउँदा दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउन समिति गठन गरिएको हो। महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसी, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरीनिरीक्षक पुरूषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहेको मेयर धनराज आचार्यले जानकारी दिनुभयो। समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी 5 दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिएको छ। पोखरा महानगरपालिका 28 ओखलेको भीरमा बिहान कालिका इंग्लिस बोर्डिङ स्कूलको G2K 14-17 नम्बरको बस दुर्घटना हुँदा 4 जना विद्यार्थी सहित 5 जनाको ज्यान गएको छ। बसमा 19 जना रहेकोमा 14 जना घाइते भएका छन्। उनीहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। अब विदेशको खबर। भारतमा ककरोच जनता पार्टी सीजेपीको आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै भोलि हुने प्रदर्शन अघि राजधानी नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ। सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै भोलि राजधानीमा जनपरिचालन कार्यक्रम आयोजना गर्दै जन्तर मन्तरसम्म मार्च गर्ने आह्वान गरेको छ। यो समूहले यसअघि जन्तर मन्तरमा प्रदर्शनको नेतृत्व गर्दै तत्कालीन शिक्षा मन्त्रीलाई हटाउने अभियानमा सफलता प्राप्त गरेको थियो। भारतको निर्वाचन आयोगले मतदाता सूचीको विशेष गहन पुनरावलोकन प्रक्रिया अघि बढ़ाएपछि यसै महिना विरोध प्रदर्शन चर्किएको हो। आयोगले दोहोरो नाम भएका र अयोग्य मतदातालाई हटाउन प्रक्रिया सञ्चालन गरिरहेको बताएको छ। तर विपक्षी दल र आलोचकहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी भाजपालाई फाइदा पुग्ने गरी मतदातालाई मतदानको अधिकारबाट वञ्चित गर्न खोजिएको आरोप लगाएका छन्। विदेशकै अर्को खबरमा सन् 2026 नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी मानवाधिकार कानून व्यवसायी नव नितेम नाबी पिल्लेलाई प्रदान गरिएको छ। नर्वेजियन नोबेल समितिले उनलाई रंगभेदकारी शासन विरूद्ध संघर्ष र शान्ति तथा अन्तर्राष्ट्रिय कानूनको प्रवर्धनमा पुर्याएको योगदानका लागि सन् 2026 नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। अब खेल खबर। अर्जेन्टिनाका सरकारी वकिलहरूले दिग्गज फुटबलर डिएगो म्याराडोनाको मृत्युको समयमा उनको उपचारमा संलग्न अव्यवस्थित चिकित्सा टोलीलाई 12 वर्षसम्मको जेल सजाय हुनुपर्ने तर्क गरेका छन्। मस्तिष्कमा जमेको रगतको शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहेका बेला सन् 2020 नोभेम्बर 25 भएको म्याराडोनाको मृत्युको सम्बन्धमा 7 जना चिकित्सक कर्मीमाथि गएको अप्रेलदेखि मुद्दा चलिरहेको छ। सन् 1986 विश्वकपका ती चर्चित खेलाड़ी म्याराडोनाको शल्यक्रिया भएको 2 हप्तापछि ब्युनर्स आयर्समा रहेको एक भाड़ाको घरमा हृदयघात र एम्युट पल्मोनरी इडिमाका कारण 60 वर्षको उमेरमा निधन भएको थियो। म्याराडोनाको मृत्यु हुनुअघिको अवधिमा अत्यन्तै अपर्याप्त स्याहार उपलब्ध गराएको आरोप उनका मुख्य चिकित्सक, मनोचिकित्सक, मनोवैज्ञानिक र नर्सहरू सहितको चिकित्सा टोलीमाथि लागेको छ। यद्यपि उनीहरूले यो आरोपलाई भने अस्वीकार गर्दै आएका छन्। चारभन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। काठमाडौँको बुढा नीलकण्ठमा बरामद भएको सुनको बजार मूल्य 54,60,00,000 रूपियाँ भन्दा धेरै। गिरोहले घर भाड़ामा लिएर अवैध धन्दा गर्दै आएको भेटियो। 70% नेपालीलाई आवास खर्च धान्न नै कठिनाई। शिक्षकलाई गाड़ी किन्न ब्याजमा सहुलियत दिने गरी तयारी। कोरला नाकाबाट 11 दिनमा 543 टन फलफूल भित्रियो। बेनी जोमसोम कोरला सड़क अवरूद्ध हुँदा गन्तव्यसम्म पुर्याउन भने समस्या। भारतमा सीजेपीको आह्वानमा भोलि हुने प्रदर्शन अघि नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तैनाथ। निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग। र म्याराडोनाको मृत्यु सम्बन्धी मुद्दामा अभियोजकहरूद्वारा 12 वर्षसम्मको सजाय माग।

0: ప్రకృతి ఎఫ్ఎం 93.4 మెగాహెర్ట్జ్.
1: सधैँभरि घरमै बसेर पनि हुँदैन, यहाँ के रोजगारी पनि छैन. यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु, तर जाने गाडी बस्ने ठाउँ केही थाहा छैन. के गर्ने होला?
2: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ? हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स. साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि. अब किन ढिला गर्ने? यात्रा तय गरौ.
1: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टुर एण्ड ट्राभल्स प्राली बस पार्क रोड बाइपास नेपालगञ्ज 4 बाँकी. हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर नासिक मुम्बई पुना कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ. त्यसै गरी हरिद्वार देहरादून चण्डीगढ सोलन सिमला डियो कोटखाई लेह लद्दाख बेंगलोर हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरिएको छ. तपाईँको यात्रा हाम्रो कर्तव्य.
2: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा टीभी डिलक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ.
3: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 97072279. दाङ तुलसीपुरका लागि तारा सुनार 98206694040 र भारतको गोवाबाट आउनु परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 74980652295 र सिर्जना परिया 96994938695. एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला.
1: खुशीको खबर.
4: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ. आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्.
5: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक. आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म. थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ.
6: मोबाइल नम्बर 98680719194 र 98228156576.
7: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ.
8: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा.
9: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
10: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्.
11: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ. घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ.
10: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904001, मोबाइल नम्बर 97487-0611 र 98578-4601.
8: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
10: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
8: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस.
10: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ.
8: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन.
10: प्रोपराइटर सिन्धुली श्रेष्ठ. मोबाइल नम्बर 98478446683 र 98478464070. सेवा गर्ने मौका दिनुहोस्.
1: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
8: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डीफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
6: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
1: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
6: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
1: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
8: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 082-521-904।
12: घर त बनाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
13: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
12: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
13: यसका बाजे लाटाले हाँगल बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गएँ, अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
14: हामी कहाँ साल, सिसौ, असना, सालको चौक, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
15: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरासो डाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 98578-23894, 98478-23894।
16: आशा अपना कर्तव्य हमार ई हो, मैंगर जनतनक एकठो आवाज।
17: नेपालक पहिलो बाटा र मैत्री सामुदायिक रिरी रिरी प्रकृति एफएम 93.4 MHz ओ www.radioprakriti.com अनलाइन मसे एकसँग सुन चिन भुलै।

0: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन डाङमा दैनिक बिहान सात बजेदेखि साँझ सात बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन डाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
1: स्कूल कलेज बिहे पार्टी वा स्पोर्टका लागि आकर्षक टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर पाँच ग लाइन डाङ।
0: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर पाँच अङ्ग लाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 98-578-20-456।
2: मेरी आमोइनी घट बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
3: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
2: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
3: यसका बाजे लाटाले ह्यान्डल बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङटुङ डगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
4: हामी कहाँ साल चिसो असना सालको चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
5: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरा चोक डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 98-578-23-894 98-4-78-14-894।
6: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
7: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
8: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
0: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 98-435-27-695 र 98-10-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: आशा आफ्नो कर्तव्य हमार यी हो मैङ्गर जनतनक एकठो आवाज
10: नेपालक पहिलो वातावरण मैत्री सामुदायिक रिरी रिरी प्रकृति एफएम 93.4 मेगाहर्ट्ज ओ www.radioprakriti.com अनलाइन मसे एकसँग सुन्न चिन भुलेनी।

0: ഇതിന്റെ ഇന്ത്യ ഏറ്റവും
1: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाल केयर हस्पिटलमा
2: स्वास्थ्यमा समस्या छ जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ
1: यदि त्यसो हो भने कुनै चिन्ता छैन ढुक्क हुनुहोस् रातिलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
2: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
1: 10 बेड आईसीयू सेवा
2: 10 बेड एनआईसीयू सेवा
1: 10 बेड एसडीयू सेवा
2: नर्मल डेलिभरी तथा सीएस सेवा
1: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा
2: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
1: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता रातिलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन्दान फोन 082-522-686 र 590-475
3: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला
4: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ
5: हजुर तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालिकको काम पनि गरिन्छ
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 98435-27695 र 98-10-12-60-00 एकपटक सेवा गर्ने मौका दिनुहोस्
3: किसानहरूका लागि खुसीको खबर
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एकपटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
3: नन्दन फिट प्राली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971
2: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
6: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी ओल्ड
2: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
7: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
7: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
8: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
9: किन पिर गरेकी नानी जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
10: हजुर
0: हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
10: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
0: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा सिपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 98578320308
10: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
11: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
12: के भो बोलादै के गुनगुनाइरहेको?
11: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
12: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
11: यति सजिलै?
12: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
13: ओहो ल पढ्नुहोस् त यो खबर। आज पनि रुख काटेछ होइन यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
14: वन मात्र होइन हामी वरपरको वातावरण पनि जोगिएन रुख नभएपछि।
13: त्यही त खै यिनलाई चेत किन नआउला?
14: जताभावी रुख नकाटौ वातावरणलाई स्वच्छ राखौ।
15: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: मकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: अपरान्ह 4 बजेको प्रकृति समय सन्देश, बोट बिरुवा लगाऊ पर्यावरण जोगाऊ।
2: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
3: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857720756।
3: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला, म त हैरान भइसके।
4: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ, तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
3: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एण्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847873923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
5: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
6: माटोले खोजेको, किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं।
7: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808864071।
6: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
8: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखौवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 9747860611 र 9578740601।
9: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
3: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ, साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
9: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 9847055565। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
10: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
11: के भो बोला दाई के गुनगुनाइरहेको?
10: हैन, बुढीलाई डाक्टरकोमा लानुपर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
11: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
10: यति सजिलै?
11: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: मात्र रेडियो प्रकृति एफएम 93.4 मेगाहर्जमा कृपया सुन्ने प्रयास गर्नुहोला।
1: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
2: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कहीँ गएछन् भन्नु भने
1: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
4: हामी कहाँ उपलब्ध सेवाहरू:
5: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
4: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578359052।
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
3: घरमा काम परेका बेला चाहिने खुकुरी, खुडा, खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा आँसी पनि भुत्तिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
7: टेन्सन नगर न बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा, सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग, दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, ग्रासी, चुलेसी, खुर्पा, आँसी, जाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र, खुकुरीको डाप बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी, सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ।
3: कल्याणी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग, तुलसीपुर 5 सल्यान रोड, दाङ, एसबीआई बैंकको एटीएम अगाडि। प्रोपराइटर अजय भिक, मोबाइल नम्बर 98476055400।

नमस्ते नमस्ते अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम लोकमालामा। प्रविधिबाट साथ यति बेला रमा पुनः हुनुहुन्छ। आवाजमा म छु बिस्मात केसी। 93.4 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो प्रकृति .com को बाटो भएर विश्वभर एकैसाथ तपाईँको माझमा हामी आइसकेका छौं। रेडियो प्रकृति एफएमको फेसबुक पेजबाट पनि तपाईँको माझमा हामी लाइभ जोडिएका छौं। हामीलाई लाइभ सुन्दै हुनुहुन्छ भने तपाईँले हामीले कमेन्ट गर्नुपर्ने हुन्छ। तपाईँको कमेन्टलाई हामीले कार्यक्रममा पालै पालो स्थान दिनेछौं। लोकपारखिरी श्रोता सात्रीको लागि कार्यक्रम लोकमाला लिएर आज पनि तपाईँको माझ उपस्थित भइसकेका छौं। करिब करिब 5 बजेसम्म हामी तपाईँसँगै सहयात्रा गर्नेछौ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला। तपाईँ यति बेला हामीलाई सुन्दै हुनुहुन्छ भने जहाँबाट जसरी हामीलाई सुन्दै हुनुहुन्छ, रेडियो प्रकृति एफएमको फेसबुक पेजमा आएर हामीलाई लाइभ सुन्दै हुनुहुन्छ भने तपाईँले कमेन्ट गर्नुहोला। आफ्नो नाम, ठेगाना, तपाईँलाई भावना लेख्न आउँछ, मुक्तक लेख्न आउँछ भने पनि कमेन्ट गर्नुहोला। कार्यक्रममा तपाईँको कमेन्टलाई हामीले स्थान दिनेछौं र कहाँदेखि हामीलाई कमेन्ट गर्दै हुनुहुन्छ ठाउँको नाम पनि लेख्नुहोला। सँगसँगै 2-4 जना सम्झिन चाहने साथीको नाम पनि कमेन्ट गर्न सक्नुहुनेछ। यति मात्रै नभएर तपाईँलाई लोकगीत गाउन आउँछ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 98478-35428-082-5147-447 दुईवटै नम्बर तपाईँको लागि खुला गरेका छौं। तपाईँलाई लोकगीत गाउन आउँछ भने हामीलाई टेलिफोन जोडिनुहोस्। त्यसैगरी तपाईँलाई रेडियो प्रकृतिको फेसबुक पेजमा लाइभ सुन्नुहुन्छ, कमेन्ट गर्नुहोला। विभिन्न माध्यमबाट हामीलाई सुन्दै हुनुहुन्छ भने हामी सुन्दै भने साथ दिनुहोला भन्दै कार्यक्रमको शुरूआतमा एउटा मिठो भाका तपाईँको लागि राख्छौं। स्वीकार्नुहोस् है त।

कार्यक्रमको शुरूआतमा तपाईँको माझमा मिठो लोकवाका आएका थियौ। अझै पनि हामीसँग लोकवाकाहरू धेरै छन्। कार्यक्रम अन्त्यसम्म सुनेर साथ दिनुहोला। तपाईँ यति बेला रेडियो प्रकृति एफएमको फेसबुक पेजबाट हामीसँग जोडिनु भएको छ भने तपाईँ आउनुहोला, कमेन्ट गर्न। तपाईँ कमेन्ट हामीले कार्यक्रममा पालै पालै स्थान दिनेछौँ। र तपाईँलाई लोकगीत गाउन आउँछ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 082-585-4347, त्यसै गरी 98-4-35-4-28 नम्बर पनि तपाईँको लागि हामी खुल्ला गरेका छौँ। यति बेला कोही साथीले कमेन्ट गर्नुभएको छ, उहाँको कमेन्टमा आवाज दिउँ। यति बेला हुनुहुन्छ प्रकाश पुनले, हामीलाई सम्झिनु भएको छ। हेलो हजुर नमस्ते, म पनि हेर्दैछु भनेर लेख्नु भएको छ। साउदीदेखि नेपाल घरदङ्गी शरण एकपल्ट कुरी मिल्छ भने दशैं गीत खाडी मुलुक भन्ने गीत उहाँले रोज्नु भएको छ। हामी अझै पनि दशैंको गीतहरू बजाउँदैनौ, केही समयपछि पक्कै पनि तपाईँले रोज्नु भएको गीत आउँदो हप्तातिरबाट दशैंको सँग हाम्रो कार्यक्रममा बस्छ होला, पर्खिनु होला है। तपाईँ रोजेको गीत यति बेला हामी बजाउन सकेनौ भन्न चाहन्छौ। र जोडिँदै गर्नुहोस् तपाईँ रेडियो प्रकृति एफएमको फेसबुक पेजमा र कमेन्ट गर्दै गर्नुहोस्। यति बेला तपाईँको माझमा फेरि पनि एउटा मिठो भाका राख्छौ, स्वीकार्नुहोस् है त।

कार्यक्रम लोकमालामा मिठो भाका तपाईँको माझमा राखेका थियो, चाहियो माया भनेर कहाँ पाइयो। यस्तै मिठा मिठा लोक भाकाहरू अझै पनि हामीसँग छन्, कार्यक्रम अन्त्यसम्म सुन्नुहोला। करिब करिब 5 बजेसम्म हामी तपाईँसँग यात्रा गर्नेछौँ। रेडियो प्रकृतिबाट कार्यक्रम लोकमाला यति बेला तपाईँको माझमा आइरहेको छ। हामी धेरै लामो समयको बिछोडपछि गत हप्ता र आज दोस्रो पटक तपाईँको माझमा कार्यक्रममा जोडिएका छौं। आशा छ हामीलाई सुनिरहनु भएको छ भन्ने। त्यसै गरी हामीलाई सुनिरहनु भएको छ भने रेडियो प्रकृति एफएमको फेसबुक पेजमा तपाईँ अनलाइनबाट हामीलाई सुन्दै हुनुहुन्छ भने रेडियो प्रकृति एफएमबाट लाइभ तपाईँको माझमा कार्यक्रम आइरहेको छ। तपाईँ त्यहाँ गएर तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ, संसाथीको नाम लेख्न सक्नुहुनेछ, आफ्ना भावना मुक्तकहरू पनि लेख्न सक्नुहुनेछ र कहाँदेखि हामीलाई सुन्दै हुनुहुन्छ ठाउँको नाम पनि लेखेर हामीलाई कमेन्ट गरौँला। हामीले तपाईँको कमेन्टलाई कार्यक्रममा पालै पालो वाचन गर्नेछौँ र सँगसँगै तपाईँलाई लोकगीत गाउन आउँछ भने 98478 35428 नम्बर तपाईँलाई खुल्ला गरेका छौँ र 082-585-847 पनि हाम्रो स्टुडियोको टेलिफोन नम्बर हो। दुईवटै नम्बर तपाईँलाई खुल्ला गरेका छौँ। जसरी सहज हुन्छ त्यसरी नै हामीसँग जोडिनु होला भन्न चाहन्छु। यति बेला फेरि पनि एकजना साथीले हामीलाई कमेन्ट गर्नुभएको छ, बादल घरती मगर हुनुहुन्छ, हामीलाई नियमित सम्झिने साथी हुनुहुन्छ, आज पनि हामीलाई सम्झिनु भएको छ। कमेन्टको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु बादलजीलाई। ल उहाँ लेख्नुहुन्छ, म पनि सुन्दैछु सर, धेरै सम्झना र माया छ भनेर छोटो मिठो कमेन्ट गर्नुभएको छ। बादलजीलाई कमेन्टलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी बसाइमा तपाईँको कमेन्टको हामी अपेक्षा गर्छौँ भन्दै यति बेला फेरि पनि मिठो लोक भएको तपाईँको लागि स्वीकार्नुहोस् है त।

कार्यक्रममा मिठो भाका तपाईँको लागि राखेका थियौ हामी। यति बेला कार्यक्रम लोकमालामा छौं, सँगसँगै यात्रा गरिरहेका छौं हामी। रेडियो प्रकृति एफएमको फेसबुक पेजमा तपाईँको कमेन्टको हामी वाचन गरिरहेका छौं भने 98,478,35,428 पनि तपाईँलाई खुला गरेका छौँ। 082-5,1,47 पनि दुईवटै नम्बर तपाईँको लागि हामीले खुला गरेका छौँ। लोकगीत गाउने साथीहरूको लागि भन्नाले नम्बर छुट्याएका छौँ यति बेला। केही साथीहरूले फेरि पनि हामीलाई सम्झिनु भएको छ कमेन्टमा, उहाँको कमेन्ट म वाचन गर्छु। गणेश इन्फिले हामीलाई सम्झिनु भएको छ, नियमित सम्झिने साथी हुनुहुन्छ अनि आज पनि सम्झिनु भएको छ, उहाँलाई धेरै धन्यवाद दिन चाहन्छौ। लेख्नुहुन्छ, सर नमस्ते, घुराई 10 नारायणपुर दाङ हाल किङडम अफ साउदी अरेबियाबाट भनिदेख्नु भएको छ। र उहाँ लेख्नुहुन्छ, बज्ने गीत सम्पूर्ण आफन्तीको लागि, साथी साथै यो दशैंमा पनि घर आउन सकिन ल भन्न चाहन्छु भनेर लेख्नु भएको छ। पक्कै पनि गणेश एमपी अहिले चाहिँ उहाँ नेपाल बाहिर रहनु भएको छ र यो दशैं पनि उहाँ आउन नसक्ने जानकारी गराउनु भएको छ। जे होस् गणेशजी, उतैतिर भए पनि दशैं चाहिँ राम्रोसँग मनाउनु होला भन्न चाहन्छु तपाईँलाई हामीले है। कमेन्टको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु र आगामी बसाइमा सम्झिनु होला। त्यसै गरी कमल ओलीले हामीलाई सम्झिनु भएको छ, उहाँ लेख्नुहुन्छ, नमस्ते म कमल ओली भनेर लेख्नु भएको छ। तुलसीपुर 4 मजुवा हाल बिरानो मुलुक कतारबाट सम्झिनु पर्दा मेरो जीवनसाथी छोराछोरी लगायत मेरो आफन्तजनहरू साथी मलाई कमल भने चिन्ने नचिन्ने सम्पूर्णलाई मिठो मिठो नयाँ गीत सुनाउन चाहन्छु। गीतको बोल छ, लालु पाते फुलेर रातै मन्जित पहाडी र राज कुमारी केसीको स्वरमा रहेको, यमुना शर्माको स्वरमा रहेको गीत उहाँले चाहिँ रोज्नु भएको छ। हामी चाहिँ तपाईँ रोजेको गीत राख्नेछौँ एकैछिनपछि कमलजी है। उहाँ लेख्नुहुन्छ, अनि नोट, आज मेरो जेठो छोरा रोशन ओलीको जन्मदिन परेकाले हार्दिक शुभकामना भन्न चाहन्छु, रेडियो परिवारलाई पनि धन्यवाद भनेर लेख्नु भएको छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु कमलजी र हजुरको जेठो छोरा रोशन ओलीलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। यहाँदेखि कमेन्ट गर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद, आगामी बसाइमा सम्झिनु होला भन्न चाहन्छु र आगामी बसाइमा हामीलाई सम्झिनु होला। र तपाईँको माझमा यति बेला फेरि पनि एउटा मिठो भाका राख्छौ, कमल ओलीजीले रोज्नु भएको भाका यति बेला हामी बजाउँदैछौ, स्वीकार्नुहोस्। फेरि पनि तपाईँको कमेन्ट लिएर हामी उपस्थित हुनेछौ है त।

कमल ओलीले रोज्नु भएको मिठो बागा तपाईँको माझमा हामी राखेका थियौ र तपाईँले हामीलाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम लोकमाला सँगसँगै सयात्रामा जोडिरहेका छौ र धेरै साथीहरूले हामीलाई कमेन्ट गरिरहनु भएको छ फेसबुक लाइभमा आएर जोडिनु भएको छ यति बेला ओली दानबहादुरले हामीलाई सम्झनु भएको छ हेलो दर्शन नमस्ते सन्चै हुनुहुन्छ भनेर लेख्नु भएको छ एकदम ठिक छौ हामी हजुरलाई के कस्तो छ सुन्दैछु मलेसियादेखि घर तुलसीपुर भनेर लेख्नुहुन्छ र सबैमा मिठो सम्झना छ भनेर लेख्नु भएको छ दानबहादुर ओलीजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौ हामीलाई सम्झिनु भएकोमा त्यसै गरी हामीलाई सम्झिनु भएको छ राजकुमारी केसी ओलीले पनि सम्झिनु भएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम सम्झिनु भएकोमा र हजुरले अलि लामो कमेन्ट पनि गर्न सक्नुहुन्छ सँगसँगै सम्झिन सक्नुहुनेछ हामीलाई कहाँदेखि सुन्दै हुनुहुन्छ ठाउँको नाम लेख्न सक्नुहुनेछ जे होस् कमेन्ट गरिदिनु भएको छ यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी यति बेला हामीलाई सम्झिनु भएको छ कमल ओलीले नै सम्झिनु भएको रहेछ धन्यवाद कार्यक्रम सञ्चालक भाइ बिस्मार केसी लगायत सम्पूर्ण रेडियो परिवारलाई उहाँ लेख्नु भएको छ पक्कै पनि उहाँको रोजाइको गीत हामीले राखेका थियौं त्यस कारणले उहाँलाई धेरै फेरि पनि सम्झिनु भएको रहेछ खुसी लाग्यो कमलजी कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ यसको लागि पनि धन्यवाद दिन चाहन्छु र एउटा मिठो भाका फेरि पनि तपाईँको माझमा राख्छौ त्यसपछि हामी फेरि पनि तपाईँको कमेन्ट लिएर आउने नै छौं

मिसोबाको तपाईँको माझमा रहेका थियौँ मिठा मिठा भाकाहरू आज कार्यक्रममा राखिरहेका छौँ। सुनेर साथ दिनुभएको छ, यसको लागि धन्यवाद दिन चाहन्छु। र केही कमेन्टहरू हामीलाई प्राप्त भएका छन् म कमेन्टतर्फ जान्छु। खुब निर्दोष केसीले हामीलाई सम्झनु भएको छ, ल म पनि सुन्दैछु उहाँ लेख्नु भएको छ। खुम्जीलाई धेरै धन्यवाद दिन चाहन्छौ र कहाँदेखि सुन्दै हुनुहुन्छ ठाउँको नाम पनि लेखिदिएको भए अझ राम्रो हुन्थ्यो भन्न चाहन्छु। त्यसै गरी मिनु लम्तरी मगर हुनुहुन्छ, आज पनि हामीसँग जोडिनु भएको छ मेनजी, हजुरलाई धेरै धन्यवाद दिन चाहन्छौ। र योभन्दा अगाडिको बस्तीमा पनि हामीलाई सम्झिनुहुन्थ्यो र आज पनि हामीलाई सम्झिनु भएको छ, यसको लागि धन्यवाद दिन चाहन्छु। र उहाँको कमेन्ट यति बेला नमस्ते नमस्कार विश्वास सर सन्चै आरामै हुनुहुन्छ लेख्नु भएको छ, एकदम ठिक छौ हामी, धेरै समयपछि तपाईँको कमेन्ट पढ्न पाएका छौँ, एकदम खुसी लागिरहेको छ। लामो समयपछि आज लोकप्रिय कार्यक्रम लोकमाला आजभन्दा पहिले साउदी अरेबियाबाट सुन्दै आएको थिएँ भने अहिले भने आफ्नो गाउँ आफ्नै ठाउँ पाल्पा पालुङबाट कार्यक्रम मजाले हेर्दै सुन्दैछु भने लेख्नु भएको छ। पक्कै पनि हामीलाई हिजोका दिनहरूमा होइन नेपालभन्दा बाहिर भएर सुनिरहनु भएको थियो, आजका दिनहरूमा उहाँ घरमा आइपुग्नु भएको रहेछ। मिन्जीलाई धेरै धन्यवाद दिन चाहन्छु है। अनि रेडियो प्रेमी श्रोता मनहरूमा उस्तै दुरुस्तै धेरै सम्झना अनि मिठो माया छ, शुभ साँझ शुभ सन्ध्या भनेर लेख्नु भएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छौ मिन्जी कमेन्टको लागि र आगामी बस्तीमा सम्झिनुहुनेछ भन्ने आशा र अपेक्षा गरेका छौँ। आगामी बस्तीमा तपाईँले सम्झिनु होला र हामी कमेन्ट पनि वाचन गर्नेछौँ तपाईँको, यति भन्यो। र 98478 3428 तपाईँलाई खुला गरेका छौँ, हामीसँग तपाईँ वाट्सएपमा जोडिन सक्नुहुनेछ, यति भन्छौँ। र यति बेला फेरि पनि तपाईँको माझमा एउटा मिठो लोकभाका राख्छौँ अनि फेरि हामी तपाईँसँग जोडिनेछौँ है त।

मिठो बाका तपाईँको माझमा राखेका थियो र कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेका छौँ। अब भने छुट्टिएर जानुपर्ने बेला भइसकेको छ। यति बेला राजकुमारी केसी ओलीले हामीलाई फेरि पनि सम्झिनु भएको छ। भाइ कमल ओली, विस्मात केसी लगायत सम्पूर्ण कार्यक्रम लोकमालाको टीमलाई धेरै धेरै धन्यवाद हाम्रो गीत सुनाइदिनु भएकोमा भनेर लेख्नु भएको छ। पक्कै पनि राजकुमारी केसी ओलीको गीत हामीले बजायौं होला, सायद उहाँले सुनिरहनु भएको रहेछ र उहाँ लेख्नुहुन्छ, मलाई पनि यो कार्यक्रम राम्रो लाग्छ, मैले पनि सुनिरहेको छु, उहाँ लेख्नु भएको छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु राजकुमारी केसीजी, हामीसँग जोडिनु भएको छ, जोडिँदै गर्नु होला, आगामी बसी हामी सम्झिने होला भन्न चाहन्छौँ। र धेरै धेरै धन्यवाद, कार्यक्रम सुनिरहनु भएको रहेछ, यसको लागि धेरै धेरै हजुरलाई धन्यवाद दिन चाहन्छौँ। हामी सम्पूर्ण साथीलाई धन्यवाद दिन चाहन्छौँ। रेडियो प्रकृति एफएमको फेसबुक पेजमा आएर हामीलाई जतिले कमेन्ट गर्नुभयो, जतिजना सुनिरहनु भएको छ, सम्पूर्ण साथीलाई धन्यवाद दिन चाहन्छौँ। त्यसै गरी 93.4 MHz इन्टरनेट अनलाइनबाट पनि धेरै साथी सुनिरहनु भएको छ, उहाँहरूको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र प्रविधिमा रहेर मलाई साथ दिने प्राविधिक साथी रमा पुनलाई पनि विशेष विशेष धन्यवाद दिँदै एउटा मिठो लोक भाग तपाईँको माझमा राख्दै म कार्यक्रम प्रस्तुत विस्मात केसी पनि अर्को हप्ता तपाईँसँग भेट्ने बाचा गर्दै आजको कार्यक्रम लोकमालाबाट छुट्टिने अनुमति चाहन्छु। हवस् त, नमस्ते।

0: तमकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: बेलुका 5 बजेको प्रकृति समय सन्देश। वन जंगलमा जडीबुटी खेती गरौं।
2: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
3: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 BP चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
2: हामी कहाँ उपलब्ध सेवाहरू?
4: दाँत निकाल्ने,
2: नयाँ दाँत राख्ने,
4: झिक्न नपर्ने गरी दाँत राख्ने,
2: दाँत भर्ने, दाँत सफा गर्ने,
4: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
2: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
5: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 BP चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषण राज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857772।
6: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
7: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
6: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 G लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
6: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9848733923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
8: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
6: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 G लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 G लाइन दाङ, फोन नम्बर 0825230 र मोबाइल नम्बर 9812919918।
9: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
10: डाक्टरद्वारा उपचार हुने रोगहरू:
9: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
10: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
11: बिरामी चेक जाँच हुने मिति: कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
6: नोट: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
12: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीदा घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
13: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाल केयर हस्पिटलमा।
14: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
13: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
13: 10 बेड आईसीयू सेवा,
14: 10 बेड एनआईसीयू सेवा,
13: 10 बेड एसडीयू सेवा,
14: नर्मल डेलिभरी तथा सीएस सेवा,
13: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
14: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
13: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
15: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
16: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
15: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
16: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
15: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
16: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 98478-44-683 र 98478-64-770। सेवा गर्ने मौका दिनुहोस्।
17: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्टका लागि आकर्षक, टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
18: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
17: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 98578-20-756।
19: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
20: के भो बोलादै, के गुनगुनाइरहेको?
19: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
20: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
19: यति सजिलै?
20: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
21: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
22: किन पिर गरेकी नानी, जाउँ न मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
23: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
24: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
23: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578-20-308।
24: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
25: घर त बनाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
26: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
25: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?

0: सेन्टरमा
1: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
2: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
1: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
3: किसानहरूका लागि खुसीको खबर,
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
3: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
5: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
6: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
7: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ।
4: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98-435-27-695 र 98-10-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
8: नजिक, सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
9: तपाई सँगसँगै

0: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं।
1: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन डाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808864071।
2: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
1: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श

0: जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
1: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
2: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-5206601 मोबाइल 97487-07011 र 98-10-87-31-80।
3: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
1: घरमा काम परेका बेला चाहिने खुकुरे खुडा खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा आँसी पनि भुत्तिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
4: टेन्सन नगर्न बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, गराची, चुलेसी, खुर्पा, आँसी, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र खुकुरीको डाँफ बनाउने, कैसीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी, सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ।
1: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दाङ एसबीआई बैंकको एटीएम अगाडि प्रोपराइटर अजय दिक मोबाइल नम्बर 98476555452।
5: सहयोगी बचत तथा ऋण सरकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
6: बचत गर्न सिकौ साथी, हजुर खर्च रोकौ।
7: यसै संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
5: मिति 2083 असोज 24 गते।
7: समय बिहान 11 बजे।
5: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर 5 दान।
7: नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई गोला प्रथाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ।
6: जम्मा गरे पाउँछ ब्याज, बचत बढ्दै जान्छ, उद्यम गर्न चाहे माग्दा तुरुन्तै।
7: अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
5: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्का, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: सधैँभरि गर्मी बसेर पनि हुँदैन, यहाँ केही रोजगारी पनि छैन। यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु, तर जाने गाडी बस्ने ठाउँ केही थाहा छैन, के गर्ने होला?
6: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ? हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स, साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि। अब किन ढिला गर्ने, यात्रा तय गरौ।
5: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टुर एन्ड ट्राभल्स प्राली, बस पार्क रोड बाइपास नेपालगञ्ज 4 बाँकी। हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर, नासिक, मुम्बई, पुना, कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ। त्यसै गरी हरिद्वार, देहरादून, चण्डीगढ, सोलन, सिमला, डियोक, कोटखाई, लेह, लद्दाख, बेंगलोर, हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरिएको छ। तपाईँको यात्रा हाम्रो कर्तव्य।
6: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा, टीभी, रिलक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ।
7: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 97072279200, दाङ तुलसीपुरका लागि तारा सुनार 98276946 र भारतको गोवाबाट आउन परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 74980652295 र सिर्जना परिया 96994938695। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको, घरको काम पनि कहिल्यै नसकिने भयो।
5: होइन बुढी, किन एक्लै गनगन गर्दैछौ, तिमीलाई के भयो र?
8: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो। घरको काम कहिल्यै सकिएला र साडी किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडी किन्ने भनेको तपाईँलाई केही मतलबै छैन?
5: त्यसको लागि किन चिन्ता गर्छौ, हाम्रै तुलसीपुरमा छँदैछ नि परसुन ट्रेडर्स।
9: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा, प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 0825209747। सेवा गर्ने मौका दिनुहोला।
10: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिरतामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग कम गरौं।

0: नमस्कार, बेलुकी 6 बजेको प्रकृति खबरमा सहकर्मी विश्वनाथ केसीसँगै म लक्ष्मण विश्वकर्माको तपाईँलाई हार्दिक स्वागत छ। तपाई यति बेला हामीलाई दाङ र आसपासका जिल्लामा 93.4 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै सल्यानको रेडियो कपुरकोट र विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ।
1: प्रकृति खबर शुरु गरौं। अहिलेसम्म स्टुडियोमा प्राप्त प्रमुख खबर शीर्षकहरूबाट।
0: दाङमा आँखा उपचारमा लापरवाही गर्नेको संख्या बढ़्दो। जिल्लामा झण्डै 12,000 बढ़ी मानिसको शल्यक्रिया गरेर दृष्टि फर्काउन सकिने अस्पतालको भनाई।
1: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवालाई थप प्रभावकारी बनाउन मन्त्रीको निर्देशन। पोखरामा स्कूल बस दुर्घटना हुँदा 5 जनाको ज्यान गयो।
0: कांग्रेसको नयाँ नेतृत्वको लागि भएको मतदानको समय लम्बियो। 7 बजेसम्म समय थप। सरकारद्वारा 6 जिल्लाका 20 वटा पालिकालाई विपत संकटग्रस्त क्षेत्र घोषणा।
1: र विदेश खबरमा भारतको नयाँ दिल्लीमा प्रदर्शन अघि 20,000 भन्दा धेरै प्रहरी तैनात। खेल खबरमा राष्ट्रिय तेक्वान्डो प्रतियोगिताको 26 औं संस्करण विराटनगरमा हुने।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ। हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: अब प्रकृति खबर विस्तारमा।
0: दाङमा सर्वसाधारण नागरिकले आँखा उपचारमा लापरवाही गरेको एक तथ्याङ्कले देखाएको छ। जिल्लामा अत्याधुनिक आँखा अस्पताल तथा आँखा उपचार केन्द्र भए तापनि सर्वसाधारण नागरिकले आँखा उपचारमा लापरवाही गरेको पाइएको हो। राप्ती आँखा अस्पताल तुलसीपुर र लमई आँखा अस्पताल गरी 2 अस्पताल तथा तुलसीपुर मातहतका 6 र लमई आँखा अस्पताल मातहतका 5 गरी 11 वटा आँखा उपचार केन्द्र समेत रहेको जिल्लामा आँखा सम्बन्धी थुप्रै समस्या बोकेर बसिरहने प्रवृत्तिले अन्धोपन बढ़िरहेको राप्ती आँखा अस्पताल तुलसीपुरले जनाएको छ। अस्पतालका अनुगमन तथा मूल्याङ्कन अधिकृत शालिकराम गौतम धेरै जसोले आँखा सम्बन्धी रोग लुगाएर बसेको बताउनु भएको छ। जिल्लामै 2 वटा अस्पताल र 11 वटा आँखा उपचार केन्द्र हुँदाहुँदै पनि आँखाको समस्या पालेर बस्ने अवस्थाले आँखा स्वास्थ्यका विषयमा सचेतना नपुगेको समेत उहाँले बताउनु भएको छ। यसलाई सचेतना फैलाउन आवश्यक रहेकोमा उहाँले जोड़ दिनुभएको छ। पछिल्लो तथ्याङ्क अनुसार दाङमा 3 मिटर भन्दा कम दूरीमा देख्न नसक्नेहरू 1,253 जना रहेका छन् भने कुल 7,749 आँखामा यस्तो खालको समस्या देखा परेको छ। अस्पतालका अनुसार 6 मिटर भन्दा कम दूरीमा देख्न नसक्ने समस्या दाङमा 2,621 जना नागरिकमा छ भने जम्मा 12,535 जना मानिसमा यस्तो खालको अन्धोपन रहेको पाइएको छ, जुन शल्यक्रिया गरेर दृष्टि फर्काउन सकिने अवस्था रहेको अस्पतालका अनुगमन तथा मूल्याङ्कन अधिकृत गौतमले जानकारी दिनुभएको छ।
1: पोखरामा बिहान स्कूल बस दुर्घटना हुँदा 4 जना विद्यार्थी सहित 5 जनाको ज्यान गएको छ। 14 जना घाइते भएका छन्। पोखरा महानगरपालिका 28 कालीकानमा रहेको ओखलेको भीरमा कालिका इंग्लिश बोर्डिङ स्कूलको G2K 1417 नम्बरको बस सड़कबाट झण्डै 200 मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि बसमा रहेका 19 जनाकै उद्धार गरी अस्पताल पठाइएकोमा उपचारका क्रममा 4 जना बालबालिका र 1 जना 65 वर्षीय वृद्धको ज्यान गएको प्रहरीले जनाएको छ। ज्यान गुमाउनेमा 15 वर्षीय ममता तिवारी, 13 वर्षीय असीम कडेल, 15 वर्षीय शुभेच्छा तिवारी, 65 वर्षीय बाबुराम तिवारी सहित 5 जना रहेका छन्। यसैबीच आज बिहान भएको स्कूल बस दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास, सेवा विस्तार र स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि स्वास्थ्य मन्त्रालयको तर्फबाट आवश्यक सहयोग र सहकारी रहने प्रतिबद्धता जनाउनु भएको छ। प्रतिष्ठानको 9 वार्षिक उत्सवका अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। मन्त्री मेहताले प्रतिष्ठानको सेवालाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको हो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा दाङ निर्वाचन क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य, दाङ क्षेत्र नम्बर 3 सांसद कमल सुवेदी, स्वास्थ्य सचिव डाक्टर विकास देवकोटा, मन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डाक्टर मनोहर प्रधान, प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्र र रजिस्ट्रार प्राध्यापक श्याम लम्साल लगायतले प्रतिष्ठानको हालसम्मको सेवा विस्तारबारे चर्चा समेत गर्नुभएको थियो। यसैबीच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु रोगको उपचार सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले क्याथ ल्याब उद्घाटन समेत गरिएको छ। मन्त्री निशा मेहताले क्याथ ल्याबको उद्घाटन गर्नुभएको हो। क्याथ ल्याब सञ्चालनमा आएपछि मुटुरुकको पहिचान तथा उपचारमा सहजता हुने अपेक्षा गरिएको छ।
1: उता लमैमा निर्माण भइरहेको प्रादेशिक ट्रमा सेन्टरको भौतिक संरचना चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने तयारी गरिएको छ। निर्माण सम्पन्न भएपछि ट्रमा सेन्टरबाट उपचार सेवा सञ्चालन गर्ने विषयमा संघीय सरकारले आवश्यक निर्णय गर्नुपर्ने भन्दै प्रदेश सरकारले ध्यानाकर्षण गराएको छ। निर्माणाधीन ट्रमा सेन्टरको संघीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र पुनसहित मन्त्रालयका अधिकारीहरूको टोली सहभागी भएको थियो।
0: दाङको बंगलाचुली गाउँपालिकामा खानेपानीको पहुँच विस्तार गर्दै एक घर एक धारा अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले 21,45,75,000 रूपियाँ बराबरको सह लगानीमा खानेपानी तथा सरसफाई आयोजना सञ्चालन गर्ने सम्झौता भएको छ। संघीय सरकार अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय नेपालगंज, बंगलाचुली गाउँपालिका र बंगलाचुलीमा रहेको खानेपानी उपभोक्ता तथा सरसफाई समितिका बीचमा आयोजना कार्यान्वयनका लागि सम्झौता भएको हो।
1: तपाई अहिले बेलुकी 6 प्रकृति खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ, रेडियो सुन्दै गर्नुहोला।
3: सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
2: यस्तै संस्थाको मिति 2083 भाद्र 5 बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तफसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
3: मिति 2083 असोज 24
2: समय बिहान 11
3: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर बाँसदान।
2: नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई भोला पर्खाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ। अध्यक्ष टीकाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
3: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर 5
4: खुशीको खबर। तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 साँझ 7 प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 08-5230-32 र मोबाइल नम्बर 98-12-91-918।
1: अब बाँकी खबर।
0: राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गर्नुभएको छ। सरकारले राष्ट्रपति समक्ष तीनवटा अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको थियो, तर राष्ट्रपति कार्यालयबाट भने एउटा मात्रै अध्यादेश जारी भएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीका अनुसार विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गरिएको हो। भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि राष्ट्रपति समक्ष सिफारिशका लागि पठाइएको थियो। यी दुई अध्यादेश भने अध्ययनकै क्रममा रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। भोटेकोशी बाढ़ीलाई मध्यनजर गर्दै विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने गरी अध्यादेश जारी गर्न लागिएको छ। हाल 12 वर्ष बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने व्यवस्था छ। यसलाई छोट्याएर विपदको सन्दर्भमा 45 दिनमै मृतक घोषणा गर्न सकिने विषय अध्यादेशमा समेटिएको छ। भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमा भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिने विषय समावेश छ। यस्तै राष्ट्रपतिले जारी गरेपछि अध्यादेशले गरेका व्यवस्थाहरू लागू हुनेछन्।
1: आज बसेको मन्त्री परिषद बैठकका चार निर्णय सार्वजनिक गरिएको छ। बैठकले विश्व बैंकसँग अर्थक्वेक क्याटस्ट्रोफी फण्ड, भूकम्प विपद व्यवस्थापन कोषमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ। त्यस्तै बिटौड़ी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूका नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन अध्यादेश 2083 स्वीकृत गर्ने पनि बैठकले निर्णय गरेको छ। यसै गरी जापानको आइची नागोयामा भएको विश्व एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको बैठकपछि सूचना तथा संचार मन्त्री विक्रम तिमरसिंहले जानकारी दिनुभएको छ।
0: नेपालमा आवास सम्बन्धी खर्च धान्न 70% नेपालीलाई कठिनाई हुने गरेको एक अध्ययनले देखाएको छ। ह्याबिटेट फर ह्युम्यानिटी इन्टरनेशनलले सार्वजनिक गरेको होम एट व्हाइट कस्ट ग्लोबल हाउजिङ रिसर्च 2026 को प्रतिवेदन अनुसार आवासको बढ़दो लागतसँगै सुरक्षित बसोबास, विपद जोखिम र आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै गएको पाइएको हो। प्रतिवेदनका अनुसार नेपालमा 70% उत्तरदाताले आफूलाई आवास सम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने गरेको बताएको उल्लेख गरिएको छ। 22 देशमा गरिएको सर्वेक्षणमा यस्तो समस्या भोग्नेको विश्वव्यापी औसत भने 34% मात्रै रहेको तथ्याङ्कले देखाएको छ। यस्तै 70% नेपालीले कुनै अप्रत्याशित समस्या आए आफू बसिरहेको आवास गुम्न सक्ने चिन्ता व्यक्त गरेको पनि अध्ययनले देखाएको छ। विश्वव्यापी रूपमा यस्तो चिन्ता व्यक्त गर्नेको अनुपात 48% रहेको अध्ययनले देखाएको छ।
1: शिक्षकलाई गाड़ी खरिदमा ब्याज सहुलियत दिने व्यवस्था सहितको शिक्षा 11 संशोधन नियमावली 2083 सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ। प्रस्तावित व्यवस्था अनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले 50 लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले 40 लाख रूपियाँसम्मको गाड़ी खरिद गर्न सक्नेछन्। यसै गरी माध्यमिक, तृतीय श्रेणी, निम्न माध्यमिक र प्राथमिक तहका सबै शिक्षकका श्रेणीका शिक्षकले 4 लाखसम्मको दुई पाङ्रे गाड़ी खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार गाड़ी खरिदका लागि बैंक मार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको 80%सम्मको किस्ताको ब्याज सरकारले सहुलियत रूपमा व्यवहार्ने व्यवस्था नियमावलीमा गरिएको छ। शिक्षकले बाँकी 20% रकम आफै व्यवस्था गरी गाड़ी खरिद गर्न सक्नेछन्।
0: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति नेतृत्व चयनका लागि मतदान जारी छ। आज बिहान 8 बजेदेखि मतदान शुरू भएको थियो। यसअघि बिहान 7 बजेदेखि मतदान शुरू गर्ने र दिउँसो 3 बजेसम्म सकिने समय तालिका निर्धारण गरिएको भए तापनि ढिलो गरी मतदान शुरू भएको र मत खसाल्न प्रतिनिधिहरूलाई समय लाग्ने भएकाले समय लम्बिएको हो। मतदानको समय बेलुका 5 बजेसम्मका लागि थप गरेकोमा नसकिएपछि फेरि बेलुका 7 बजेसम्मका लागि सारिएको निर्वाचन समितिले जनाएको छ। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टाको समय लाग्ने गरेको छ। एकजनाले 23 जनालाई मतदान गर्नुपर्ने व्यवस्था छ। 7,317 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्ने क्रम जारी छ। मतदानका लागि खुल्ला मंच, राष्ट्रिय सभागृह र प्रज्ञा भवन गरी 3 वटा केन्द्र तोकिएको छ। दिउँसोसम्म झण्डै 4,000 मत खसेको निर्वाचन समितिले जनाएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा वर्तमान सभापति गगन थापा र नेता श्यामकृष्ण खड्गे उम्मेद्वारका रूपमा हुनुहुन्छ। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जानकारी दिएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी गरिएको छ।
1: नेकपा एमालेको स्थायी कमिटी बैठक लम्बिएको छ। बिहिबार शुरू भएको बैठकमा शुक्रबार विभिन्न पार्टी कमिटी र संगठनलाई पूर्णता दिने एजेण्डामा छलफल भएको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभएको छ। उहाँका अनुसार बैठक शनिबार दिउँसो 1 बजे बस्नेछ। शुक्रबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका स्थायी कमिटी र केन्द्रीय कमिटी लगायत मनोनयन सदस्यका थप नाममा नेताहरूले असन्तुष्टि जनाएपछि पुनः छलफल गरेर निर्णयमा पुग्ने गरी बैठक स्थगित गरिएको हो। प्रस्ताव गरेका नाममा सहमति जुट्न नसकेपछि बैठक शनिबार बस्ने गरी स्थगित भएको हो।
0: यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाले आगामी पौष 11 गतेदेखि स्थानीय तहका वडा र पालिका स्तरीय अधिवेशन गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकले स्थानीय तहको अधिवेशन गर्ने निर्णय गरेको हो। पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार जिल्ला अधिवेशन, प्रदेश अधिवेशन र महाधिवेशन स्थानीय तहको निर्वाचन लगतै आयोजना गर्ने निर्णय भएको उल्लेख गरिएको छ।
1: सरकारले वर्षा, बाढ़ी तथा पहिरोबाट प्रभावित 6 जिल्लाका 20 वटा पालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ती क्षेत्रलाई 3 महिनाका लागि विपद संकटग्रस्त घोषणा गरिएको हो। नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार गोर्खा, मनाङ, म्याग्दी, बागलुङ, पर्वत र नवलपरासी, बर्दाघाट, सुस्ता, पश्चिमका विभिन्न पालिका तह तथा केही वडालाई संकटग्रस्त क्षेत्रमा समावेश गरिएको छ। गोर्खाको शहीद लखन गाउँपालिकाका वडा नम्बर 3 र 4 तथा मनाङको चामे गाउँपालिका, नासो गाउँपालिका र मनाङ इङसाङ गाउँपालिका वडा नम्बर 1 र 4 संकटग्रस्त घोषित भएका छन्। त्यस्तै म्याग्दीका अन्नपूर्ण गाउँपालिका, बेनी नगरपालिका, मंगला गाउँपालिका, धौलागिरी गाउँपालिका र मालिका गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।
0: काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका 2 माथिल्लो भंगालमा हिजो बरामद भएको झण्डै 22 किलो सुनको बजार मूल्य 54.5 करोड़ भन्दा धेरै रहेको खुलेको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघबाट परीक्षण तथा प्रमाणीकरण गरिए अनुसार सुनको मूल्य 54,60,320.04 रूपियाँ बराबरको रहेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले हिजो 21 किलो 750.68 ग्राम सुन बरामद भएको विषयमा आज पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा जानकारी गराएको हो। सुनसहित 3 जना चिनिया नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा 27 वर्षीय हान फेई, 37 वर्षीय वाङ जियान झेन र 47 वर्षीय झौ लुङ क्विन रहेका छन्। कार्यालयका अनुसार चीनको ग्वाङ झाउमा बस्ने झेन जियाले बी च्याट मार्फत नेपालमा रहेका आफ्ना समूहका चिनिया नागरिकलाई सुन प्रशोधन गर्ने, तयार पार्ने र तोकिएको ठाउँबाट पुर्याउने निर्देशन दिने गरेको अनुसन्धानबाट खुलेको परेडको भनाइ छ।
1: संक्षेप खबरमा गृह मन्त्रालयले 1 प्रमुख जिल्ला अधिकारी र 4 सहायक प्रमुख जिल्ला अधिकारी सहित 32 जना अधिकारीको सेवा तथा पद स्थापना गरेको छ।
0: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा गायक पशुपति शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ। प्रतिष्ठानको 9 राष्ट्रिय महाधिवेशन अन्तर्गत अध्यक्ष पदमा शर्माको मात्रै उम्मेद्वारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो।
1: बैंक तथा वित्तीय संस्थाले शाखा समायोजन तथा एकीकरण गर्दा कर्मचारी हटाउन नपाउने भएका छन्। राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै शाखा समायोजन गर्दा कर्मचारी कटौती गर्न नपाइने व्यवस्था गरेको हो।
0: मोरङको सुन्दर हरैचा नगरपालिका साथ मालती मार्ग स्थित एक शैक्षिक संस्था नेपाल न्यू कोभिनन्ट कलेजमा 24 जना कोरियाली नागरिक धार्मिक तालिम तथा कार्यक्रममा सहभागी भएको खुलेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ।
1: विदेश खबरमा भारतमा कक्रोच जनता पार्टी सीजेपीको आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै भोलि शनिबार हुने प्रदर्शन अघि राजधानी नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ। सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै भोलि राजधानीमा जनपरिचालन कार्यक्रम आयोजना गर्दै जन्तर मन्तरसम्म मार्च गर्ने आह्वान गरेको छ। यो समूहले यसअघि जन्तर मन्तरमा प्रदर्शनको नेतृत्व गर्दै तत्कालीन शिक्षा मन्त्रीलाई हटाउने अभियानमा सफलता पाएको थियो। विदेशकै अर्को खबरमा यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी कानूनविद नवनितम नबी पिल्लेलाई प्रदान गरिने भएको छ। शान्ति र अन्तर्राष्ट्रिय कानूनको प्रवर्धनमा पुर्याएको योगदानका लागि उहाँलाई सम्मानित गर्न लागेको नोबेल समितिले जनाएको छ।
0: र खेल खबरमा राष्ट्रिय त्योकान्दो प्रतियोगिताको 26 संस्करण विराटनगरमा हुने भएको छ। आयोजक मोरङ जिल्ला त्योकान्दो संघले 2 दिने प्रतियोगिता घटस्थापनाबाट शुरू हुने जानकारी दिएको छ। संघका मोरङ अध्यक्ष ओम कुमार श्रेष्ठका अनुसार प्रतियोगितामा 7 प्रदेश र 3 विभागीय टोलीका 177 जना खेलाड़ीले सहभागिता जनाउनेछन्। प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने कार्यक्रम तय भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ। साथै प्रतियोगितामा करिब 25 लाख रूपियाँ खर्च हुने अनुमान समेत गरिएको छ। प्रतियोगितामा पुरूषतर्फ 90 र महिलातर्फ 80 जना खेलाड़ीले प्रतिस्पर्धा गर्ने अध्यक्ष श्रेष्ठले बताउनु भएको छ। विजेता हुने खेलाड़ीले मंगिर 4 गतेदेखि 6 गतेसम्म काठमाण्डुमा हुने 8 दक्षिण एसियाली आईटीएफ त्योकान्दोमा प्रतिस्पर्धा गर्न पाउनेछन्।
1: यिनै खबरहरूसँगै हामी प्रकृति खबरको पुच्छारमा आइपुगेका छौं। विदा हुनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबरका शीर्षकहरू फेरि एकपटक।
0: दाङमा आँखा उपचारमा लापरवाही गर्नेको संख्या बढ़्दो। जिल्लामा झण्डै 12,000 बढ़ी मानिसको शल्यक्रिया गरेर दृष्टि फर्काउन सकिने अस्पतालको बनाई।
1: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवालाई थप प्रभावकारी बनाउन मन्त्रीको निर्देशन। पोखरामा स्कूल बस दुर्घटना हुँदा 5 जनाको ज्यान गयो।
0: कांग्रेसको नयाँ नेतृत्वको लागि भएको मतदानको समय बेलुका 7 बजेसम्म लम्बियो। सरकारद्वारा 6 जिल्लाका 20 पालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा।
1: र विदेश खबरमा भारतको नयाँ दिल्लीमा प्रदर्शन अघि 20,000 भन्दा धेरै प्रहरी तैनात। खेल खबरमा राष्ट्रिय टेक्वान्डो प्रतियोगिताको 26 संस्करण विराटनगरमा हुने।
0: हवस् त, बेलुकी 6 बजेको प्रकृति खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक रोमा पुन र रेडियो कपुरकोट सल्यानका प्राविधिक शिवा डाँगीलाई धन्यवाद दिँदै सहकर्मी विस्मात केसीसँगै म लक्ष्मण विश्वकर्मा पनि विदा हुन्छौं। नमस्कार।

0: तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौ।
2: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808-64-071।
3: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
3: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
2: थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9680-79-194 र 9822-81-56-76।
4: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
5: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तिला केयर हस्पिटलमा।
6: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
5: 10 बेड आईसीयू सेवा,
6: 10 बेड एनआईसीयू सेवा,
5: 10 बेड एसडीयू सेवा,
6: नर्मल डेलिभरी तथा सीएस सेवा,
5: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
6: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
5: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
7: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू:
9: दन्त परीक्षण तथा परामर्श सेवा,
8: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
8: दाँत निकाल्ने,
9: दाँत भर्ने,
8: दाँतको जरादेखि उपचार गर्ने,
9: कृत्रिम दाँत लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
9: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
8: दाँतको कस्मेटिक उपचार,
9: साथै मुखमा आउने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
2: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 9858-25-188 र 9848-40-188।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, गोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 97487060011 र 98578406601।
7: घरमा काम परेका बेला चाहिने खुकुरे, खुडा, खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा आँसी पनि भुतिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
8: टेन्सन नगरन बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, ग्रासी, चुलेसी, खुर्पा, आँसी, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र खुकुरीको डाँफ बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी, सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ।
5: कल्याणी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग, तुलसीपुर 5 सल्यान रोड दाङ, एसबीआई बैंकको एटीएम अगाडि, प्रोप्राइटर अजय दिक, मोबाइल नम्बर 98475554552।
9: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
10: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी होल्ड।
9: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
9: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478833923 र 97492065913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
11: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
12: नजिक, सबैभन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाईँ सँगसँगै

0: ஸ்ரீ
1: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासी पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
2: डाक्टर द्वारा उपचार हुने रोगहरू
1: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
2: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
3: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
4: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
5: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
4: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
4: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
5: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
4: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847644683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
6: सधैँभरि घरमै बसेर पनि हुँदैन, यहाँ केही रोजगारी पनि छैन। यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु, तर जाने गाडी, बस्ने ठाउँ केही थाहा छैन, के गर्ने होला?
3: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ? हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स, साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि। अब किन ढिला गर्ने, यात्रा तय गरौँ।
6: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टुर एन्ड ट्राभल्स प्राली, बस पार्क रोड, बाइपास नेपालगञ्ज 4 बाँकी। हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर, नासिक, मुम्बई, पुना, कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ। त्यसै गरी हरिद्वार, देहरादून, चण्डीगढ, सोलन, सिमला, डियो, कोटखाई, लेह, लद्दाख, बेंगलोर, हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरेको छ। तपाईँको यात्रा हाम्रो कर्तव्य।
3: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा, टिभी, डिलक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ।
7: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 97072279। दाङ तुलसीपुरका लागि तारा सुनार 98206640 र भारतको गोवाबाट आउन परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 7498062295 र सिर्जना परिया 96994938695। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: ओहो, ल पढ्नुहोस् त यो खबर, आज पनि रुख काटेछ होइन? यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
9: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिएन रुख नभएपछि।
8: त्यही त खै, यिनलाई चेत किन नआओला?
9: जताभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
10: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको पनि बोध गरौं।

0: দিয়ে দিয়ে বরকতি এখন তোমার মুঠোনো চাপ নিকাশ
1: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
1: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
2: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847844683 र 9847864770 सेवा गर्ने मौका दिनुहोस्
3: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
2: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ हजुर तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रिका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9435327695 र 9810126000 एकपटक सेवा गर्ने मौका दिनुहोस्
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
2: हाम्रा सेवाहरू नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
5: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
6: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ फोन नम्बर 0825206001 मोबाइल 9747807011 र 9810881380
7: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
8: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
2: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
8: हामी कहाँ उपलब्ध सेवाहरू
9: दाँत निकाल्ने
8: नयाँ दाँत राख्ने
9: झिक्न नपर्ने गरी दाँत राख्ने
8: दाँत भर्ने दाँत सफा गर्ने
9: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने
8: गिजा सुन्निने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
10: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 9856638443 र 9810857772
11: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाभ केयर हस्पिटलमा
12: स्वास्थ्यमा समस्या छ जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ
11: यदि त्यसो हो भने कुनै चिन्ता छैन ढुक्क हुनुहोस् राप्ती लाभ केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
12: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
11: 10 बेड आईसीयू सेवा
12: 10 बेड एनआईसीयू सेवा
11: 10 बेड एसडीयू सेवा
12: नर्मल डेलिभरी तथा सीएस सेवा
11: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा
12: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
11: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर सात मोतीपुर र तुलसीपुर पाँच गोलाइन्दार फोन 082-522-686 र 590-475
2: घरमा काम परेका बेला चाहिने खुकुरे खुडा खुर्पा पनि छैनन् अलिकति भएका खुर्पासी पनि भुतिएर कामै नलाग्ने भएका छन् बुढालाई भने मतलबै छैन
3: टेन्सन नगर्न बुढी सल्यानमा सातौं पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि त्यहाँ त विभिन्न डिजाइनका खुकुरी कुडा गराची चुलेसी खुर्पा आँसी जाफे माछा हात्ती गैडा कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ त्यति मात्रै कहाँ हो र खुकुरीको दाँत बनाउने कैचीमा धार लगाउने टाँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्द रहेछ
2: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर पाँच सल्यान रोड दाङ एसबीआई बैंकको एटीएम अगाडि प्रोपराइटर अजय भिक मोबाइल नम्बर 98476-55452
13: मेरी आमोइनी घट बनाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
14: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
13: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
14: यसका बाजे लाटाले ह्यान्डल बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुटुङ टुङ दगुरेर गएँ अहिले भटकट कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योगमा
15: हामी कहाँ साल सिसौ असना सालको चौक झ्याल झोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
16: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 98578-23894 98478-14894
17: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल पिर्तामोर छापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 023-535-942 023-535-942
18: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल सम्पर्क फोन नम्बर 082-521-8740
19: र 082-521-8780

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: सीआईएन को साझा खबरबाट दीपक आचार्यको नमस्कार साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ राष्ट्रपति पौडेलद्वारा एउटा मात्रै अध्यादेश जारी भितौरी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने सम्बन्धी अध्यादेश मन्त्री परिषदबाट स्वीकृत चाडपर्वको समयमा अत्यावश्यक सेवाहरू सुचारू गर्न निर्देशन
2: तथा सार्वजनिक विधाका बेलामा पनि निरन्तर रूपमा सेवा सञ्चालन गर्नको लागि आवश्यक पनि जनशक्ति औषधि उपकरण तथा आकस्मिक सेवा तयारी अवस्थामा राख्ने र नागरिकले अत्यावश्यक सेवाका लागि अनावश्यक शक्ति बिहोर्नु पर्ने अवस्था चाहिँ सिर्जना नगर्ने भनेर यो पनि निर्णय भएको छ
1: कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान जारी आजैबाट मतगणना शुरू हुने एमाले स्थायी कमिटी बैठकमा चार एजेण्डामाथि छलफल नेकपाले कार्तिक सातमा दुई दिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
3: दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ यो राष्ट्रिय जागरण अभियान भनेको चाहिँ कार्तिक सात गते एउटा वृहत पत्रकार सम्मेलन गरेर हामीले यो अभियानको उद्घाटन गर्नेछौं
1: असोजको पहिलो साता परेको पानीबाट भएको क्षतिमा छ जिल्लामा विपद संकटग्रस्त क्षेत्र घोषणा आज राति पनि अधिकांश क्षेत्रमा पानी पर्ने धादिङमा सड़क भाँसिँदा सवारी आउजाउमा प्रभाव
4: यो पेसी राजमार्गको गनौटी भन्ने ठाउँमा नदीले कटान गर्दै जाँदाखेरि चाहिँ बाटो भाँसिएको अवस्था छ र गाडीहरू चाहिँ पूर्ण रूपमा बन्द भएको अवस्था छ
1: र जापानमा सम्पन्न 20 औं एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाड़ीलाई सरकारले सम्मान गर्ने महिला कबड्डी र कराँतेका खेलाड़ी र व्यवस्थापकले नगद पाउने
5: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: सरकारले गर्नुपर्ने स्थानीय निर्वाचनको समय नजिकिन थालेको छ वर्तमान जनप्रतिनिधिले आफूलाई सच्याउन आवश्यक छ अनियमितता जनप्रतिनिधिको दम्भ र स्वार्थपूर्ण व्यवहारले धेरै ठाउँमा स्थानीय तहप्रति नागरिकको असन्तुष्टि छ अबको चुनावमा स्थानीय सरकारको कार्यशैली परिवर्तन हुने आधार देखिएन भने निर्वाचनमा जनसहभागिता कम हुन सक्छ अब खबर सन्तोषी रावलबाट
6: राष्ट्रपति रामचन्द्र पौडेलले विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको छ सरकारले राष्ट्रपति समक्ष तीनवटा अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको थियो तर राष्ट्रपति कार्यालयबाट भने एउटा मात्रै अध्यादेश जारी गरेको हो हाल 12 वर्ष बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था थियो अब छुट्याएर विपदको सम्बन्धमा 45 दिनमै मृत घोषणा गर्न सकिने विषय अध्यादेशमा उल्लेख गरिएको छ सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि राष्ट्रपति समक्ष सिफारिशका लागि पठाएको थियो दुई अध्यादेश भने अध्ययनकै क्रममा रहेको राष्ट्रपति कार्यालयले जनाएको छ भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमा भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिने विषय समावेश गरिएको छ राष्ट्रपतिले जारी गरेसँगै अध्यादेशले गरेका व्यवस्था लागू गरिएको छ सरकारले चाडपर्वका समयमा अत्यावश्यक सेवाहरू सुचारू गर्न निर्देशन दिएको छ स्वास्थ्य खानेपानी विद्युत दूरसंचार विमानस्थल यातायात र अस्पताल लगायतका अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पत्रकार सम्मेलनमा सरकारले अत्यावश्यक सेवाहरू अनिवार्य दिन निर्देशन दिएको बताएको हो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले चाडपर्वका बेला अत्यावश्यक सेवामा कुनै अवरोध हुन नदिन आवश्यक जनशक्ति औषधि र उपकरण तयारी अवस्थामा राख्न पत्राचार गरिसकिएको जानकारी दिनुभयो
2: स्वास्थ्य खानेपानी विद्युत दूरसंचार सरसफाई विमानस्थल यातायात सरकारी अस्पताल र अन्य अत्यावश्यक सेवाहरूमा चाडपर्वको बेला पनि तथा सार्वजनिक विधाका बेलामा पनि निरन्तर रूपमा सेवा सञ्चालन गर्नको लागि आवश्यक पनि जनशक्ति औषधि उपकरण तथा आकस्मिक सेवा तयारी अवस्थामा राख्ने र नागरिकले अत्यावश्यक सेवाका लागि अनावश्यक शक्ति बिहोर्नु पर्ने अवस्था चाहिँ सिर्जना नगर्ने भनेर यो पनि निर्णय भएको छ। यो चाहिँ सबै निकायले हामीले त्यही अनुसार चाहिँ पत्राचार गरेर सम्बन्धित निकायलाई पठाएको छौँ।
6: त्यसै गरी सरकारले स्वदेशी तथा विदेशी लगानी प्रवर्धन गर्न लगानी सम्बन्धी सेवालाई सरल, पारदर्शी, स्वयंबद्ध र पूर्वानुमान योग्य बनाउने तयारी गरिएको छ। सरकारले विरौटी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूका नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन अध्यादेश 2083 स्वीकृति गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले यस्ता जग्गामा बसोबास गर्ने गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने कानूनी बाटो खुल्नेछ। बैठकले विश्व बैंकसँग अर्थ क्विक क्वाटा स्ट्रेफी फण्ड भूकम्प विपद व्यवस्थापन कोषमा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको छ। बैठकका निर्णय सुनाउँदै सूचना तथा संचार मन्त्री विक्रम तिमिल्सना,
7: विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ फण्ड सम्बन्धी म्यान्डेट एग्रीमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने, बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश 2083 स्वीकृत गर्ने, विश्व एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने र नेपाल न्याय सेवा सरकारी उकिल समूहका सह न्यायाधिवक्ता श्री अच्युत मणि नेउपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढ़ुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने।
6: त्यस्तै नेपाल न्याय सेवा सरकारी वकिल समूहका सह न्यायाधिवक्ता अच्युत मणि नेउपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढ़ुवा गर्ने निर्णय सरकारले गरेको छ। नेउपानेलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा व्यवस्थापन गरेको छ। हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भुटेकोशी त्रिशुली विपद अध्ययनका लागि गठित संसदीय विशेष समितिले विपद प्रभावितहरूको उद्धार, राहत र पुनस्थापनाका लागि अल्पकालीन कार्ययोजना सार्वजनिक गरेको छ। समितिका सचिव डाक्टर रोजनाथ पाण्डेले राहत वितरणमा एकद्वार प्रणाली पीड़ितहरूको बैंक खातामा प्रत्यक्ष भुक्तानी र बेपत्ता परिवारका लागि कानूनी जटिलता फुकाउन अध्यादेश जारी गर्नुपर्ने लगायतका सुझावहरू सरकार समक्ष पेश गर्नुपर्ने बताउनु भएको हो। आज सिंहदरबारमा बसेको संसदीय विशेष समितिले विपद व्यवस्थापनलाई थप व्यवस्थित बनाउन चारवटा मुख्य स्तम्भहरूमा आधारित सुझावहरू तयार पारेको पाण्डेले बताउनुभयो।
8: तहगत समन्वय र एकीकृत राहत वितरण प्रणालीलाई थप व्यवस्थित बनाउनु पर्ने, अहिले भइरहेकोमा थप सुधार गर्दाखेरि त्यसले सम्बोधन गर्छ भन्ने हिसाबले राखिएको छ। जसमा तहगत सहकारी र समन्वय अधिकारीको व्यवस्था, अब हामीले यहाँनिर चाहिँ सम्बन्धित व्यक्तिहरू जो सम्पर्क सूत्र हुन्छन् उहाँहरूबाट समन्वय होस्, जस्तो त्यहाँ हामीले हेर्दाखेरि जिल्ला प्रशासन कार्यालयले पालिका प्रमुखजीहरूले पनि त्यहाँ समन्वय गरेर काम गरेर देखिया छ, अरू निकायहरूसँग पनि समन्वय भएको र कसले के रोल खेल्ने भन्ने कुरा छ, विभिन्न सयौं संस्थाहरू त्यहाँ आइराख्दा पनि उहाँहरूको पनि समन्वय गरेको देखियो।
6: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि मतदान जारी छ। नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी 7255 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन्। अपरान्ह 5:30 बजेसम्म कुल 5363 मत खसेको थियो। प्रदेशगत विवरण अनुसार कोशी प्रदेशमा 943, सुदूरपश्चिम र कर्णाली प्रदेशमा करी 982, लुम्बिनी प्रदेशमा 860, गण्डकी प्रदेश प्रदेशमा 723, बागमती प्रदेशमा 1225 र मध्य प्रदेशमा 900 मत खसेको छ। कांग्रेसको नयाँ सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्के बीच प्रतिस्पर्धा भइरहेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन निर्वाचन समिति अनुसार मतदान सम्पन्न भएसँगै आजै मतगणना शुरू हुनेछ। नेकपा एमाले स्थायी कमिटि बैठकमा चारवटा एजेण्डामाथि छलफल भएको छ। दुई दिन बसेको बैठकमा मंगसिर पहिलो साता राष्ट्रिय भेला गर्ने, मंगसिर 26 गते उडा र पुष 4 गते पालिका अधिवेशन गर्ने, नगर र उडा अधिवेशनपछि प्रदेश स्तरीय भेला गर्ने लगायतका विषयमा छलफल भएको हो। आजको बैठकमा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले आफ्नो धारणा राख्नु भएको थियो। उहाँले लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ आफू पुनः राजनीतिमा आएको बताउनु भएको थियो। एमाले सचिव पद्म आर्यले भन्नुभयो,
9: वरिष्ठ नेता कमल विद्यादेवी भण्डारीले अब 11 वर्ष पछि आफ्नो पार्टी जीवनमा फर्किएको र आजको यो जुन मुलुकमा लोकतन्त्र संविधान प्रति एउटा जुन खालको खतरा देखिरहेको छ अब यसको रक्षा गर्ने भनेको राजनीतिक दलले नै हो जसले लोकतन्त्र स्थापना गरे तिनै दलहरूले नै यसको रक्षा गर्ने हो म पनि हिजो आन्दोलनमा सरिक भए त्यस्तो प्रतिको आघात माया विश्वास छ पार्टीमा आबद्ध भएर लोकतन्त्रलाई गणतन्त्रलाई अझै सुदृढ बनाउनको निम्ति मद्दत पुर्याउन सक्छु
6: नेपाली कम्युनिष्ट पार्टी नेकपाले कार्तिक 7 गतेदेखि 2 महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ पार्टी कार्यालय प्रेस डाँडामा आज बसेको नेकपा केन्द्रीय संयोजक समितिको बैठकले कार्तिक 7 गतेदेखि मंगिर 25 गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो महाधिवेशनको तयारी स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र सरकारका जनविरोधी तथा अराजक क्रियाकलाप विरूद्ध आन्दोलनको तयारी गर्नका लागि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने कार्यविधि पारित गरिएको नेकपा प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो
3: 2 महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ यो अभियानको नाम चाहिँ हामीले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्नेछौँ यो राष्ट्रिय जागरण अभियान भनेको चाहिँ कार्तिक 7 गते एउटा वृहत पत्रकार सम्मेलन गरेर हामीले यो अभियानको उद्घाटन गर्नेछौँ र मंगिर 25 गतेसम्म यो अभियान सञ्चालन हुने यसरी यो चाहिँ राष्ट्रिय जागरण अभियान को चाहिँ कार्यविधि आजको बैठकले पारित गरेको छ
6: सरकारले अन्तर प्रदेश छोटो माध्यम र लामो दूरीमा विद्युतीय सार्वजनिक सवारीको भाडा दर समायोजन गरेको छ यातायात व्यवस्था विभागले भाडा दर सार्वजनिक गर्दै तराई र पहाड़ी बाटोमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारीको प्रति किलोमिटर भाडा दरमा परिमार्जन गरिएको हो सरकारले गत असोज 8 गतेदेखि 11 गतेसम्म विभिन्न जिल्लामा आएको बाढ़ी पहिरोबाट प्रभावित 6 जिल्लाका विभिन्न स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ यसअघि सरकारले भदौ 10 बाढ़ीबाट प्रभावित जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै गोर्खा मनाङ माग्दी बागलुङ पर्वत र नवलपरासी बर्दघाट सुस्ता पश्चिमका विभिन्न गाउँपालिकालाई विपद संकटग्रस्त घोषणा गर्ने घोषणा गरेको हो काठमाडौँ जिल्ला अदालत दशैं बिदाको अवधिमा पनि खुल्ला रहने भएको छ अदालतले आज सूचना जारी गर्दै असोज 25 गते कार्तिक 8 गतेसम्म अदालत बन्द रहने भए पनि केही दिन बाहेक अन्य दिन सेवा प्रवाह गर्ने जनाएको छ अदालतका अनुसार घटना घटस्थापना शनिबार फूलपाती र विजयादशमीको टीकाको दिन बाहेक अन्य दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म अदालत खुल्ला रहने सूचना अधिकारी शिव खतिवडाले सीआईएनलाई जानकारी दिनुभयो पृथ्वी राजमार्गको धादिङस्थित गलौदीमा सड़क भाँसिँदा सवारी आवाजात प्रभावित भएको छ जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सड़क भाँसिँदा दुईतर्फी नै सड़क अवरूद्ध भएको हो सड़कको बीच भागमा चिरा परेर भाँसिएपछि सवारी साधन रोकिएको छ प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनले बताउनुभयो साझा खबरमा अब खेल खबर सरकारले जापानको आइची नागोयामा भएको विश्व एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाड़ीलाई नगद सम्मान गर्ने भएको छ खेलकुदमा महिला कबड्डी र कराते खेलका खेलाड़ीले कास्य जितेका थिए त्यस्तै प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने सरकारले निर्णय गरेको हो एक कार्यक्रम बीच खेलाड़ी र व्यवस्थापनलाई सम्मान गर्ने तयारी सरकारको रहेको छ
1: सन्तोषी रावल रसुवा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका स्थानीय विस्तारै व्यापार व्यवसायमा फर्कदै
10: 50,000 भाँडाकुँडा ल्याएर सामान तयारी गरेर घरलाई आशीर्वाद गरेका छु गर्दै जान्छु किन्दै जान्छु गर्दै जान्छु किन्दै जान्छु चल्छ विपदमा परे म अब गरी खान सक्छु
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली यो सिजनको रुगाखोकीलाई सामान्य रुगाखोकीको रूपमा लिन नहुने चिकित्सकको सुझाव लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: खुशीको खबर तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन डाङ फोन नम्बर 082-5230 र मोबाइल नम्बर 9812-91-918।
11: किसानहरूका लागि खुशीको खबर
6: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको

0: हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट।
2: देवीघाटकी रामप्यारी भण्डारीले पुरानै घरमा चिया पसल फेरि शुरू गर्नुभएको छ। बिहान पसल खोल्ने र बेलुका बास बस्न चाहिँ अन्तै जाने गरेको उहाँको भनाइ छ।
3: 50,000 भाँडाकुँडा ल्याएर सामान तयारी गरेर घरलाई आशीर्वाद गरेका छु, गर्दै जान्छु, किन्दै जान्छु, गर्दै जान्छु, किन्दै जान्छु, चल्छ। विपदमा परे म अब गरिहाल्न सक्छु, छ्यामा त निकालेर गरिहाल्न सक्छु भनेर मैले त त्यही आँटे। अर्काको आशमा नपरि क्या, सरकारले देला अर्का सहयोग आउला, अर्काको त्यत्तिकै मिहिनेत परिहाल्यो होइन र पैसा कमाउन धेरै मिहिनेत छ नि त। चिया मात्रै बेसी पनि निर्वाह जति भने पनि चल्छ भनेर कोठामा बस्दा त दिनै नजाने, यहाँ भयो उसित बोल्यो, उसित बोल्यो, मलाई त बोलिरहनु पर्ने धेरै। गएको मान्छेलाई नसम्झिकन बस्ने, गर्ने खाने जिन्दगी यस्तै रहेछ भनेर शक्ति निकालेर पावर निकालेर गर्न ला। म त
2: बारीले बगेको पसल फेरि थाल्दाको अनुभव सुनाउँदै हुनुहुन्थ्यो नुवाकोट देवीघाटकी रामप्यारी भण्डारी। तपाई उत्तर गया गाउँपालिका रसुवाको हुनुहुन्छ अनि तपाईले लाभग्राहीका लागि फारम त भरिसक्नुभयो होला, तर एउटा महत्वपूर्ण फारम चाहिँ भर्नुभयो कि छैन?
4: गाउँपालिकाले लिएको तथ्याङ्क भनेको चाहिँ यो प्रारम्भिक तथ्याङ्क मात्रै हो। यसले चाहिँ लाभग्राही हामीले कतिजना लाभग्राहीहरू हुनुहुन्छ भनेर हामी टुङ्ग्याउँछौँ, को चाहिँ घर भाडा बस्न चाहनुहुन्छ र को चाहिँ अस्थायी आवासमा बस्न चाहनुहुन्छ भन्ने कुरा मात्रै हो हामीले लिन खोजेको, र मोटामोटी चाहिँ कति परिवार संख्याहरूलाई प्रभावित गरेका छ भन्ने र मोटामोटी घर जग्गाको क्षति कति भएको छ भनेर मोटामोटी मात्रै छ हामीले डाटा लिने यसबाट। तर डिटेल डाटा चाहिँ राष्ट्रिय योजना आयोगले लिएको तथ्याङ्कमा छ त्यो, त्यसले गर्दाखेरि राष्ट्रिय योजना आयोगको तथ्याङ्क चाहिँ कसैले भर्न छुटाउनु भएको छ भने त्यो सम्पर्क हामीलाई पनि गर्न सक्नुहुन्छ, वडामा सम्पर्क गर्नुहोस्। उहाँहरू अहिले डाटा लिएर फर्केर गइसक्नु भएको छ र उहाँहरूको सम्पर्क नम्बर हामीहरूसित छ, र त्यो डाटाबाट हामी छुट्यौँ भने चाहिँ हामीले यो विपद पछाडि गर्नुपर्ने व्यवस्थापनका महत्वपूर्ण कामहरू छन्, ती चाहिँ मानव जीवनमा पारेका बहुपक्षहरू छन्, ती बहुपक्षलाई समेटेर गर्नुपर्ने कामहरूमा पोस्ट डिजास्टर निड एसेसमेन्ट गर्ने जुन चिज छ त्यो चिजमा छुट्यौं भनेदेखि हामी चाहिँ छुट्छौं त्यसमा, त्यो चाहिँ नछुट्ने गरी तपाईँहरू जोडिनु हुन म अनुरोध गर्न चाहन्छु।
2: राष्ट्रिय योजना आयोगको फारम भर्न छुटाउनु भएको भए जतिसक्दो छिटो वडा र पालिकाका जनप्रतिनिधिलाई जानकारी गराउनुहोस् है। रसुवा उत्तर गया गाउँपालिकाका अध्यक्ष रामप्रसाद अर्याल। पृथ्वी राजमार्गको धादिङ स्थित गलौदीमा सड़क भाँसिएर सवारी आउजाउ बन्द भएको छ। यात्रा गर्दा नेपाल प्रहरीको 100 र ट्राफिक प्रहरीको 103 फोन गरेर मात्रै यात्रा गर्नुहोला, यस नम्बरमा फोन गर्दा पैसा लाग्दैन। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यो सिजनको रुगाखोकीलाई सामान्य रुगाखोकी भन्दै घरमा नबस्न चिकित्सकको सुझाव,
5: हामीले सिधै इमर्जेन्सीबाट आइसीयूमा लानुपर्ने हुन्छ, किन उहाँले चाहिँ आफू असहज महसुस गर्दा गर्दै पनि घरमा बस्दिनुभयो धेरै दिन, त्यसले गर्दाखेरि निमोनिया फैलियो, निमोनिया फोक्सोमा फैलिसकेपछि उहाँको अक्सिजन लेभल मेन्टेन हुँदैन।
0: डाक्टरको सुझाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ। शिक्षित

0: सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यो सिजनको रुगाखोकीलाई सामान्य रुगाखोकी भन्दै घरमा बस्ने, अस्पताल नजाने धेरै हुन्छन्। तर सामान्य रुगाखोकी भनेर बस्दा जटिल स्वास्थ्य समस्या हुन सक्ने चिकित्सकहरू बताउँछन्। संक्रामक रोग विशेषज्ञ डाक्टर रोशन कुमार झासँग हामीले रुगाखोकीमा कस्तो अवस्थामा चिकित्सकसँग जचाउनु पर्दछ भनेर कुराकानी गरेका छौं।
5: हामीले सिधै इमर्जेन्सीबाट आइसीयूमा लानुपर्ने हुन्छ, किन उहाँले चाहिँ आफू असहज महसुस गर्दा गर्दै पनि घरमा बस्दिनुभयो धेरै दिन, त्यसले गर्दाखेरि निमोनिया फैलियो। निमोनिया फोक्सोमा फैलिसकेपछि उहाँको अक्सिजन लेभल मेन्टेन हुँदैन। यसमा हामीले के बुझ्नुपर्छ भने मौसम परिवर्तन हुँदाखेरि हाम्रो शरीरको इम्युन सिस्टम, अब यो इम्युन सिस्टम भनेको आफैमा एउटा चाहिँ एकदम कम्प्लिकेटेड चिज हो, र हामीले के देखेका छौ कि शरीरको इम्युन सिस्टम मौसम परिवर्तन हुँदाखेरि अलिक कमजोर हुने रहेछ, त्यही भएर भाइरस ब्याक्टेरियाहरू अलिक चाँडै संक्रमण गर्ने र संक्रमण भयो भने पनि त्यसको चाहिँ सिभियर फर्म भइदिने, अघि पछि अलिक कम भएको चिजहरू त्यो बेला चाहिँ अलिक बढी हुने। सो तपाईँले भने जस्तै त्यो बेलामा चाहिँ हामीले चिकित्सकको सल्लाहमा बस्नुपर्छ। तर यो कुरा भन्दै गर्दाखेरि हामी चाहिँ आत्तिनु हुँदैन। एउटा माइन्ड सेट के गर्नुपर्छ भने यो सबै सब्जेक्टिभ फिलिङ हो कि त्यो व्यक्तिलाई कस्तो भइरहेछ। हामीले देखेका छौँ कतिपय व्यक्तिलाई अक्सिजन लेभल कम भइसकेको हुन्छ, तर उहाँ के भन्छ, म ठिक छु डक्टर, मलाई अहिले गाह्रो छैन, मलाई दुईटा अस्ति दिनुहोस्, म घर जान्छु भन्छ। किनभने उहाँसँग आर्थिक अवस्था कमजोर भएर होला या घर परिवारमा कोही कुर्दिने मान्छे नहोला भनेर त्यस्तो भन्छन्। र त्यस्तो बेलामा हामीले उहाँलाई चाहिँ विभिन्न वेबाट काउन्सिलिङ गरेर भर्ना गरेका हुन्छ। कतिपय व्यक्तिहरू के हुन्छ भने खासै साधारण रुगाखोकी हुन्छ, भर्ना गर्नुपर्ने केही आवश्यकता हुँदैन, तर पेनिक भइसकेको हुन्छ। उसले घर परिवार या कतै बाहिर कसैले तर्साइदिए हुन्छ, ए तिमीलाई निमोनिया भयो, अब बाँच्दैन, निमोनिया भएपछि ऊ पेनिक भएर आउँछ। हामीले होइन हजुर यो अस्ति खानुहोस् ठिक हुन्छ भने, नै डक्टर मलाई त एकदमै गाह्रो भयो, मलाई त भर्ना गरिदिनुहोस्। सो हामीले दुइटै पाटोलाई हेर्नुपर्छ, जुन बिरामी हुन्छन् उसलाई हामीले पेनिक पनि बनाउनु हुँदैन, अर्को जुन वास्तविकमा जसलाई चाहिँ अस्पतालमा भर्ना गरेर सेवा दिनुपर्ने हुन्छ त्यस्ता बिरामीलाई घरमा पनि राख्नु हुँदैन। यसलाई चाहिँ हामी चिकित्सकले यसैलाई भन्छौँ कि इभ्यालुएसन गर्ने, हामी चाहिँ केही रगतका परीक्षण गर्छौँ, एक्सरे गरेर हेर्छौँ, हामी हाम्रो आफ्नो स्किलले चाहिँ छाती सुन्छौँ, उहाँको अवस्थाहरू हेर्छौँ, प्रेसर, सुगर, टेम्परेचर यिनीहरू हेर्छौँ, उहाँलाई कुनै दीर्घ रोगहरू छ कि छैन पहिला ती अवस्थाको बारेमा जानकारी लिन्छौँ, उहाँले खाइरहेको अस्थिहरू के छ त त्यसको बारेमा जानकारी लिन्छौँ, अनि त्यो अनुसार बल्ल हामीले एउटा चाहिँ निचोडमा पुग्छौँ, ओके उहाँलाई अब सम्भावित खतराहरू के हुन सक्छ त, कि हामीले औषधि दिएर घरमा पठाउन मिल्छ या हामीले भर्ना गर्ने रहे। सो यो चाहिँ केही रगत परीक्षण, छातीको एक्सरे र हामी चाहिँ फिजिकली उहाँलाई इभ्यालुएट गरेर मात्रै हामीले भन्न सक्छौँ। अब यसमा हामीले के बुझ्नु पर्छ भने बाल बालिकाको क्लिनिकल एक्सपोजर रोगसँग कम भएको हुन्छ, ब्याक्टेरिया भाइरससँग. सो बच्चाहरूको इम्युन सिस्टम त्यति चाहिँ बनिसक्या हुँदैन, त्यसले गर्दाखेरि बच्चाहरूलाई चाँडै रुघाखोकी लागेर हुन्छ, पखाला लागेर हुन्छ. सो हामीले जहिले पनि प्यारेन्ट्सलाई काउन्सिलिङ गर्छ, ए नानी बाबुलाई एकछिन रुघाखोकी लाग्दैमा नआत्तिनुहोस् है, पखाला लाग्दैमा नआत्तिनुहोस्. किन? किनभने बाबुको इम्युन सिस्टम एक्टिभेट भइरहेछ. उसलाई जति बढी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाइरहेछ, त्यही भएर यसमा आत्तिनु हुँदैन. तर यो कुरा मैले भन्दै गर्दाखेरि फेरि चाहिँ अब रुघाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन. सो यसलाई पनि हामीले दुईटा पाटोबाट हेर्नुपर्छ कि बच्चाहरूमा रोगहरू लाग्ने सम्भावना किन बढी हुन्छ भने बच्चाहरूको इम्युन सिस्टम एक्टिभ नभएको हुनाले, र त्यो एउटा चाहिँ एक्टिभ हुने जुन फेज हुन्छ त्यसमा हुन्छ, त्यसले गर्दा बच्चाहरूमा अलिक बढी रुघाखोकी लाग्छ. तर वृद्ध वृद्धा भन्दा अलिकति जोखिम कम हुने रहेछ. बच्चाहरूले धेरै जसो रुघाखोकी पखाला ज्वरो यिनीहरूलाई आफैले जित्दो रहेछ, तर समय लाग्छ. त्यो समयमा पेनिक हुनु भएन. हामी डाक्टरहरूले पनि पेनिक भएर कहिले काहीँ के गरिदिन्छ भने साधारण रुघाखोकी पखालालाई पनि एन्टिबायोटिक दिएर पठाइदिन्छ, जुन एन्टिबायोटिकको त्यहाँ कुनै रोल छैन, बरु त्यो एन्टिबायोटिकले त्यो बच्चाले हार्म गर्छ. सो त्यहाँ चाहिँ एकदमै बुद्धि पुर्याएर हामीले उपचार प्रक्रिया अगाडि बढाउँछौँ. आफ्नै बच्चा पनि बिरामी हुँदाखेरि हामी पेनिक हुन्छौँ, डाक्टर भए तापनि, ओहो यसलाई ज्वरो आयो धेरै आयो, अहिले तुरन्त हामीले सिटामोल दिइहालौँ, एक दिन भएको छैन ज्वरो घटेन भने ओहो अब त एन्टिबायोटिक सुरु गर्नुपर्छ क्या. हेर्नु सोच त्यहाँ जान्छ, किनभने हामीलाई के लाग्छ हाम्रो बच्चा जति सक्दो चाँडो चाहिँ रिकभर हुनु पर्यो. जबकि भाइरस ब्याक्टेरियाहरूको के छ भने एउटा फेज हुन्छ, ऊ तीन दिनदेखि पाँच दिनसम्म त ज्वरो रहन सक्छ.
4: राष्ट्रपति रामचन्द्र पौडेलले विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको छ. सरकारले चाडपर्वको समयमा अत्यावश्यक सेवा सुचारू गर्न निर्देशन दिएको छ. हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटिकोशी त्रिशुली विपद अध्ययनका लागि गठित संसदीय विशेष समितिले विपद प्रभावितको उद्धार, राहत र पुनस्थापनाका लागि अल्पकालीन कार्ययोजना सार्वजनिक गरेको छ. नेकपा एमाले स्थायी कमिटी बैठकमा चारवटा एजेण्डामा छलफल भएको छ. नेकपाले कार्तिकको 7 गतेदेखि 2 महिने राष्ट्रिय जागरण अभियान गर्ने भएको छ. सरकारले गत असोज 8 देखि 11 गतेसम्म विभिन्न जिल्लामा आएको बाढ़ी पहिरोबाट प्रभावित 6 जिल्लाका विभिन्न स्थानीय तहलाई विपद संकट क्षेत्र घोषणा गरेको छ. काठमाडौँ जिल्ला अदालत दशैं विधामा पनि सञ्चालन हुने भएको छ. पृथ्वी राजमार्गको धादिङ स्थित गलौदीमा सड़क भाँसिँदा सवारी आउजाउ प्रभावित भएको छ.

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: राति 8 बजेको प्रकृति समय सन्देश खाली ठाउँमा वृक्षारोपण गरौं
2: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
3: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
2: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
4: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847833923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
4: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
2: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थायराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918
5: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
2: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
5: हामी कहाँ उपलब्ध सेवाहरू
6: दाँत निकाल्ने
5: नयाँ दाँत राख्ने
6: झिक्न नपर्ने गरी दाँत राख्ने
5: दाँत भर्ने दाँत सफा गर्ने
6: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने
5: गिजा सुनिने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
7: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 9856038443 र 9810857772
8: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दीता घटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
9: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
10: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
9: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
10: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
9: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
10: प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9848744683 र 9848764770 सेवा गर्ने मौका दिनुहोस्
11: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
2: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
11: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 98578207756।
12: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
13: के भो बोला दाई के गुनगुनाइरहेको?
12: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
13: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
12: यति सजिलै?
13: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
14: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
15: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
16: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
17: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
16: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै चर्चाको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720300।
17: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
18: मेरी आमोइनी घर त बनाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
19: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
18: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
19: यसका बाजे लाटाले हान्डल बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योगमा।
17: हामी कहाँ साल सिचौ असरा सालको चौका झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
20: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 98578423894 98478423894।
21: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
22: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
23: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
21: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहारी गलाइन तुलसीपुर दाङ फोन नम्बर 082520601 मोबाइल 97487071 र 98107381380।
24: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
2: घरमा काम परेका बेला चाहिने खुकुरी खुडा खुर्पा पनि छैनन्, अलिकति भएका खुर्पा आँसी पनि भुत्तिएर कामै नलाग्ने भएका छन्, बुढालाई भने मतलबै छैन।
25: टेन्सन नगरन बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी कुडा गराची चुलेसी खुर्पा आँसी डाँफे माछा हात्ती गैडा कतार पाइनुका साथै पुराना औजारहरू मर्मत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र खुकुरीको डाप बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ।
2: नारायण कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर पाँच सल्यान रोड दाङ एसबीआई बैंकको एटीएम अगाडि प्रोपराइटर अजय भिक मोबाइल नम्बर 9846655452
24: खुशीको खबर
0: तपाई हाम्रो शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक, आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9680719194 र 9822186576।
1: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
25: किसानहरूका लागि खुशीको खबर,
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
25: नन्दन फिट प्राली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971।
3: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
4: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
5: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435-27695 र 9910-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
6: नजिक, सबैभन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाईँ सँगसँगै

0: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं।
1: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808 64 0 71।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
4: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल, त्रोसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
5: सधैँभरि गर्मी बसेर पनि हुँदैन, यहाँ केही रोजगारी पनि छैन। यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु, तर जाने गाडी बस्ने ठाउँ केही थाहा छैन, के गर्ने होला?
6: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ? हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स, साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि। अब किन ढिला गर्ने, यात्रा तय गरौ।
5: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टुर एन्ड ट्राभल्स प्राली, बस पार्क रोड बाइपास नेपालगञ्ज 4 बाँकी। हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर, नासिक, मुम्बई, पुना, कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ। त्यसै गरी हरिद्वार, देहरादून, चण्डीगढ, सोलन, सिमला, डियो, कोटखाई, लेह, लद्दाख, बेंगलोर, हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरेको छ। तपाईँको यात्रा हाम्रो कर्तव्य।
6: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा, टीभी, रिल्याक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ।
7: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 97072279। दाङ तुलसीपुरका लागि तारा सुनार 98206694। र भारतको गोवाबाट आउनु परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 7498065295 र सिर्जना परिया 96994938695। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको, घरको काम पनि कहिल्यै नसकिने भयो।
5: होइन बुढी, किन एक्लै गनगन गर्दैछौ? तिमीलाई के भयो र?
8: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो। घरको काम कहिल्यै सकिएला र साडी किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडी किन्ने भनेको तपाईँलाई केही मतलबै छैन?
5: त्यसको लागि किन चिन्ता गर्छौ? हाम्रै तुलसीपुरमा छँदैछ नि पर्सुन ट्रेडर्स।
9: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दाङ, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 0825209947। सेवा गर्ने मौका दिनुहोला।
10: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
11: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
12: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
11: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
11: 10 बेड आईसीयू सेवा,
12: 10 बेड एनआईसीयू सेवा,
11: 10 बेड एसडीयू सेवा,
12: नर्मल डेलिभरी तथा सीएस सेवा,
11: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
12: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
11: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
13: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू:
15: दन्त परीक्षण तथा परामर्श सेवा,
14: दाँतको एक्सरे,
15: दाँत सफा गर्ने,
14: दाँत निकाल्ने,
15: दाँत भर्ने,
14: दाँतको जरादेखि उपचार गर्ने,
15: कृत्रिम दाँत लगाउने,
14: बच्चाहरूको दाँतको विशेष उपचार,
15: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
14: दाँतको कस्मेटिक उपचार,
15: साथै मुखमा आउने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
16: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98578-25188 र 98478-40188।
17: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
18: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
19: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
13: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
19: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98578-40-601।
20: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
21: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्न भने
20: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
18: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
22: हामी कहाँ उपलब्ध सेवाहरू:
23: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
18: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
22: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631-17600 र 98578-35952।
24: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
0: सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
1: बचत गर्न सिकौ साथी, हजुर खर्च रोकौ।
2: यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
0: मिति 2083 असोज 24 गते।
2: समय बिहान 11 बजे।
0: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर 5 दान।
2: नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेष सदस्य ज्यूहरूलाई गोला पर्खाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ।
1: जम्मा गरे पाउँछ ब्याज, बचत बढ्दै जान्छ, उद्यम गर्न चाहिँ मात्र तुरुन्तै।
2: अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
0: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर 5 दान।
4: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
24: डाक्टरद्वारा उपचार हुने रोगहरू
4: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, छस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
24: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
0: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
25: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।

0: बीबीसी नेपाली सेवाको साझा पक्कबाट शरद घिसीको नमस्कार। आज कार्यक्रममा प्रमुख चाडपर्वको मुखैमा काठमाडौँ प्रवेश गर्ने मुख्य राजमार्ग नै अवरुद्ध।
1: दार्जिलिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेसँग कुरा गरेको थिए, दुईतर्फ नै सवारी साधनहरू अवरुद्ध छ, भोलि पनि दिनभरि लाग्न सक्ने जानकारी दिनुभएको छ।
0: काठमाडौँ महाधिवेशनमा मतदान, आज सभापतिको मात्र मतगणना हुने।
2: निर्विचार 11 बजे

0: जसले इजरायलमाथि गाजामा नरसंहार गरेको आरोप लगाएको थियो। यद्यपि इजरायलले सधैँ यस आरोपलाई अस्वीकार गर्दै आएको छ। आफूलाई यस जानकारी दिइँदाको छड कैद गरिएको भिडियोमा पिल्लेले शुरूमा यसलाई ठट्टा खानेको बताएको सुनिन्छ। यदि तपाईँले अलिकति पनि बढ़ी ताली बजाउनु भयो भने म यस पुरस्कार ट्रम्पसँग बाँड्न सक्छु। नवनितम नाभि पिल्ले गत वर्षकी विजेता भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोले आफ्नो पदक अमेरिकी राष्ट्रपतिलाई उपहार स्वरूप प्रदान गरेकी थिइन्। नोबेल शान्ति पुरस्कारको घोषणाप्रति इजरायलले आक्रोशपूर्ण प्रतिक्रिया जनाएको छ। त्यहाँको विदेश मन्त्रालयले सामाजिक सञ्जाल मार्फत यसलाई इजरायल विरोधी घृणा र पूर्वाग्रहलाई वैधता दिने गरी पुरस्कारको दुरूपयोग गरिएको कदम भनेको छ। मन्त्रालयले उसकै शब्दमा झूठ घृणा र रक्त आरोपका लागि दिइने पुरस्कार भएमा नाभि पिल्ले त्यसका लागि सबैभन्दा उपयुक्त पात्र हुने टिप्पणी गरेको छ। साउदी अरबले राजधानी रियाद स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहिबार भएका इरान समर्थित हुती विद्रोहीका दुईवटा हमलामा परि पाइलट सहित तीनजनाको मृत्यु भएको जनाएको छ। त्यहाँको उड्डयन निकायले आफ्नो राष्ट्रिय ध्वजावाहक कम्पनी साउदियाको एउटा विमानमा प्रहार भएको पुष्टि गरेको हो। उक्त घटनापछि अन्य विमान सेवा कम्पनीहरूले समेत रियादका लागि हुने उडानहरू स्थगित गरेका छन्। भारतको युवा आन्दोलन ककरोच जनता पार्टीका नेता अभिजित दिप्केले सरकारी चेतावनीका बावजूद शनिबार दिल्लीमा तय गरिएका विशाल सड़क र्यालीहरू अघि बढ़ने अडान लिएका छन्। सो पार्टीका अनुसार राजधानी पुग्ने प्रयास गरिरहेका कम्तीमा 10,000 मानिसहरूलाई नियन्त्रणमा लिएको छ, तर त्यस संख्याको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। प्रहरीले प्रदर्शनको अनुमति दिएको छैन र शहरमा 20,000 भन्दा बढ़ी सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। प्रदर्शनकारीहरू निर्वाचन आयोगका प्रमुखले राजीनामा दिनुपर्ने माग गरेका छन्। उनीहरूले आयोगमाथि अल्पसंख्यक समुदायहरूलाई मताधिकारबाट वञ्चित गर्न देशभरको मतदाता नावलीमा हेरफेर गरेको आरोप लगाएका छन्, तर आयोग र सत्तारूढ़ भाजपाले त्यसको खण्डन गरेका छन्। र इटलीमा चोरहरूले कुल 55,00,000 अमेरिकी डलर भन्दा बढ़ी मूल्य पर्ने 30,000 बोतल वाइन चोरी गरेका छन्। टस्कनी स्थित एउटा गोदामबाट पारिवारिक स्वामित्वमा रहेको मार्केसी एन्टिनोरी वाइनरीले आफ्ना सबैभन्दा बहुमूल्य बोतलहरू विदेशमा रहेका ग्राहकहरूलाई पठाउने तयारी गरिरहँदा ती चोरी भएका थिए। मुख छोपेका चोरहरूले चेतावनीयुक्त खण्टी बज्ने प्रणालीलाई निष्क्रिय पारेर दुईवटा ठूला ट्रकमा हजारौं बाकस रेड वाइन लिएर भागेका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: साँझ पखमा तपाईलाई स्वागत छ। देशको राजधानी काठमाडौँ उपत्यका भित्रिने एउटा मुख्य राजमार्ग आज साँझबाट पूर्ण रूपमा अवरूद्ध भएको छ। अधिकारीहरूका अनुसार धादिङ जिल्लाको गजुरी नजिकै राजमार्ग भासिएपछि आवागमन रोकिएको हो। लाखौंको संख्यामा सर्वसाधारणहरू उक्त बाटो हुँदै काठमाडौँबाट दशैं मनाउन विभिन्न जिल्ला जाने गर्दछन्। कृष्णभीरमा भासिएको बाटो सञ्चालनमा ल्याउन करिब 2 साता लागेको थियो। आज गजुरी नजिक सड़क भाँचिएको विषयमा थप जानकारी दिँदैछन् नारायणगढ़ स्थित हाम्रा संवाददाता ईश्वर जोशी।
2: पछिल्लो समयको यो पृथ्वी राजमार्गको कुरा गर्नु पर्दाखेरि गजुरी गाउँपालिका 5 गलौजी भन्ने स्थानमा चाहिँ त्रिशुली नदीले सड़क कटान गर्दाखेरि चाहिँ अहिले दुईतर्फ नै सवारी साधनहरू चाहिँ अवरूद्ध भएको अवस्था छ। अहिले भर्खर मैले दार्जीलिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेसँग कुरा गरेको थिएँ। उहाँले चाहिँ अहिले अब यो आजलाई चाहिँ अब बाटो खोल्न सक्ने सम्भावना चाहिँ नभएको र भोलि पनि दिनभरि लाग्ने अवस्था भएको लाग्न सक्ने भनेर चाहिँ उहाँले जानकारी दिनुभएको छ। र अहिले चाडबाडको बेला भएको कारणले गर्दाखेरि अहिले उक्त सड़कमा चाहिँ यातायातको चाप चाहिँ अधिकतम चाप रहेको भनेर चाहिँ जानकारी दिनुभएको छ उहाँले।
1: अब बाटो पूर्ण रूपमा अवरुद्ध भइसकेपछि यातायात व्यवस्थित गर्नको निम्ति कहाँ कहाँबाट रोकिँदैछ यातायात अथवा त्यो बाटो आवाजावत गर्न कहाँ कहाँसम्म रोकिया छ?
2: अब अहिले त्यो गलौजीमा चाहिँ सड़क भाँसिएपछि भर्खरै यो प्रमुख जिल्ला अधिकारीले चाहिँ सार्वजनिक सूचना जारी गर्दै काठमाडौँबाट आउने सवारी साधनहरूलाई चाहिँ विभिन्न होल्डिङ सेन्टरहरूमा चाहिँ रोकेर राखिएको र चितवनबाट पनि काठमाडौँ जाने सवारी साधनहरूलाई मुगलिङ रामनगर लगायत विभिन्न सुरक्षित होल्डिङ सेन्टरमा चाहिँ रोक्नलाई चाहिँ हामीले सूचना गरिसकेका छौँ र सवारी साधनहरूलाई चाहिँ अहिले रोकेको अवस्था छ भनेर चाहिँ उहाँले जानकारी दिनुभएको छ।
1: अब यो प्रमुख जिल्ला अधिकारीले भनेअनुसार भोलि कम्तीमा पनि भोलिसम्ममा बाटो पुनः सञ्चालन गर्न सक्ने अवस्था छैन जुन भने, त्यो के एकतर्फी हुन्छ अथवा दुईतर्फी हुन सक्छ कि अझै धेरै दिन लाग्न सक्छ, कस्तो खालको जानकारी दिएका छन् उनले?
2: अब त्रिशुली नदीले चाहिँ अब जस्तो कृष्णभीमा जस्तै आधी बाटो चाहिँ अब भाँसिएको अवस्था छ। यसले गर्दाखेरि चाहिँ अब प्रमुख जिल्लासँग कुरा गर्दै उहाँले चाहिँ हामीले वैकल्पिक राजमार्गको पनि हामीले विकल्प हेर्दैछौ।

0: भएछ अनि वैध राजमा पनि प्रयोग गर्न सक्ने स्थिति भयो भने त्यसलाई पनि हामीले चाहिँ सोचिरहेका छौँ। र अहिले जुन पृथ्वी राजमार्गको गलौदी क्षेत्रमा चाहिँ आजले चाहिँ अब कुनै पनि सवारी साधनहरूले चल्न सक्ने सम्भावनै नभएको र भोलि पनि दिनभरि लाग्न सक्ने भनेर चाहिँ उहाँले जानकारी दिनुभएको थियो।
1: उनी थिए नारायणगढ स्थित हाम्रा संवाददाता ईश्वर जोशी। अब एउटा राजनीतिक प्रसंग। नेपाली कांग्रेसको महाधिवेशनमा अधिकांश जसो मतदाता मतदानमा सहभागी भएको उक्त पार्टीले जनाएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार प्राविधिक कारणले हिजो हुन नसकेको मतदान आज पनि निर्धारित समयभन्दा लम्बिएको थियो। सभापतिमा गगन थापालाई श्यामकृष्ण खड्गीले चुनौती दिएका छन्। उक्त पदको मतगणना आजै गर्ने तयारी रहेको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्गाले जानकारी दिए। मतदान र त्यसपछिका प्रक्रियाबारे हामीले उनीसँग कुराकानी गर्दै पछिल्लो जानकारी मागेका थियौं।
2: मैले चाहिँ यो अधिवेशनको चाहिँ हिजोको डेट राखेको, हिजो चाहिँ प्राविधिक रूपले हिजो हुन सकेन, आज चाहिँ मैले बिहान 7 बजेबाट सुरु हुन्छ भनेको, अलिकति अब चाहिँ यस्तै हो नेपालीहरूको चलन, अब चाहिँ 7:30 बजे मात्रै सुरु भयो, त्यसपछि हामीले 5 बजेको समय दिएका थियौँ, अलिकति नभ्याउने जस्तो भएर 7 बजे टुङ्ग्याएको। जम्मा 7,319 जना मतदाता थिए, अहिले लगभग त्यहाँनिर 7,200 चान्चु नै मत खसेको हो। ठ्याक्कै हिसाब त निकालेको थिएन, 100.99% मत खस्यो।
1: अब मतगणनाको कार्यक्रम के छ?
2: मतगणनाको त यस्तो छ, अरू चाहिँ पदको त्यहाँनिर सम्पूर्ण त्यहाँनिर मतगणना त्यहाँनिर नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालय पानेपामा हुन्छ। अब सभापतिको एउटाको मात्रै त्यहाँनिर मतगणना अब अहिले नै त्यहाँनिर यो सबै त्यहाँनिर काम सम्पन्न भइसकेपछि यी राष्ट्रिय सभागृहमा सुरु गर्छु म। यसमा त्यहाँनिर प्राविधिक रूपले हजुरले त्यहाँनिर सम्प्रेषण पनि गरिदिनु पर्छ सबैसँग। हाम्रो त्यहाँनिर विधानले चाहिँ के भन्छ, 51% मत लिएर आएन भने दोहोऱ्याएर मत फेरि चुनाव गर्नुपर्छ। त्यो चुनाव गर्नुपर्ने कारणले चाहिँ सभापतिको चाहिँ मतगणना पहिले गर्नुपर्ने अवस्था पिछडि आएको हो। 51% मत पुगेन भने भोलि फेरि सभापतिको लागि मात्रै चुनाव हुन्छ, 51% नआयो भने आजै ढिलेर हुन्छ।
1: आज अबेला राति भयो भने पनि सिद्ध्याउने नै भएको छ नि?
2: सिद्ध्याउने, अब मेरो विचारमा 11 बजेसम्म सभापतिको रिजल्ट भइसक्छ।
1: अनि अन्य पदहरूको मतगणना चाहिँ कहिले?
2: अन्य पदहरूको त्यहाँनिर उतातिर त्यहाँनिर स्थानीय तहमा गर्नुपर्छ। आज त्यहाँनिर नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयमा राख्छु, अब त्यसपछि अब सुविधा हेरेर मतगणना काम त्यहाँनिर भोलि नै पनि हुन सक्छ। यदि भोलि भएन भने पर्सि त म सुरु गर्छु, र त्यो त्यहाँनिर यहाँ हुन त 33 क्लस्टर छ, ज्यादै गाह्रो छ चुनाव गर्नलाई। चाहिँ 800 जना उम्मेद्वार छन्, तैपनि म चाहिँ धेरै काउन्टरमा म त्यहाँनिर माइन पावर खोज्न सक्छु, त्यसले गर्दा 2-3 दिनभित्रमा म रिजल्ट सबैको रिजल्ट गरिहाल्छु।
1: उनी थिए नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। एउटा संक्षिप्त प्रसंग। सरकारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक एआईजी बंशीराज धाललाई सेवाबाट हटाएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बीबीसीसँग भने,
3: आचरण सम्बन्धी विषयहरू चाहिँ बराबर उल्लंघन गरेको एवं अनुशासन काम गरेको नेपाल सरकार र आफू अन्तर्गत संगठनको मान प्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा चाहिँ आज 83/36 गतेबाट लागू हुने गरेर उहाँलाई चाहिँ सशस्त्र प्रहरी सेवाबाट चाहिँ हटाउने गरी विभागीय कार्यवाही भएको छ। र यसमा हामीले सशस्त्र प्रहरी ऐन नियमावली अनुसारको विधि पद्धति र प्रक्रिया अनुसार चाहिँ यी सबै कार्यहरू सम्पादन गरेको अवस्था छ।
1: अब बाँकी प्रसंग। नेपाल प्रहरीले काठमाडौँमा झण्डै 22 किलो अवैध सुनसहित 3 जना चिनिया नागरिक गिरफ्तार भएको जानकारी दिँदै उनीहरूलाई आज सार्वजनिक गरेको छ। उनीहरूबाट बरामद सुनको मूल्य करिब 54 करोड़ रूपियाँ रहेको अधिकारीहरूले जनाएका छन्। प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढा नीलकण्ठ नगरपालिकाबाट विशेष कार्यवाही गरेर उनीहरूलाई गिरफ्तार गरिएको जनाएको छ। अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सन्तोष खड्गाले विशेष निगरानीपछि उक्त सफलता हात परेको जानकारी दिँदै भने,
4: हिजो बिहान अन्दाजी 5:55 बजेको समयमा तीनजना सिनियर नागरिकहरूलाई चाहिँ अवैध सुन र नगद सहित र उक्त सुन चाहिँ ओसार पसार गर्नलाई प्रयोग भएको गाड़ी र प्राप्त सुनलाई प्रशोधन गर्ने प्रशोधन सामग्रीहरू सहित नियन्त्रणमा लिएका छौं। यो सुनको वजन प्लास्टिक सहितको 21 KG 750.68 ग्राम रहेको पाइयो। हिजोको बजार मूल्य अनुसार यसको मूल्य चाहिँ 54,60,07,320.04 रुपियाँ हुन आउँछ।
1: दुभाषीको सहयोगमा सोधपूछ गरिए पनि अधिकारीहरूले अनुसन्धानमा नसघाएको उनले बताए। त्यसैले कहाँबाट सुन ल्याइएको थियो भन्ने खुल्न बाँकी रहेको उनको भनाइ छ।
4: यद्यपि हामीले हाम्रो चाहिँ अन्य अनुसन्धानका विधिहरू प्राविधिक अनुसन्धानहरू र अहिले भइरहेका प्रविधिहरूलाई प्रयोग गरेर उहाँहरूको आवागमन उहाँहरूलाई भेट्न आउने मान्छेहरूको प्राविधिक विश्लेषणहरू भइरहेको छ। फलान ठाउँबाट नै आइहाल्यो भनेर भन्ने अवस्थामा चाँडै नै पुग्छौं भन्ने यहाँहरूलाई जानकारी गराउन चाहन्छु।
1: प्रहरीका अनुसार भाडामा लिइएको घरबाट निस्किन लागेका बेला उनीहरूलाई गिरफ्तार गरिएको थियो। त्यसैले उनीहरूले सुन कतै बेच्न लग्न लागेको अनुमान प्रहरीको छ, तर कहाँ लग्दै थिए भन्ने अझै पनि खुल्न नसकेको प्रहरीका एसएसपी सन्तोष खड्काले बताएका छन्। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। राष्ट्रसंघीय मानवाधिकार सम्बन्धी उच्च आयुक्त भोल्कर टर्कले मानवाधिकारमाथि प्रहार भइरहेको वर्तमान अवस्थामा आफ्ना पूर्व प्रमुख नोबेल शान्ति पुरस्कारका लागि पूर्ण रूपमा योग्य भएको बताएका छन्। बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्याण्डेलले तयार पारेको विश्लेषण प्रस्तुत गर्दैछन् साथी प्रदीप बस्याल।
5: नाभी पिल्लेलाई सम्मान गरेर नोबेल समितिले दोस्रो विश्वयुद्ध पछिको विश्व व्यवस्थाको स्पष्ट बचाउ गरेको छ। समितिका अनुसार अन्तर्राष्ट्रिय कानून अत्यधिक दबावमा छ भने यसका संस्थाहरू आक्रमणको चपेटामा छन्। यद्यपि उसकै शब्दमा बढ़दो रूपमा द्वन्दहरूको समाधान कूटनीति सन्धि र कानूनी संयन्त्र मार्फत भइरहेको र अन्तर्राष्ट्रिय कानून अझ शान्तिपूर्ण विश्वको आधार रहेको नोबेल समितिले जनाएको छ। तर युक्रेन, इरान, गाजा, सुडान, म्यानमार र अन्य ठाउँका त्यस्ता धेरै मानिसहरू यसमा सहमत नहुन सक्छन्। त्यहाँका मानिसहरूले अन्तर्राष्ट्रिय कानून र सन्धिहरूले उनीहरूलाई निराश बनाएको तर्क गर्न सक्छन् र उनीहरूलाई आफ्नो हित र सुरक्षाका लागि हतियारको बल र शक्तिशाली सहयोगीहरूको साथ अझ बढ़ी प्रभावकारी लाग्न सक्छ। ब्रिटिश गुप्तचर निकाय MI6 का पूर्व प्रमुख सर एलेक्स योङ्गरले गत वर्ष बीबीसीसँग त्यस्तै कुरा गरेका थिए। उनले भनेका थिए, हामी एउटा त्यस्तो नयाँ युगमा छौं जहाँ अन्तर्राष्ट्रिय सम्बन्धहरू नियम र बहुपक्षीय संस्थाहरूद्वारा निर्देशित हुने छैनन्। तिनको निर्धारण शक्तिशाली नेताहरू र विभिन्न सम्झौताहरूद्वारा हुनेछ। सोही निराशाजनक निष्कर्ष विपरीत नोबेल समितिले पिल्लेलाई पुरस्कार प्रदान गरेर आफ्नो अडान प्रस्तुत गरिरहेको छ।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश एक व्यक्ति एक बिरुवा लगाऊं

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
2: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
1: सम्पर्क पवन तेल मिल, त्रोसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
3: साथीले विवाह समारोहमा आइजो भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
4: किन पिर गरेकी नानी, जाउँ न मसँग सुगत मूल्यमा गुणस्तरी गहना पाइने पसल ज्योति गहना पसल।
5: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
6: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
5: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720300।
6: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
7: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको, घरको काम पनि कहिल्यै नसकिने भयो।
8: होइन बुढी, किन एक्लै गनगन गर्दैछौ, तिमीलाई के भयो र?
7: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो। घरको काम कहिल्यै सकिएला र साडी किन्न जाउँला भनेको, कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडी किन्ने भनेको तपाईँलाई केही मतलबै छैन।
8: त्यसको लागि किन चिन्ता गर्छौ, हाम्रै तुलसीपुरमा छँदैछ नि पर्सुन ट्रेडर्स।
9: खाउन पिउन नयाँ ताना लगाई हामी पिङ खेलाउन।
1: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपद मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला। किसानहरूका लागि खुसीको खबर,
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
1: नन्दन फिट प्रणाली, तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 0824600002 र मोबाइल नम्बर 98578239071।
2: घरमा काम परेका बेला चाहिने खुकुरे, खुडा, खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा आँसी पनि भुत्तिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
1: टेन्सन नगर्न बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा, सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, गराची, चुलेची, खुर्पा, आँसी, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र, खुकुरीको डाफ बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी, सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ।
2: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग, तुलसीपुर 5 सल्यान रोड दाङ, एसबीआई बैंकको एटीएम अगाडि। प्रोप्राइटर अजय भिक। मोबाइल नम्बर 98476555452।
6: खुशीको खबर,
10: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: हाम्रा सेवाहरू, आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
10: सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक, आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ,
11: मोबाइल नम्बर 9860719194 र 9822186576।
12: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
13: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
14: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
13: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
14: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
13: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन,
14: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847844683 र 9847864670। सेवा गर्ने मौका दिनुहोस्।
15: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल छापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
16: माटोले खोजेको, किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ।
17: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ।
18: पाइने स्थान, विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू,
19: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन डाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा, मोबाइल नम्बर 9808864071।
20: सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
21: यसै संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
20: मिति 2083 असोज 24 गते,
21: समय बिहान 11 बजे,
20: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर 5 दाङ।
21: नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई गोला प्रथाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ। अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
20: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था।

0: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासी पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
1: डाक्टर द्वारा उपचार हुने रोगहरू
0: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
1: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
2: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
3: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
2: सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
4: बचत गर्न सिकौ साथी, खर्चुल खर्च रोकौ।
5: यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तफसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
2: मिति 2083 असोज 24 गते।
5: समय बिहान 11 बजे।
2: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर 5 दाङ।
5: नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई गोला पर्खाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ। अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
2: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर 5 दाङ।
6: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
1: हाम्रा सेवाहरू
7: नशा तथा हारजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
8: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा